0: मा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल पीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
4: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: मित्र मेडिकल एन्ड न्यू मित्र पोल्ली क्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा बिरामीको चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: युनिभर्सल मेडिकल कलेज भैरहमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन अब दाङ घोराई स्थित मित्र मेडिकल पोल्ली क्लिनिकमा।
5: टाउको दुख्ने, चक्कर लाग्ने, एक्लै बस्न मन पराउने, चिन्ता लाग्ने, डर लाग्ने, मिरी हुने, खाना मन नलाग्ने, निन्द्रा नलाग्ने, हात खुट्टा झमझमाउने, बेहोस हुने आदि रोगहरूको सफल उपचार।
7: बिरामी जाँच हुने मिति यही वैशाख 25 गते शुक्रबार।
8: अन्य सेवाहरू फार्मेसी सेवा, डिजिटल एक्सरे सेवा र ईसीजी सेवा।
4: सम्पर्क मित्र मेडिकल एन्ड न्यू मित्र पोल्ली क्लिनिक जिल्ला हुलाक अगाडि वाइदाङ। फोन 0825164119 र मोबाइल 98478899340।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
11: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
1: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
13: बिरामी जाँच हुने मिति 8 जेठ 9 गते शनिबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478898913 र 98095128171।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
13: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिने सेवाहरू
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
1: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
1: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
17: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू
17: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
24: उपचार हुने रोगहरू
23: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
24: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
24: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
24: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
27: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
27: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
26: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
27: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
26: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
24: बिरामी जाँच्ने मिति यही वैशाख 26 गते शनिबार।
26: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।
28: स्वच्छ पानी पारदर्शी संस्था हाम्रो प्रतिबद्धता। घोराही खाने पानी तथा सरसफाई उपभोक्ता संस्थामा अब चाहिन्छ साझा, इमानदार र अनुभवी नेतृत्व।
0: आदरणीय घोराही नगरवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, अध्यक्ष पदका उम्मेद्वार किशोर कुमार आचार्य र उहाँको नेतृत्वमा स्वतन्त्र प्यानललाई आफ्नो अमूल्य मत दिनुहोस् र अत्याधिक मतका साथ स्वतन्त्र प्यानललाई विजयी बनाउनुहोस्।
28: सफा पानी, उज्यालो भविष्य, घोराहीको विकास अगाडि बढाउनुहोस्। वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार यशोदा देवी पाण्डे,
0: महिला उपाध्यक्ष पदका उम्मेद्वार कमला लम्साल,
28: सचिव पदका उम्मेद्वार दिनेश ओली,
0: कोषाध्यक्ष पदका उम्मेद्वार पहलमान थापा,
28: सदस्य पदका उम्मेद्वारहरू आशापुन घरती, सम्झना शर्मा, किरण गौतम, रामकुमार दाहाल, विजय कुमार गुप्ता र तुलसीराम दाहाल। वैशाख 26 गते घोराही 14 बाल मन्दिर जाउँ र स्वतन्त्र प्यानललाई मतदान गरौं। सबै टिमको एउटै लक्ष्य, स्वच्छ, सुरक्षित र सर्वसुलभ खाने पानी हाम्रो जीवनको आधार। स्वच्छ खाने पानीले पार्छ भविष्य साकार।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार सन् 2026 मे 8 तारीख जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
0: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
1: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
4: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
0: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
1: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
8: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार रु 1 अर्ब 20 करोड।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्य द्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सौटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076-2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीतिक परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कूल अफ ल का प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सृजना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
3: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड़ भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ।
2: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट 1 सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढ़ेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ।

0: पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उहाँको भनाइ छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: प्रतिफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत
2: गर्यौं। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ता भन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसूनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि वर्षामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्रै सक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाड़मा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाड़मा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्रै सक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी, मेघगर्जन, चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप, तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू, फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको, नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला, त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि? केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफूलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्। यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसूनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायीले छुटाउन शुरू गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास शुरू भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाड़ीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, यूरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्वीटर, यूट्यूब, व्हाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढ़ेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ़दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ, डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
14: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरूषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपीडीमा आउने गर्छन्। अस्पतालका न्यूरोलोजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80-100 हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60-70 आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17-20 आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4-7 छ जना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाई रहेको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्चले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुसारमा छ। आईपीएलमा आज बेलुकी पाउने 8 बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस, किताब, कापी, कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढ़ाउन माग गर्दै गरेको सिफारिश अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लिखित संस्थालाई सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाड़ीहरू एक पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुस 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो। बोलेर टाठो र दगुरेर छिटो भइदैन।
1: उहानसँगै हामी कार्यकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको विरोध गर्न सबैभन्दा अग्र पंक्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोड़िएको छ। यहाँ एकजना मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न शुरू, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन्, त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौ। नमस्कार।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
15: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
17: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: नेपाली जुत्ता घर,
22: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
21: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
22: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
21: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
22: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
23: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र अमृता डाँगी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचोलीमा रहेको रेडियो बंगलाचोली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुपरजन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता, जिल्लामा तोरी खेती पनि विस्तार हुँदै।
0: नारायणपुरमा खाने पानी संकटमा, पानीको स्रोत घट्दा उपभोक्ता भने मारमा।
1: र मुस्लिम समुदायको सशक्तिकरणका लागि सरकारवालासँग घोराहीमा अन्तर्क्रिया। मुस्लिम समुदायको सशक्तिकरणका लागि राज्यले आफूमाथि बोली अनुसार व्यवहार नगरेको गुनासो।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध राष्ट्रिय दैनिकबाट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई दाङले सञ्चालन गरेको जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी, मौरी र बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकत्वमा वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लमही नगरपालिका, राप्ती गाउँपालिका, गढ़वा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, वड़ा नम्बर 1 शान्ति नगर गाउँपालिका, बबई गाउँपालिका र दंगेश्वरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलासुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लमही नगरपालिका वड़ा नम्बर 7, 8, 9 तथा राजपुर गाउँपालिका वड़ा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपर जोनमा उत्पादन र उत्पादकत्व दुवैमा सुधार देखिएको छ। यस्तै जिल्लामा तोरी खेती पनि विस्तार हुँदै गएको छ। आर्थिक वर्ष 2075-76 शुरू भएको तोरी जोन कार्यक्रम 350 हेक्टरमा सीमित रहेको थियो। खेती हाल बढ़ेर 1,200 हेक्टर भन्दा बढ़ी क्षेत्रमा पुगेको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: घोराही उपमहानगरपालिका 10 नारायणपुर क्षेत्रमा खानेपानीको स्रोत घट्दै जाँदा उपभोक्ताहरू समस्यामा पर्न थालेका छन्। पानीको स्रोतका रूपमा रहेका डिप बोरिङमा आएको कमीका कारण उपभोक्तालाई नियमित रूपमा पानी उपलब्ध गराउन कठिनाई भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ। जनसंख्या बढ्दै गएको नारायणपुर क्षेत्रमा पानीको स्रोत 50% घट्दा पानी वितरणमा संकट देखिन थालेको छ। पानीको स्रोत घट्दा संस्थाले यस अघि दैनिक 23 लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले आधामा झारेर 12 लाख लिटरमा सीमित भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुलप्रसाद रजौरेले बताउनुभयो। पानीको स्रोतको कमीका कारण 4,029 उपभोक्ता प्रत्यक्ष प्रभावित बनेका छन्। गर्मी समयसँगै पानीको माग बढ़िरहेको अवस्थामा पानीको आपूर्ति गर्दा समस्या हुने गरेको घोराई उपमहानगरपालिका 10 का उपभोक्ता सरिता केसीले बताउनुभयो। धारामा पर्याप्त पानी नआउँदा भान्सा तथा सरसफाई जस्ता दैनिक कार्यमा समेत कठिनाई भएको उहाँको भनाई छ। नारायणपुरमा खाने पानी संकटमा पानीको स्रोत घट्दा उपभोक्ता मारमा आजको गोरक्षेत्र दैनिकमा खबर छ।
2: दाङका मुस्लिम समुदायले राज्यले आफूहरूमाथि बोली अनुसार व्यवहार नगरेको बताएका छन्। मुस्लिम आयोगले बिहिबार घोराईमा आयोजना गरेको मुस्लिम समुदायको सशक्तिकरण विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले मुस्लिम समुदायलाई देशका नागरिकको जस्तो व्यवहार नगरेको गुनासो गरेका हुन्। मुस्लिम समुदायका लागि अहिले पनि कब्रस्थानका लागि जमीनको व्यवस्थापन नगरेको, एउटै परिवारमा कसैलाई नागरिकता दिएको, कसैलाई नदिएको गुनासो गरे। साथै उनीहरूले मन्दिरलाई जस्तै मस्जिद र मदरसालाई पनि बजेटको व्यवस्थापन गरिदिन सरकारले आग्रह गरेका छन्। समुदाय आफैले मदरसा सञ्चालन गर्दा पनि सहयोग नपाइएको भन्दै स्थानीय सरकार लगायत तीनै तहका सरकारको ध्यानकर्षण गराइदिन मुस्लिम आयोगले आग्रह समेत गरे। उनीहरूले मुस्लिम समुदायको मस्जिद पनि व्यक्तिका नाममा रहेको उल्लेख गर्दै समुदायको संघ संस्थाका नाममा ल्याउन पहल गरिदिन आग्रह गरेका हुन्। त्रिभुवन नगर जेएसएसका पूर्व अध्यक्ष रजी उल्लाह खानले मुस्लिम समुदायको आफ्नै संस्कृति पहिचान रहेको भन्दै त्यसको संरक्षणका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले जमीनको व्यवस्थापन हुन नसकेको, मद्रासामा छात्रावासको व्यवस्थापन नभएको भन्दै मुस्लिम आयोगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोर दिनुभयो। यसै गरी वक्ताहरूले मुस्लिम समुदायलाई धेरै पछि पारेको भन्दै समुदायको विकासका लागि राज्यले कुनै पनि काम नगरेको गुनासो गरेका थिए। आजका सबैजसो पत्र पत्रिकामा खबर छ।
1: घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा यही वैशाख 26 गते अर्थात भोलि नयाँ कार्य समितिका लागि निर्वाचन हुँदैछ। अध्यक्ष पदका लागि चारजना प्रतिस्पर्धामा रहेकोमा एकजनाले उम्मेद्वारी फिर्ता लिनुभएको छ भने तीनजना प्रतिस्पर्धामा हुनुहुन्छ। 11 कार्य समितिका लागि अहिले 31 चुनावी मैदानमा हुनुहुन्छ। सबैजना आफ्नो प्रचारमा व्यस्त भएर आफूलाई मत माग्ने काम चलिराखेको छ। यसै विषयमा कुराकानी गर्नका लागि ध्रुव केसी नेतृत्वको टीमबाट सचिव पदका उम्मेद्वार बन्नुभएका धर्मेन्द्र श्रेष्ठ अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यस अगाडि पनि उहाँ सचिव पदमै हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्न गइराखेका छौं। सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। अबको झण्डै झण्डै 24 घण्टा पछाडि मतदान हुँदैछ, कतिको उत्साहित हुनुहुन्छ, कतिको चुनाव प्रचार लागेको छ, तपाईँको एजेन्डा के छन्?
3: हेलो,
1: हजुर हजुर, सुन्नु भएको छ हामीलाई?
3: हेलो,
1: सुन्नु भएको छ धर्मेश्वर? सुन्नु भएको छ हामीलाई? खानेपानी तथा उपभोक्ता सरसफाई समितिका सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग थोरै उहाँको टीमबाट ध्रुव केसी अध्यक्ष पदका लागि उम्मेद्वार बन्नुभएको छ भने भरतमणि पाण्डे वरिष्ठ उपाध्यक्षमा, त्यसै गरेर निरजा पोखरेल उपाध्यक्षमा, महिला उपाध्यक्षमा, त्यसै गरेर टीकाराम ओली कोषाध्यक्ष पदमा उम्मेद्वार बन्नुभएको छ। सदस्यहरूमा नवीन पोखरेल, पूर्णबहादुर चूर्णबहादुर ओली, निरज कुमार कार्की, बिन्दु पाण्डे, उषा सुवेदी र रेखा न्यौपाने सदस्य पदका लागि उम्मेद्वार बन्नुभएको छ। अहिले पुनः हामी जोडिएका छौं। धर्मेश्वर, यहाँलाई खबर पत्रिकामा स्वागत छ। अहिले अब 24 घण्टा पछाडि मतदान हुन्छ, यहाँ चाहिँ चुनाव प्रचारमा पनि खटिराख्नु भएको छ, के छन् तपाईँका चुनावी एजेन्डाहरू, उपभोक्ताहरू के भन्नुहुन्छ?
3: धन्यवाद अमरजी। चुनावको दौरानमा भोलि हाम्रो मतदान हो, मतदानमा 8 बजेदेखि 5:30 बजेसम्म सम्पूर्ण उपभोक्ताहरूलाई आफ्नो मत अधिकार प्रयोग गरिदिनु हुन म अपिल पनि गर्न चाहन्छु। र त्यो कार्यक्रम हाम्रो चाहिँ बाल मन्दिर घोराई उपमहानगरपालिका वार्ड नम्बर 14 बाल मन्दिरमा रहेको छ। र म घर दैलो गर्दै गर्दाखेरि उपभोक्ताहरूमा उत्साह पनि छ। टोलमा जाँदाखेरि तपाईँहरूले हिजोको दिनमा हामीलाई दुःख गरेर, कति दुःख थियो पानीको, पानी सहज बनाइदिनु भयो, त्यसको लागि धन्यवाद। तपाईँहरूले प्रचार गर्नै पर्दैन, अब हाम्रो जिम्मेवारी हो, किनभने हामीलाई हिजोको दिनमा दुःखको बेलामा साथ दिएर आफ्नो जुन एजेन्डा बोकेर पहिला चुनावमा आउनुभएको थियो त्यो चिज तपाईँहरूले पूरा गर्नुभएको छ। र अत्यधिक बहुमत चाहिँ हाम्रो आफ्नो जिम्मेवारी, अब हामी उपभोक्ताले पूरा गर्नेछौँ भन्ने कुरा गर्दै गर्दाखेरि हामीलाई अझ उत्साह थपिएको छ।
1: अब खानेपानीसँग लामो समय रहेर पनि यहाँले काम गर्नु भएको छ, योमा चाहिँ हिजोका दिनमा मैले यो कुराहरू गरे, अबका दिनमा चाहिँ मैले यो गर्न बाँकी छ भन्ने, त्यस्तो के छ सचिव पदको उम्मेद्वार बन्दै गर्दाखेरि?
3: यो पनि राम्रो प्रश्न हो। हामीले हिजोको दिनमा म सचिव रहँदै गर्दाखेरि मैले जुन उपभोक्ताहरूको समस्या थियो त्यसलाई तुरुन्तै समाधान गर्ने मेरो लक्ष्य थियो, किनभने म आफू पनि विगतमा आफ्नो घरमा पानी, जुन बाङमा पानीको समस्या थियो त्यो पानीको समस्यालाई हामीले मैले महसुस गरेको छु। त्यो महसुस गरेपछि मैले, मलाई कस्तो लाग्यो भनेपछि मैले जति दुःख पाएँ अबको उपभोक्ताहरूले पाउनु हुँदैन भन्ने जुन मेरो एउटा सोच थियो त्यसलाई साकार पार्नलाई पनि मैले दुई कार्यकाल सदस्य रहेर हाम्रो शरद स्वर्गीय देवबहादुर डिसीको टिममा बसेर काम गरे र सचिव पदमा रहेर अघिल्लो कार्यकाल मैले सम्पन्न गरेको छु। र अर्को कुरा डिलिभरी दिने हो, उपभोक्ताले दुःख नपाउन् उहाँहरूको जुन समस्या तुरन्त समाधान गर्ने र भएको पनि छ। मैले त्यो टोलहरूमा जाँदाखेरि पाए पनि तपाईँले फोन गर्ने बित्तिकै तुरन्त काम गरिदिनुहुन्छ, हामीलाई प्रतिनिधि भनेको यस्तो चाहिएको हो भन्ने कुराहरू गर्नुभयो। र जुन पानीको समस्या थियो बबिली 300 लगानी आयोजना, त्यो हामीले हाम्रो महासचिव भएर गइसकेपछि हाम्रो मूल एजेन्डा त्योभन्दा अगाडि पानी चाहिँ हामीले टाइममा खुवाउँछौँ भनेर हामीले कबुल गरेका थियौँ। त्यो हामी चुनावको दौरान आइपुग्दाखेरि हामीले घर घरमा बबईको पानीको सहज बबई पानीलाई सहजता रूपमा उपभोक्ताको घरमा पुर्याइसकेका छौँ र त्यो हामीले वाचा पनि पुरा गर्यौँ। र त्यसको अब अलिकति इन्टर कनेक्सनका पुरानो पाइपलाइनदेखि नयाँ पाइपलाइनमा कनेक्सनका व्यवस्थित त्यसलाई चाहिँ पानीको वितरणमा समान रूपले व्यवस्थित गर्न अलिकति काम रहेको छ र भोलिका दिनमा संस्थालाई डिजिटल रूपमा त्यसलाई संस्थालाई डिजिटलाइज गर्नको लागि मेरो एउटा ठुलो सोच पनि छ, सपना पनि हो। हामी आगामी दिनहरूमा त्यो चिजलाई गर्नेछौँ हामी विजय भएर गइसकेपछि। र मैले अघिल्लो साधारण सभामा पनि यो साधारण सभा त्योभन्दा अगाडि साधारण सभा अटोमेसिन भन्ने एउटा प्रणाली हुन्छ, अटोमेसिन प्रणालीहरू प्रयोग गर्ने भन्ने साधारण सभामा प्रस्ताव पनि गरेका थिए। त्यो सम्पूर्ण उपभोक्ताले सहज रूपमा त्यसलाई पास पनि गरिदिनु भएको छ र त्यसलाई पनि त्यो कामलाई पनि अगाडि बढाउन छ। र अब व्यवस्थित कुराहरू हो र ढलको विषयमा सरसफाइको विषयमा पनि अब हामीले काम गर्नुपर्छ र काम गर्ने टिम पनि छ र सोच पनि छ र हामीसँग योजना पनि छ र त्यो सहितको भोलि दीर्घकालीन रूपमा पानीको समस्या यो योजना 12,000 घरधुरीलाई 30-35 वर्षसम्ममा पर्याप्त रूपमा पानी पुर्याउने हो। तर भोलि उपभोक्ताहरू बढ्दै जाँदाखेरि भोलिको के छ, अब भोलिको त्यो पछिको के गर्ने भनेर हामीसँग त्यसको लागि पनि मिनी हाइड्रेनको कुराहरू छन्। माथि रुम्तीगढी गाउँपालिकाको उता रुम्तीगढी पानी चाहिँ त्यसको ल्याउने कुराहरू पनि छ पाइपलाइन। त्यो भयो भने पनि सहज रूपमा त्यसले चाहिँ पानी पर्याप्त हुन्छ र आर्थिक रूपले पनि संस्थालाई कम भार पर्ने उपभोक्तालाई पनि कम भार पर्ने हुन्छ, त्यही एजेन्डाहरू हो।
1: अब सचिव पदमा रहँदै गर्दाखेरि यतिका काम गर्दै गर्दाखेरि कतिपयले त धर्मेन्द्र श्रेष्ठलाई चाहिँ अध्यक्षमा पनि हेर्न चाहेका थिए, फेरि पनि चाहिँ सचिव पदमै चाहिँ दोहोरिनुभयो। यो पद छोड्न नसकेको भन्ने हो कि उपभोक्ता प्रतिको माया भन्ने हो?
3: यसमा दुईटा कुरा हुन्छ। सबभन्दा मैले हाम्रो अब धेरै नै जुन मलाई शिक्षा पाएँ हाम्रो श्रद्धे अध्यक्ष स्वर्गीय देवबहादुर डिसीबाट जुन शिक्षा पाएँ, मेरो मामा स्वर्गीय केदारनाथ श्रेष्ठ र हाम्रो यज्ञबहादुर अङ्कल स्वर्गीय यज्ञबहादुर अङ्कल अनि मसुदन हाम्रो हुनुहुन्छ पूर्व अध्यक्ष, उहाँहरूको हिजो विगतमा उहाँहरूले संस्थालाई कसरी अगाडि बढाउनु भयो के गर्नुभयो हामी सम्पूर्ण उपभोक्तालाई जानकारी छ। र उहाँ अब स्वर्गीय अध्यक्ष देवबहादुर डिसी नरहँदाखेरि त्यो सम्पूर्ण जिम्मेवारी ममाथि आइपरेको छ भन्ने मलाई लागेको हो। योभन्दा अगाडि हाम्रो अझै अध्यक्षको उम्मेद्वार हुनुहुन्छ, सदस्य हुनुहुन्थ्यो, हामी सँगै प्रवेश गरेर सँगै काम गर्दै जनताको लागि काम गर्नुपर्छ भनेर हेतुले हामी त्यो स्वच्छ मनले एउटा धार्मिक काममा स्वच्छ मनले आएका थियौँ। र हामी आफैले के डिसिजन गर्यौँ भने अब यो यसलाई व्यवस्थित तरिकाले लाउनुपर्छ, हामी दुईजना मिलेर जाउँ, अब हजुर भए पनि म भए पनि जो भए पनि यसलाई मिलेर जाउँ र व्यवस्थित गरौँ र सिकाउँदै जाउँ र पुस्तान्तरण पनि गरौँला भन्ने भयो। त्यसपछि हाम्रो अहिले अध्यक्षको उम्मेद्वारले त्यसो भए म अध्यक्ष हुन्छु तर सचिव चाहिँ तपाईँ हुनुपर्छ किनभने व्यवस्थापकीय रूपले प्रशासनिक रूपले तपाईँलाई ज्ञान छ, तपाईँले राम्रोसँग गर्नुभएको छ तर तपाईँ सचिव नै भइदिनुपर्छ भन्नुभयो। त्यो दुईजना हामीले कुरा गरेर आन्तरिक रूपमा मिलाएको अवस्था हो।
1: अन्त्यमा छोटोमा जवाब दिनुहोला, यस्ता सार्वजनिक संस्थाहरूमा अलि बेसी राजनीति भयो भन्ने आरोप पनि छ, तपाईँहरू प्रति पनि एउटा कांग्रेसको टीमबाट आयो, यस्ता संस्थाहरूमा चाहिँ राजनीति नहुनु पर्ने हो भन्ने कुराहरू छ, के भन्नुहुन्छ?
3: यसमा के भन्छु भने यो कुनै राजनीति भएको होइन, मैले अघि नै पनि भने अध्यक्षको उम्मेद्वारमा हामी दुईजना बसेर मिलाएको हो, कसैले त अध्यक्ष कहिले टिकट टाइप तपाईँलाई यसमा बस भनेको पनि होइन, र कसैले राम्रो काम टिम बनिसकेपछि कसैले राम्रो काम गरेको जस्तो हजुरले केही चिजहरू राम्रो काम गर्नुहुन्छ र कुनै पार्टीले ल है अमरले अमरजीले गरेको राम्रो काम हो हाम्रो समर्थन छ भन्दैमा त्यो राजनीति भन्न मिल्दैन, त्यसलाई त्यसरी बुझ्नुपर्छ र यसमा कुनै राजनीति हस्तक्षेप केही पनि छैन, समर्थन गरेको हो, राम्रो कामको लागि सबैले समर्थन गर्नु पनि हुन्छ र गरेर पनि रहनुभएको छ र काम गर्नलाई हामीले यत्रो योजनाहरू ल्यायौँ, योजनाहरूको कामहरू गर्यौं र सबै राजनीतिक दलको सहयोगले हो त्यो।
1: हस्, समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो खानेपानी संस्थामा सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ, हामीसँग कुराकानी गर्थे।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
5: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर बोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-65-63-218।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
22: इन्डोस्कोपी सेवा,
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
26: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग: एक महिना सिप सिकेर बाँसको चोयाबाट आफैले तयार गरेका सामग्री देखेर तुलसीपुर दुई खैरी पुर्की 37 वर्षीय पुष्करी रावत दंग हुनुहुन्छ। गृहिणी जीवन बिताइरहेकी रावत अहिले बाँसको चोयाबाट डोको, डस्टबिन, फोटो फ्रेम, कमल कलमदानी र मुढा बुन्न सक्ने बन्नु भएको छ। एक महिना अघि आफ्नै ओडा कार्यालयको भवनमा बाँसको चोयाबाट सामग्री तथा डस्टबिन निर्माण तालिम सञ्चालन हुने जानकारी पाएपछि तालिममा सहभागी बन्न पुग्नु भएकी उहाँ अहिले सिपयुक्त बन्नु भएको छ। आफूले सिकेको सिप सकेसम्म समूह निर्माण गरेर नभए घरमै भए पनि सामग्री उत्पादन गरेर उद्यमी बन्ने सोच रहेको उहाँले सुनाउनुभयो। एकराज भण्डारीले आजको नयाँगत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: एभरेस्ट ब्याङ्क लिमिटेड लमही शाखाले दृष्टिविहीनता न्यूनीकरणका लागि आर्थिक सहयोग गरेको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम बहादुरगंज अन्तर्गत संचालित लमही आँखा अस्पताललाई एभरेस्ट ब्याङ्क लिमिटेडले 5,00,000 रूपियाँ रकम सहयोग गरेको हो। बहादुरगंजका प्रमुख डाक्टर शमशेर थापाले जानकारी दिनुभयो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोतियाबिन्दुको शल्यक्रियाका लागि अस्पताललाई सो सहयोग गरेको हो। आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं।
2: सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा संचालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल र स्वास्थ्य बीमा बोर्डमा निमित्त नेतृत्व तोकेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाईली नियुक्त हुनुभएको छ।
0: थारू पत्रकार संघ दाङको सम्पन्न 6ठौं अधिवेशनबाट नीता चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ, जसको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरी चौधरी, सचिवमा श्री चौधरी, सह सचिवमा सुरक्षा चौधरी, कोषाध्यक्षमा एमआर जगत कुसुम्या र सदस्यहरूमा आशा चौधरी, बुद्धि विवश चौधरी, निशा चौधरी, विष्णु कुसुम चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। थारू पत्रकार संघ दाङको अध्यक्षमा नीता आजको गणतन्त्र दैनिकको खबर उल्लेख छ।
2: जिल्ला प्रशासन र घोराही उपमहानगरपालिकाले संयुक्त बजार अनुगमन गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा तथा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनार नेतृत्वको टोलीले संयुक्त बजार अनुगमन गरेको हो। बुद्ध हस्पिटल चोकदेखि निमाहालसम्म र तुलसीपुर चोकमा बिहिबार अनुगमन गरी सामान नष्ट गरिएको थियो।
0: फुटबल खेल र विभिन्न खेलाड़ीका बारेमा लेखिएका पुस्तक इनसाइड फुटबलको विमोचन गरिएको छ। पुस्तकको विमोचन लुम्बिनी फुटबल एकाडेमी घोराई 17 उखुबारी स्थित खेल मैदानमा गरिएको हो। पुस्तकको नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया लगायत संयुक्त रूपमा पुस्तकको उद्घाटन गर्नु भएको थियो। पुस्तक विमोचन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेलले फुटबल खेलका बारेमा चासो राख्नेदेखि खेल्न चाहने बाल बालिकाका लागि महत्वपूर्ण उपयोगी हुने बताउनुभयो। खेलप्रति रूचि राख्ने बाल बालिकासँगै खेल्ने खेलाड़ी र खेल सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि पुस्तक उपयोगी हुने बताउनुभयो। फुटबल खेल सम्बन्धी लेखिएको पुस्तक इनसाइड फुटबलको विमोचन गणतन्त्र दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा कानून त चाहिन्छ नै करूणा पनि चाहिन्छ, परिवर्तनका लागि स्तम्भमा जीतबहादुर शाहको यो विचार छापिएको छ। बस्तीमा रासोपाको डोजर र नव उदारवादले उधिनेको गरीबीको घाउ, गणेश आचार्यको विचार छापिएको छ भने पत्रकारिता क्षेत्रको चुनौती र अबको बाटो शीर्षकमा आजको युगबोध दैनिक सम्पादकीय लेखिएको छ।
2: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा कोराई खानेपानीको निर्वाचन अध्यक्षका उम्मेद्वार ध्रुव केसीसँग खेमराज रिजालले गरिएको कुराकानी प्रकाशित छ। यस्तै किरण किशोर कुमार आचार्यसँग दीपक ओलीले गरिएको कुराकानी प्रकाशित छ। नेपाल सरकार र अध्यादेश सुभाष न्यौपानेको विचार छ। डिजिटल युगमा हुलाक अर्चित बाबु मस्की फूलको विचार छ भने रासायनिक मल चाहियो, गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: आजको राप्ती पोस्ट दैनिकमा दौड़िरहे आफ्नै घाम छायासँग नरेन्द्र राज भट्टराईको नाटकलाई छापेको छ। जरा भनेकै मूल हो कविता ओम आचार्यको कविता छापिएको छ। भन्न देऊ न त लघुकथा धनराज गिरीको लघुकथा छापिएको छ। अन्तरेको वेदना श्रवण नेपालीको कविता छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले सम्पादकीय लेखेको छैन।
2: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा सचिव दिनेश ओलीसँग घुराई खानेपानीका उम्मेद्वार सचिव पदका उम्मेद्वार दिनेश ओलीसँग गरिएको कुराकानी प्रकाशित छ। यस्तै ध्रुव केसीसँग गरिएको कुराकानी प्रकाशित छ। डिजिटल युगमा हुलाक अर्चित बाबु मसी फूलको विचार छ भने प्रधान न्यायाधीश नियुक्तिमा वरियता मिस्नु गलत सम्पादकीय गणतन्त्रले छापेको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: के तपाई दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हिराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
4: बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतको अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता विष्णुराज आङ देम्बे तथा उपसभामुख रूबी कुमारीको सहभागिता रहेको थियो। परिषदले सिफारिश गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो। संघीय संसद सुनवाई समितिको हिजोको बैठकले बैठक कार्य सञ्चालन सम्बन्धी कार्यविधि तय गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोध नारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक भएको हो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अगाडि बढ़ाउन सहज भएको बताउनुभयो। कार्यकारिणी सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरू तथा पदाधिकारीको दक्षता, क्षमता, इमानदारीता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिका प्रति उत्तरदायी र जवाबदेही तुल्याउने लोकतान्त्रिक प्रक्रियालाई संसदीय सुनवाईका रूपमा लिइँदै आइएको छ। नेपालको संविधानको धारा 292 उपधारा 1 संवैधानिक परिषदको सिफारिशमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्त हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनवाई हुने व्यवस्था गरिएको छ।

सुरेश आचार्य र दुण्डुराज घिमिरे पूर्व सचिव तत्कालीन सहसचिव केवल भण्डारी विरूद्ध 3,62,05,22,000 रूपियाँको बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरिएको छ। आयोगले चिनिया कम्पनी सीएएमसी र त्यसका अध्यक्ष र परियोजनाका व्यवस्थापक विरूद्ध पनि मुद्दा दायर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खा पत्र प्रकाशनको 126औं वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै निष्पक्ष र मर्यादित पत्रकारिता समाजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको सम्भाग मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक रहेको पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान प्रदान गर्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनैही नगद 2,00,000 रूपियाँ सहित सम्मान गर्नुभयो। यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनै 2,00,000 दरले पुरस्कृत गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नु भएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय बीजेस कराले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायतका विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिन भित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी दिनुभयो। यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र वाट्स एपबाट आएका गुनासोको आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारीको समस्या आज भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउँदै यसको सुधार गर्न कानूनी सुधारमा पनि जोड़ दिनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायतका विषयमा सुझाव राख्नु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेखबारे भारत र चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो।
समितिका

0: सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड़ दिँदै व्यापार पारवाहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुमनिमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनु भएको थियो। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआईडीलाई अनिवार्य बनाउँदै लगिरहेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पंजीकरण विभागको सहकार्यमा अछामको कमल बजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता र विवरण स्टेशन स्थापना गरेर काम शुरू गरेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
1: राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग र कमल बजार नगरपालिकाको सहकार्यमा संचालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3358 नागरिकले स्टेशनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमल बजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
2: राष्ट्रिय परिचय पत्र बनाउनको लागि मौल सिंह जान पर्ने थियो। हाम्रो स्थानीय सरकारले यो सेवा पाउँदा दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो। जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ, हामी धेरै खुसी छौँ।
1: ढकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 वर्षीय बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
3: राम्रो लागेर खुसी छौँ, छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
1: पालिकालाई थप व्ययमा नपर्ने गरी पालिकामै मौजूद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका त्रुमाहाट गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ। कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
4: आर्थिक दायित्व थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारू गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौं। परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमला नगरपालिका लगायत ढकारी गाउँपालिका तुरमाहान गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
1: जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट संचालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेशनका रूपमा संचालन भएको स्टेशनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ। कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
5: राष्ट्रिय परिचय पत्रको स्टेशन स्थापना गरेका छौँ। 753 पालिका
1: राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको संघीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो हिक्मत बहादुर नेपाली। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा हरिले 5 पक्राउ गरेको छ। सुनसरीका 32 राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 11,55,000, दाङका 31 प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 93,00,000, काभ्रेका 33 दिल्लीमान तामाङले 2 14,75,000 रूपियाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 47 श्रीहाङ ले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 रू 12,25,000 र स्याङ्जाका 28 नमूना भण्डारीले मकाऊ पठाइदिन्छु भन्दै 3 पीड़ितहरूबाट 5,50,000 रूपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ संचालनका लागि तीनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको यहाँका सरकारवालाले बताएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमारी अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
6: उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान शुरू गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाड़ी भूबनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्याण्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कूल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ। ऐतिहासिक गढी किल्ला रहेको चौदण्डीगढी क्षेत्रमा चौदण्डीगढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र समाउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अञ्जनी कुमार अधिकारी। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सड़क, चोक तथा उपत्यकाभित्र नै प्रमुख नाका, नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियान चलाएको हो। ट्राफिक नियम उल्लंघन गर्ने, क्षमता भन्दा बढ़ी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारी साधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 23 जोर गणेश ओम बहाल टोलको नुछे बाहा वज्र धातु बिहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित टिबेट हाउस कलेक्सनमा पुगेको मूर्ति 2078 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौँ महानगरपालिकालाई बुझाई सो मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो। नेपाली सेनाको 2 दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुक्ताङमा शुरू भएको छ। घरपोझोक गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3200 मिटरदेखि 5000 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको हो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिणी इरानका बन्दर खमीर, सिरिक र किस्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको इरानको दावी रहेको छ। पश्चिमी तेहरानमाथि इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाइएको छ। अमेरिकी सेनाले सेन्ट्रल कमाण्ड सेन्ट कमले हर्मुज जलमार्गमा आफ्ना नौ सैनिक बलमाथि इरानी मिसाइल ड्रोन र तीव्र गतिका डुंगाबाट हमला भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हमलालाई लभ ट्यापको संज्ञा दिँदै अमेरिकी संचार माध्यमसँग कुरा गर्दै युद्ध विराम लागू भइसकेको पुनः बताउनु भएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूले आफूमाथि इजरायली सुरक्षा कर्मी र सैनिकबाट अमानवीय व्यवहार यातना तथा यो हिंसा गरिएको विषय बाहिर आएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
7: नमस्ते, म रामकृष्ण बकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
8: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
9: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
8: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
10: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
11: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
13: सम्पर्क फोन नम्बर 0825567775।
9: सम्पर्क नम्बर 98478726873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: मम्मी दाँत दुख्यो।
15: मम्मी, मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
18: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 0825902022।
15: रोड चुट्टी, पुकार, खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
23: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
22: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
24: शुद्ध महका लागि कहाँ जाने त?
25: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
24: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
26: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
27: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478420440।
26: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: सम्पूर्ण सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
3: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
3: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
2: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
3: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
2: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
4: बिरामी जाँच्ने मिति यही वैशाख 26 गते शनिबार।
2: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-652।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनु साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू:
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
6: घोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको यही वैशाख 26 गते हुन गइरहेको निर्वाचनमा सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापनका लागि अध्यक्ष ध्रुव केसी नेतृत्वमा रहेको आधिकारिक प्यानललाई अत्याधिक मध्ये विजयी गराऊ। अध्यक्ष पदका उम्मेद्वार ध्रुव केसी, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार भरतमणि पाण्डे, महिला उपाध्यक्ष पदका उम्मेद्वार निरिजा पोखरेल, सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ, खुला सदस्य पदका उम्मेद्वार नवीन पोखरेल, चूर्ण बहादुर ओली, नीरज कार्की, महिला सदस्य पदका उम्मेद्वार बिन्दु पाण्डे, उषा सुवेदी र रेखा नेउपानीलाई आफ्नो अमूल्य मध्ये विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौ। स्वच्छ खाने पानी, व्यवस्थित सेवा र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुभवी र प्रतिबद्ध ध्रुव केसीको टीमलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौं। समृद्ध संस्था पारदर्शी नेतृत्व र सेवामुखी अभियानका लागि ध्रुवकेशी नेतृत्वको आधिकारिक प्यानललाई मतदान गरौं। चुनाव प्रचार प्रसार समिति कराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्था दान।
0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
7: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क सीआईएनले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आए अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
8: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु।
7: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो, त्यसपछि फेरि फर्केर
8: झर्केर पुनः भर्खरै आएको छु।
7: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनुभयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तैदेखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
8: ठिकै छ। अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो, एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
7: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
8: छैन? यसपालि मैले धेरै कुराहरू घोषणापत्र पनि बनाएको थिएन।
7: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो,
8: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणापत्र थिएन। मैले अघिल्लो पटककै घोषणापत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छु भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो।
7: जस्तै उदाहरणको लागि
8: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा। त्यसकारणले असंख्य समस्याहरू छन् त्यहाँ। कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेका स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको टाढा काँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझै केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भावनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्।
7: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
8: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेसन गर्छु भनिरहेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरिरहेको छु। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो। यो परापूर्वकालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानथुलो जाने सबभन्दा छोटो रूट हो। यसमा यसलाई यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म त्रिपुलेकसम्म पुर्याउँदै यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौं। अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठूलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौं हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रूटबाट गर्न सक्छौं
9: यसको भनेको सडकलाई तपाईले प्राथमिकता
8: सडक मात्र हैन त्यो
9: भौतिक संरचनाको निर्माण
8: सडक निर्माण गर्दै टिंकर रूटलाई निपुलेक टिंकर रूटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो मुद्दा हो पहिले पनि हो त्यसमा केही कामहरू आधा पुगेका छन् केही बजेटको अभावले सडक अधुरो रहेको छ
9: दोस्रो
8: त्यसलाई पूरा गर्छु भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो दोस्रो हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनको लागि गोकुलेश्वर दोस्रो ठूलो शैल शिखर नगरपालिका दोस्रो ठूलो बजार हो त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनको लागि पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थरोन्नति गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ ठेगापट्टा लगाएर त्यो अधुरो रहेको छ अहिले पछिल्लो अवस्थामा सरकार बदलियो म पनि निर्वाचन हारे त्यो स्थगित रह्यो त्यो एयरपोर्टलाई सञ्चालन गर्ने त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढी आउनु त सजिलो हुन्छ नै तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौ ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ दोस्रो तेस्रो हाम्रो अर्को अपि हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ त्यस अन्तर्गत काम पनि भइरहेछ अब त्यो पदमार्गलाई हामीले सुचारू अझ द्रुत गतिमा सुचारू गर्ने र त्यो अपि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको नौवटा पालिका मध्ये अपिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन कि पुग्ने अवस्थामा छ गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने र त्यो अपि बेस क्याम्पकोलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठूलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 1/4 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल धनथला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौँ हामीले त्यहाँ अति जरूरी छ त्यो पुल बनाउन सक्यौँ भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ यी कामहरू प्रमुख रूपमा चाहिँ
9: चारवटा
8: कामहरू चाहिँ प्रधान छन् तर अरू पनि थुप्रै कामहरू छन् प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौं तर यी प्रमुख यी कामहरू जो अगाडि बढेका छन् कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन् कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ यिनीहरूलाई पूर्णता गर्छौं भन्ने नै मेरो प्रमुख नारा थियो
9: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानून निर्माण लेखनमै अलिक बढी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पूरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने
8: एउटा त यो सोच नै एकदमै गलत सोच हो यो कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन् त्यहाँ निर्वाचित सांसदहरूले विधि अनुसार नियम अनुसारै किटेर यो गर्न पाउने यति विकास गर्न पाउने यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले अनि सांसदले कानून बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गरियो र कानून बनाउनु गयो अब
9: तपाईँहरूले अब चुनावको बेलामा कानून बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि
8: हुँदैन हाम्रो जस्तो देशमा कानून बनाउनलाई मान्छेले भोटै दिँदैनन् कानून बनाउनलाई
9: त्यो सांसद अथवा उम्मेद्वारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो यो
8: बुझ्न नसक्यो हामीले बढी बुझेको छ जनप्रतिनिधिको काम विकास गर्ने पनि हो कानून मात्रै बन्यो विकास कसले गर्छ कर्मचारीले गर्छ
9: त्यो तीन तहको सरकारको संरचनाले
8: गर्छ सरकार आफ्नो आफ्नो तह छ नि त गाउँपालिकाले के राजमार्ग बनाउँछ त तीन तहको संरचना बनाउने केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन केन्द्रीय सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने कि कर्मचारीले ब्युरोक्रेसीलाई थाहा हुन्छ सचिवलाई थाहा हुन्छ यहाँ काठमाडौँ बसेको डिजीलाई थाहा हुन्छ
9: त्यसो भए डाडुपन्यो चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भने
8: डाडुपन्य होइन योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ
9: अब त्यसो भए यो अहिलेको सरकार विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन काँग्रेस लगायतका अरू दलहरू पनि गए अहिले राजनीतिक माहौल अलिक फरक ढंगबाट अगाडि बढेको स्थिति छ हैन तपाईले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पूरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईको कुनै शंका उपशंका हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास
8: गर्न हामी हेर्दै छौं अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौं स्वयं सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँगै भेटमा त्यो कुरा मैले प्रष्टी चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन् लिखित पनि दिएको छु सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन
9: उहाँले राम्रोसँग सुन्नुभयो तपाईँहरूको
8: सुन्नुभएको छ उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ जस्तो गोगलेश्वर एयरपोर्टको बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको थियो मैले त्यो एकदम चल्छ त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन् त्यो दुर्गम पनि छ दार्चुला सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेसन दिएको छु अनि सड़कको बारेमा पनि तिङ्कर सड़कको बारेमा पनि यसको महत्व यसको धेरै किसिमको महत्व यसको रणनीतिक महत्व सामरिक महत्व धार्मिक महत्व पर्यटकीय महत्व व्यापारिक महत्व यस्तो किसिमको पनि जानकारी गराएको छु अब मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ यदि अब समावेशिता भएन सहभागिता भएन विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूरदराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ
9: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा हामीले जुन नयाँ नक्सा जारी गर्यौं त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढ़ी कुरा भइराखेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो
8: अब प्रधानमन्त्रीज्यूसँग त्यतिकै कुरा भएको थियो अब अन्य निकायहरूमा सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ मैले आफन्तबाट जानकारी गराइरहेछ किनभने यो सुरुवातदेखि नै यो मुद्दाको उठान गर्ने मध्ये अब धेरै हुनुहुन्छ साथीहरू तर म पनि त्यसमध्ये एक हुँ र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो
9: लिपुलेख पास भएर
8: हुन त त्यो पहिलेदेखि नै चलिआएको थियो कोविड हुँदाखेरि बन्द भयो बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै शुरू भइसक्यो आवागमन नेपाल हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा तर जहाँ भारतीय स्वामित्व रहेछ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
9: लिपुलेख
8: अब लिपुलेख त लिपुलेखै भयो अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली हामी यतापट्टि हाम्रो छाङ्ग्रो त तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन् अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 भन्दा अगाडि हामीले यो उपयोग गर्थ्यौं नेपालीहरू नै उपयोग गर्थे 62 भारत चीनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन ब्यान्डेज गर्यो आफ्नो नियन्त्रणमा लियो त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आह्वान गरिरहेका छन् त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौं मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटकबाट सदनमा पनि राखेको छु सरकार समक्ष पनि राखेको छु र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढंगले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता
9: रहेछ बोलेको बोलेन त्यो जुन
8: अस्ति बोलेको कुरामा खासै त्यति वेट लागेन त्यो एउटा प्रेस नोट हो अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा केही पेश होला
9: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
8: भनेको छ तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन् त्यो डिप्लोमेटिक नोट पठाउने कूटनीतिक त्यो अहिले जुन बाहिर संचार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो प्रेस नोटलाई नै माने हो भने त्यो गा छैन होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ
9: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
8: पठायो पठाएन भन्ने कुराको यकिन चाहिँ जुन संचार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन थियो त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो त्यो प्रेस नोट भनेर चाहिँ त्यो डिप्लोमेटिक नोट होइन त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु
9: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौं अथवा समावेश गरेका छौं नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला कतिपय सुन्नु भएको होला के छ अहिलेको स्थिति त्यहाँ यो लिपू लेक क्षेत्रमा
8: अब त्यहाँ तपाईँको अहिले लिपू खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसनै भनौँ त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
9: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
8: उनीहरूको लोकल भाषा त्यहाँ जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्
9: नेपाली
8: नेपाली बोल्दैनन्
9: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
8: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सहका भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
9: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो
8: क्षेत्र त त्यही भन्ने पनि त अब
9: कुन गाउँ अथवा त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
8: कुटी नाभी गुन्जी 3 गाउँ छ
9: गुन्जी हो कि गुन्जी
8: गुन्जी गुन्जी
9: गुन्जी
8: अब ठ्याक्कै यकिन जनसङ्ख्या मलाई थाहा भएन मलाई लाग्छ 2-3 होला
9: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
8: थाहा पाउँछन् किन नपाउनु
9: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
8: सामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ त्यसकारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ
9: अब यदि यो विषय समाधान विगतका कयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए अब चाहिँ अलि केही कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ
8: मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्ग्रो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने मिडियाहरूले उठाउने नेताहरूले उठाउने एउटा खालि एउटा बहसको विषय बनाउने तर सेवा सुविधा हामीलाई केही नदिने हामीसँग अहिले न बाटो छ न बजेट विनियोजन छ न सुविधा छ यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ
9: अब अहिलेसम्म किन भएन त किनभने हामीले भएन भएन भन्छौं कसले गर्न दिएन
8: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो तर लागू भएन लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि अब यो सदनमा पनि म कुरा राख्छु त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन् त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्ने जारी राख्नुपर्छ
9: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यदि बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्थ्यौँ अहिले कस्तो छ
8: अब अहिले यस्तो छ उनीहरूको सड़क पुगिसकेको छ 3-4 घण्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि 3 लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
9: नेपालबाट जाँदाखेरि
8: 3 लाग्छ उताबाट 4 पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा अब सड़क पनि अगाडि बढिरहेछ तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो.
9: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
8: बनिरहेको छ तर अझै धेरै
9: नेपालतर्फबाट
8: बनिरहेको छ. बजेटको कटौतीको मार हामी खेपिरहेका छौं. 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ. त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड़ आज त 50 करोड़ पुग्नुपर्नेमा गत वर्ष 6 करोड़ मात्रै पर्यो. अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले. 3 करोड़को प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझाएको थिएँ. अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौं. यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौं. मूल कुरा चाहिँ त्यो सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागमा जनताहरूलाई सड़कमा जोड्नु जरूरी छ. त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ.
9: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बीचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराखे हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
8: अब यसमा त रिजल्टै हेर्नुपर्छ. अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो. उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन. सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ.
9: त्यो ग्रुप पनि बनाइदिनु भएको छ
8: पनि बनाएको छ. अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो. नत्र हाम्रो यस्तो रोगै छन्
9: जो चाहिँ यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्भाव
8: राम्रो छ. यसमा राम्रो कामलाई राम्रो भन्नु पर्यो. यो चाहिँ एकदम राम्रो शुरूआत हो. कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ.
9: अनि पहिले पहिले हामी के सुन्थ्यौं भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झडा पर्ने कहिले यस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो. अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि
8: के हुन्छ यो त भन्न सकिँदैन. अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ. अब यो जेठ 15 रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त के हुन्छ भन्ने कुरा त. पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि तर रिजल्ट त्यसको परिणाम के हुन्छ. अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन्? अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन?
9: सीमा दरबार त थाहिसक्नु भयो तपाईँ.
8: हामी त सबै
9: फाइल साइल बोकेर सबै
8: सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन. अस्ति पनि कुनै एउटा उसले राखिएको थियो देशभरि बढी योजना माग्ने 15 सांसदहरू मेरो पनि नाम थियो त्यहाँ भौतिक मन्त्रालयमा. मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ.
9: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
8: संसद धेरै चलेन. अस्ति केही दिन मात्रै चल्यो. अब त्यो प्रारम्भिक चरणमा भयो हुनाले
9: चिनापर्ची जस्तो मात्रै भयो.
8: चिनापर्ची पनि अझै पूरा हुनु पाएको छैन. धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ. पुराना साथीहरू त हामी धेरै कम छौँ.
9: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
8: पुराना चिनजान गर्दा त्यही 60-70 जना भनेपछि नयाँ ठूलो संख्या नयाँ छ.
9: नयाँको कस्तो पाउनुभयो तपाईँले? उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न.
8: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ. एउटा नयाँ जोस सागर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने. अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ तर मलाई के लाग्छ भने अब यो बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ. यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकांक्षा बढी हुने आशा बढी राख्ने तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि अब विकास निर्माण गरेर कानून बनाउने भन्नुभयो नि त. तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको. तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि. त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
9: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो
8: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो
9: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ बाँकी नयाँ आउनुभयो अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बीचको त्यो साँठगाँठ अलि बढी हुनला कि कस्तो देखिराख्नु भएको छ अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि
8: ठिकै छ अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठूलो राजनीतिक ब्याकग्राउण्ड पनि नभएका धेरै ठूलो भनौँ त केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू कुनै एक सेक्टरबाट पनि आएका छैनन् त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन त्यो एउटा सकारात्मक पोइन्ट छ उनीहरू सकारात्मकै छन् हरेक इस्युमा उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन
9: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला हामीले विगतमा देख्यौं कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौं हामीले देख्यौं जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा अब चाहिँ कस्तो रहला
8: त्यो यसो हुन्छ हेर्नुहोस् अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन् अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन् तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्
9: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन्ता होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढंगबाट अगाडि बढ्न
8: विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत तर धेरै भए पनि छैन त्यो विश्वका अरू देशहरूका ठूल्ठूला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो त्यो नभएर संसदको एउटा ऊ पनि रहँदैन अब हामी विपक्षमा छौं हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने त छैन गलत कामको खबरदारी गर्नलाई विपक्षी जनताले पठाएछ नि त
9: अथवा राम्रो कामको समर्थन पनि हुन्छ
8: कामको समर्थन पनि गरिन्छ गलत कामको विरोध पनि गरिन्छ भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढंगले त बुझ्नु हुँदैन त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो
9: अहिलेको जस्तो दुई तीनवटा तीन चारवटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि अनि त्यस कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि अब त्यस्तो चाहिँ नदेखिने
8: मेरो चाहिँ अनुभव मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो झन्डै 5 पटक चाहिँ निर्वाचन लडेको र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ अपोजिसन कमजोर भयो भने ठूलो दलका भित्रै अपोजिसन जन्मन्छ 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो मतका आधारले त झन्डै 52% पपुलर मत पाएको अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074 तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले त्यो गर्न सकेन भनेपछि विपक्षले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै त्यो त स्वाभाविक हो विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो तर चाहिँ कमी कमजोरी कहीँ भएछन् भने जनताको आवाज विपक्षले बोल्ने हो अब सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन् त्यो त्यत्रो ठूलो संख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण
9: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो होइन पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काङ्ग्रेस अगाडि बढ्यो र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बीचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भन्ने आउनुभएको थियो होइन संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य त्यो संवाद अलि बाक्लिने गइराखेका छ कि कस्तो देखिराख्नु भएको छ तपाईँ?
8: अब अहिले विस्तारै विस्तारै छलफल सुरुमा त के हो भने यो अब फागुन 21 को रिजल्ट सबै पार्टीहरूलाई अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो सन्नाटा जस्तो भयो सबैलाई यो किन नसचेको कुरा भएको हो तर अब बिस्तारै बिस्तारै प्रतिपक्षी दलहरू हाम्रो संख्या कम भए तापनि अब हामीले अलग अलग ढंगले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ त्यसै त संख्यामा कमजोर स्थिति छ त्यसमा पनि अलग अलग ढंगले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ कमजोर प्रतिपक्ष भएपछि त्यो देशमा लोकतन्त्रमा समस्या उत्पन्न हुन्छ विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ यसकारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ
9: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद
8: धन्यवाद
9: यो सँगै संवाद श्रृंखला हेलो सांसदको आजको समय सकिएको छ आजको अंकबाट विदा माग्ने बेला भएको छ आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्डासँग कुराकानी गर्यौं विशेषतः सांसद र सांसदले जनताको लागि के गर्न सक्छ के कस्तो योजना सांसदहरूले बनाएका छन् सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
10: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातीको समयमा कोशी बागमती गण्डकी हिमाली तथा पहाड़ी भूभागको थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागको थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला चट्याङ वर्षा र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह रहेको छ। कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढ़ी समय बित्दा समेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ। मञ्चले काठमाण्डुमा पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको 13 वर्ष पनि अधिकार नपाएको कमलरी र जमीन भोगचलनको 20 वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानकर्षण गराएको हो। मञ्चका पूर्व केन्द्रीय अध्यक्ष हिरामती चौधरीले तत्कालीन सरकारले हामीलाई मुक्त घोषणा त गर्यो तर हाम्रो न्यूनतम आवश्यकता र न्यायका विषयमा आजसम्म पनि कागजमै सीमित रहेको बताउनुभयो। उहाँले नेपालमा 12,769 मुक्त कमलरी रहेको र त्यसमध्ये 9,490 जनाको मात्रै सरकारी तथ्याङ्कमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार त्यसमध्येमा 7,435 जनाले मात्र परिचय पत्र पाएका छन्। 2070 असार 13 गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानून पनि बनाएको थियो तर कानून कागजमै सीमित रहेको भन्दै मञ्चको तर्फबाट वर्तमान सरकार समक्ष ज्ञापन पत्र पनि बुझाएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदको वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रिग्मी र हरिप्रसाद फुइयाल थिए। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले अवकाश पाएपछि वरिष्ठतमका आधारमा सपना प्रधान मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनुभएको छ। संवैधानिक परिषदको हिजोको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको सर्वोच्च अदालतमा वर्षौंदेखि थाँती रहेको मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला शर्मालाई सिफारिश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले यस शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना वैशाख 15 देखि 20 गतेसम्म गर्ने र 21 गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने हप्तामा 2 दिन विदाको व्यवस्था पनि सरकारले लागू गरेको छ। तर धेरै विद्यालयमा भने अहिले सम्म पनि विद्यार्थी भर्नासँगै पठन पाठन चलिरहेको छ। यता गुराहीले भने अर्को

0: अध्यापक मोहन छेत्री
1: भर्ना अभियान 15 देखि शुरू भयो, 20 गतेसम्म निरन्तर चल्यो। यो भर्ना अभियान अझ पनि निरन्तर चलिरहेछ। 21 गतेदेखि निरन्तर रूपमा पठन पाठन गर्ने भन्ने केन्द्रको निर्देशन अनुसार हामीले 21 गतेदेखि रुटिन बनाएर निरन्तर रूपमा कक्षा सञ्चालन गरिरहेछौ। प्रत्येक कक्षाहरूमा प्रत्येक विषयका टिचरहरू उपलब्ध भए हुनाले ह्याम्पर नहुने गरेर पढाइ सञ्चालन गरिरहेछौ। केन्द्रको सामान्य सूचना अनुसार केन्द्रले नै पाठ्यक्रम केही कम गर्ने अनि हामीहरूले पाउनुपर्ने वर्षे र हिउँदे वार्षिक बिदा हुन्छ त्यो बिदालाई कटौती गरेर भए पनि समायोजन गर्ने र पठन पाठनलाई निरन्तर गर्ने र पाठ्यक्रमलाई पूरा गर्ने भन्ने केन्द्रको निर्देशन छ सर। हामीहरूले 2 दिन बिदा भएको हुनाले यसैलाई नै आधार मानेर जति सकिन्छ निरन्तर रूपमा पढाइरहेछौ र बाँकी केन्द्रको निर्देशन जे हुन्छ त्यो अनुसार गरेर जसरी पनि पाठ्यभारलाई पूरा गर्ने योजनामा छ। यसलाई एक्स्ट्रा क्लास लिएर पनि नगरिन हुने सर।
0: अभिभावकहरू पनि यस निर्णय प्रति अन्यलमा देखिन्छन्। उनीहरूका अनुसार बिदा बढ्दा विद्यार्थीहरूको पढाइमा असर पर्न सक्ने चिन्ता रहेको छ। यता निजी विद्यालयहरूले भने केही वार्षिक बिदा कटा र पाठ्यक्रम पूरा गर्न सकिने बताउँछन्। निजी विद्यालयहरूमा सामुदायिक विद्यालय जस्तो वर्षे बिदा नहुने हुँदा खासै समस्या नहुने बताउनुहुन्छ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन दाङका सचिव आदिम केसी।
2: अघिल्लो वर्षभन्दा अलिकति ढिलो हाम्रो शैक्षिक सत्र शुरू भएको छ। जस्तो हामी 2 गतेबाट चाहिँ हामीले भर्ना अभियान चाहिँ शुरू गर्थ्यौं र हामी पहिलो हप्ता भनौँ न 6 गतेदेखिको बीचमा चाहिँ हामीले विद्यालयहरू चाहिँ सञ्चालन गर्दै आएका थियौं। अब पाठ्यक्रमलाई सरकारले हप्तामा 2 दिन बिदा भनिरहँदाखेरि अलिकति हाम्रो क्रेडिट आवर चाहिँ जुन त्यो टिचिङ डे हुन्छ टिचिङ लर्निङ डे हुन्छ थोरै नपुग्ने जस्तो देखिन्छ हामीलाई। यद्यपि जस्तो हाम्रो प्राइभेट स्कुलहरूमा हेर्नुहुन्छ भने हामीसँग वर्ष विदा चाहिँ हुँदैन। त्यो नहुँदाखेरि हामीले एउटा मोटामोटी क्यालकुलेसन गर्दाखेरि हामीलाई त्यही 15-20 दिनको जस्तो त्यही 15 दिन जस्तो भनौँ न 2 हप्ताको जस्तो चाहिँ टिचिङ लर्निङ डे चाहिँ नपुग्ने चाहिँ देखिएको छ। अब त्यसलाई त मिलान गर्दै लैजानु पर्ला। अब त्यसलाई हामीले जस्तो दैनिक जुन हाम्रो टिचिङ डेको आवर हुन्छ त्यसलाई बढाएर हुन्छ या कुनै विदाहरूलाई सदुपयोग गरेर भए पनि
0: यही पाठ्यक्रम अनुसार समय नपुग्ने भएकाले सरकारले पाठ्यक्रम परिमार्जन गरेर पाठ्य वस्तु घटाउने तयारी गरिराखेकाले परिमार्जित पाठ्यक्रमले यो अन्यलता हट्ने बताउनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाई दाङका सूचना अधिकारी तिलकराम बन्जाडे।
3: 2083 सालको शैक्षिक सत्र मन्त्रालय नेपाल सरकारको निर्णय अनुसार केही साविकको वर्षभन्दा केही ढिला गरी शुरू भयो। अब यसमा खास गरी अब विद्यालयलाई तोकिएको जुन राष्ट्रिय पाठ्यक्रम प्रारूप छ 2076 यसले तोकिएको विषयवस्तु भन्दा अब त्यो समयमा जुन विद्यालय खुल्ने समय पठन पाठन हुने समय जसरी नै अब 2 दिन बिदा भइसके पश्चात विद्यालय खुल्ने दिनमा पनि कटौती भयो नै। अब यसले गर्दाखेरि पक्कै पनि विद्यार्थीले जुन पाठ्यक्रमले तोकेका विषयवस्तु पाठ्यक्रमले तोकेका सक्षमताहरू हासिल गर्न यो समयावधिमा पक्कै पनि सक्दैन। अब यसलाई पाठ्यक्रममै अथवा पाठ्यवस्तुमै घटाउने जुन खालको तयारी नेपाल सरकारले गरिरहेछ भन्ने चाहिँ हामी अनौपचारिक तरिकाले सुनिरहेछौँ। अहिलेसम्म आधिकारिक रूपमा त हामीलाई त्यस्तो जानकारी आएको चाहिँ छैन। पक्कै पनि अब यो समयलाई यो सन्दर्भलाई मध्यनजर गरेर पाठ्यक्रममा केही सुधार अथवा त्यसमा केही चाहिँ कटौती हुन्छ भन्ने चाहिँ हामीलाई एउटा अनुमान गर्न।
0: सरकारको यो नयाँ व्यवस्थाले शैक्षिक क्षेत्रमा अभिभावक र विद्यार्थी बीच अन्यलता तथा शिक्षण संस्थामा पनि पुरानै पाठ्यक्रम अनुसार जाने कि नयाँ पाठ्यक्रम पर्खने भन्ने चुनौती ल्याएको देखिन्छ। शैक्षिक सत्र भर्खरै शुरू भएको छ। यस्तो अवस्थामा सरकारले चाँडै निचोड निकाल्न आवश्यक देखिन्छ। समग्रमा सरकारको नयाँ व्यवस्थाले शैक्षिक क्षेत्रमा नयाँ चुनौती र सम्भावना दुवै ल्याएको देखिन्छ। यसको वास्तविक प्रभाव भने आगामी दिनमा देखिनेछ।
4: र मुस्लिम समुदायको अधिकार सहभागिता शिक्षा रोजगारी तथा सामाजिक सशक्तिकरणका विषयमा केन्द्रित अन्तर्क्रिया कार्यक्रम गोराहीमा सम्पन्न भएको छ। विभिन्न सरकारवाला निकाय जनप्रतिनिधि नागरिक समाज तथा पत्रकारहरूको सहभागितामा आयोजित कार्यक्रममा मुस्लिम समुदायको वर्तमान अवस्था चुनौती र अवसरका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य साजिदा सिद्दिकी रहनु भएको थियो। उहाँले राज्यका सबै निकायमा मुस्लिम समुदायको समान पहुँच र सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराइचौदा बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
6: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
5: डाक्टरद्वारा गरिने उपचारहरू,
6: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
5: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
6: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
5: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
6: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
5: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने,
6: कलेजो पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
7: बिरामी जाँच्ने मिति यही वैशाख 26 गते शनिबार,
8: समय बिहान 9 बजेदेखि,
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-497-1193 र 98-128-89-0।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै शिकारी शिकारी
2: पूरे टॉयलेट मलाई चाहिए
3: VFX सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड़ प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: सूचना श्री गणेश चित्रालय खोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
8: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
9: स्वर्गद्वारी चलचित्र मन्दिर खोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
10: त्यो त मैसकी बहिनी हो
11: आजदेखि तेरो भाउजू
12: आफूले माया हार्ने
9: लाली बजार
13: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु
9: गुरु आमा
14: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
9: र परालको आगो
15: खुसीको खबर
16: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
17: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
19: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती दम निमोनिया खोकी छेरो
18: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
19: मधुमेह सुगर मृगौला रोग पिसाब
18: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
19: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
18: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: सिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो। तपाईँहरू मातहत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ। यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन, जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
20: हजुर, अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो ठाउँमा यति किसानकोमा पुर्यायौँ र यति किसानबाट यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म। यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याहतिर पानी बढी पर्छ, हावाहुरी सहितको पानी पर्छ, त्यो भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती हो। केरा खेतीमा पनि जसको घरी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेका थियौँ। पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस्, मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चराउने र मौसम बिग्रन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ। त्यस्तै गरी यो जुन मेघगर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला आउँछ झिल्का जस्तो आउँछ, त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ। त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघगर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का जस्तो आउँछ त्यो चाहिँ भित्र आउन नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ। भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ। र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिस्यानको अवस्था हेरेर मात्रै लगाउनुहोस्। धेरै चिस्यान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ। र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशुवस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ। त्यो भएर यहाँहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनु भन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
11: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ?
20: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ। पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यौँ र अलि ढिला जान्थ्यो, अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याहसम्म पठाउने गर्न थालेका छौँ।
11: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफूल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ। सामान्य रूपमा चाहिँ जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ. अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन् फूल चिचिलाहरू बोटमै छन्. हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
20: हजुर, अब यस्तो छ यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ.
11: त्यो भनेको फलफूलमा भए पनि खाद्यान्नमा भए पनि पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो.
20: हजुर, अवस्था अनुसार हुन्छ. जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो. पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो. अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ दाना पनि राम्रोसँग बनिसकेका छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बीचबीचमा कुलेसो काटेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ. अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हाँगाहरू जान नदिने अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ यो ट्रेनिङ प्रुनिङ गर्ने भन्छौँ हामीले काँटछाँट गर्ने त्यो गर्नु पर्यो र सम्भव भएसम्म यहाँहरूले प्रिमनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्रिमनसुनको समयमा हावाहुरी चल्छ मेघगर्जन चट्याङ हुन्छ असिना पर्छ तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन. त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ. र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस् हाम्रो बुलेटिन हेर्दै गर्नुहोस् यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ.
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
21: हेलो पिंकी,
22: बोल दिन.
21: एलईडी टीवी किन्न जाने?
22: जान्न.
21: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
22: जान्न.
21: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
22: जान्न.
21: किन?
22: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
21: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
22: पाइने भएर त जान लाग्यो नि.
21: हो र, कहाँ
22: भन्दिन के?
21: साथै भन्दिनौ.
22: आई लभ यू पिंकुली भनेको
21: हो. एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
22: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
21: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
23: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
22: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
21: फोन नम्बर
22: 082562452
21: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
24: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा.
25: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दाङ. फोन नम्बर 082561210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो लाइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी
2: भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसुनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यवहारिक हुन्छ अनि उहाँहरूले थप के गर्न सक्नुहुन्छ त?
3: सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यस्तो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिएको थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठूलो र सानो, क्षेत्रफलमा ठूलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ। र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ। जस्तो ठूलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ। अब थोरै क्षेत्रफलमा लगाइएको छ, त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ, हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन। तर यहाँहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अप्नाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ।
2: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसानमाझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दा।
3: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ। सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन। र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्ने छ। अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ। र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज, 18 पेज, 20 पेजको बुलेटिन जारी गर्छौं। अनि कति किसानहरूलाई त निश्चित बाली नालीको मात्रै जानकारी भए पुग्छ, अनि उहाँहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकति झन्झटिलो हुने। अनि हामीले चाहिँ प्रायः मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि, मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ। अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन। अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ। हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस् यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ। कतिपय ठाउँमा यो टप ड्रेस गर्ने युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेछ। अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिन अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्न परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेको छ होइन। अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परेछ, गर्दा त यतिकै पनि लेन्थ लामो हुने भयो। तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो पालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीँको समस्यालाई उहाँहरूले अलिकता जोड दिएर पनि भन्न सक्नुहुन्छ। यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ। यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यावहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन। त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराई भरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै संख्यामा तीन नभने पनि तीन चारवटा बुलेटिन हामीले तयार गर्यौँ भने त पूरै तराई कभर हुन्छ। यस हिसाबले मध्य पहाड, उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ।
2: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न सकियो?
3: सकिन्छ, हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो वाट्सएप ग्रुप पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब गएको भन्दा पनि हामीलाई महत्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो वाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्न मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ, किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नि जस्तोसुकै किसानहरूसँग पनि, त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौं।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्री मनसुनमा जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गर्यौं। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहत पो थियो कि यो छुटेको विषय?
3: हजुर, अवश्य पनि, जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाड़ी भेगहरूमा जुन लेकाली फलफूल भन्छौँ हामीले, स्याउ, ओखर होइन, यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो, यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिस्यान पस्ने र पछि बीचमा खडेरी नै त नभनौँ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिस्यान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा, उच्च पहाड़ी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफूल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला, काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिरहेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकता चनाखो हुनुपर्छ।
2: हो, तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
3: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यहाँ हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया मल छ भने टप ड्रेस भन्छौँ हामीले, त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद, जुन युरिया मल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले मल त छर्छौं यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर मल छरिदिइहाल्छौं तर त्यसको 24 घण्टासम्ममा यदि ठूलो पानी पर्यो र त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्न भएको हुँदैन र त्यो त्यो चाहिँ खेर जान्छ नाइट्रोजन खेर जान्छ त्यो भएर यहाँले चाहिँ आगामी 24 घण्टासम्ममा कत्रो पानी पर्नेवाला छ यहाँले मल छर्नुभयो हल्का खालको मात्र पानी पर्यो यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखादको व्यवस्था गर्नु पर्यो त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो त्यो कुरा पनि यहाँहरूले ख्याल गर्नु पर्यो कि विषादी हालेपछि पानी पर्यो भने चाहिँ त्यो बगाएर लैजान्छ त्यो प्रभावकारी हुँदैन त्यही भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ अब केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन निकासको व्यवस्था गर्नु पर्यो प्रायः गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफूल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुहिने रोगहरू लाग्ने बोट कमजोर हुने जराको विकास नहुने हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी छर्कँदाखेरि पानी पर्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ
2: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल खास गरी उहाँ नार्कको कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मातहतका निकायहरूले पनि फाइदा लाभ लिन सक्नुहुन्छ र यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौँ मौसम अनि बाली विशेष त्यसै गरी फलफूल यो सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ त
3: हजुर यो एकदमै महत्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ वर्षा कति हुन्छ त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसममा रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाएको हुनुपर्ने हुन्छ यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी मौसम त्यसमा लगाइने बाली र बालीको पनि जात कुन जात लगाइन्छ यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ उत्पादकत्व भनौँ होइन यी कुराहरू चाहिँ यो एकदमै एकअर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनु भएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन
2: हो मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला झोरी खोज्नु पर्ने वा पर्खिनु पर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन्। खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो। अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला
3: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग उहाँहरूले शुक्रबार मध्याहमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ। अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकति कमै हुन्छ कि भन्ने छ र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकति बढी हुन्छ त्यस्तो चाहिँ देखिराखेका छ। अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नुहोला सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन गेस गरेको छु होइन। अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै परेर अब बर्खामा कम पर्ने त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन। यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ। तर अब कहिलेकाहीँ फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुनसक्छ किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि चार महिनाको अवस्था हो। अब हामीलाई सरदरभन्दा कम पानी परे पनि बालीलाई चाहिने अवस्थामा पानी पर्थ्यो जस्तो हामीले मुख्य गरेर अहिले धान लगाउँछौँ। अब धानको चाहिँ ब्याड राख्ने समयमा राम्रोसँग पानी परेको छ धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ अनि त्यसमा चाहिँ गाँझ हाल्ने अवस्थामा राम्रो पुग्ने गरी राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो र भित्र्याउने बेलामा चाहिँ झरी पर्दैन राम्रोसँग भित्र्याउन पाइयो भने अरू त्यो बीचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ। त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने ओहो सरदरभन्दा कम पानी पर्छ भनेको छ भने चाहिँ देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन। त्यो भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब एक दुई स्थानमा अलि धेरै नै कम छ नत्र भने 1400 देखि 1600 मिलिमिटर पानी पर्छ भन्छौँ। त्यो सबै पानी धान बालीको लागि आवश्यक हुँदैन जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ या त्यो बीचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन। त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सके
2: हो तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नुहोला जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला अनि किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ के तयारी गर्ने त उसो भए किसानहरूले तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो
3: अब यस्तो छ अब हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिंचाइको लागि सोच्नु परेन पानी नपुग्ने गरी अलिक कम पानी पर्यो भने सिंचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो र हामी सजग हुनु पनि स्वाभाविक हो हामी सजग हुनै पर्छ किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ तर अहिले नै यो चार महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 2-4 सय 5 सय मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बीचमा 1-2-4 दिन चाहिँ फेरि झरी नै पर्ने गरी या ठूलो पानी पर्ने गरी आउन पनि सक्छ। त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिँचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँ अनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई संकलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ। यो भनेको चाहिँ यहाँहरूले जस्तोसुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
2: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन, जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको संकट, जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो, यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
3: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ। अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँद अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको र चैत्य धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको र
2: भनेको जमिन मुनिबाट धेरै पानी
3: निकालिएको जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबल लिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुनसक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने, नहरको कुलोको व्यवस्थाहरू गर्ने, समयमा नै त्यसको सरसफाइ गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने, सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने, भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ संकलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
2: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
3: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाई गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ। तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाई गर्ने बेला हुन्छ, त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तीन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनुपर्ने किसानहरूले चाहिँ अझै पर्खिरहेको अवस्था छ। त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
2: हामी कुराकानीको अन्तिममा छौं। नारको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ।
4: नमस्ते, म रामकृष्ण काल, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
5: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
6: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहार हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
6: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5562-707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082-5902-79, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
11: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5902-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
16: ओहो ला
17: ल ल ल ल मरेँ के हो
16: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
17: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स आयो एम्बुलेन्स आयो ल ल लगिहाल लगिहाल
16: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
17: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
16: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
18: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
19: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: मध्यपश्चिम ट्याङ्क यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो। कार्यालयले विगतमा दैनिक औसतमा 5,000 किलोलिटर डिजल र 2,000 किलोलिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा केही कमी आएको बताउनुभयो। अहिले डिजल दैनिक औसतमा 3,500 किलोलिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक 1,000 देखि 1,500 किलोलिटर औसतमा बिक्री हुँदै आइरहेको उहाँको भनाइ छ। पेट्रोल र डिजलको मूल्य बढ़ी भएकाले पनि स्वाभाविक रूपमा बिक्रीमा कमी आएको उहाँको भनाइ छ। नेपाल निर्माण व्यवसाय महासंघले भने पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा एकजना महिलाले करिब 3.5 वर्षपछि पक्राउ गरेको छ। प्रतिवादी नखुलेको कर्तव्य ज्यान मुद्दाको अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय प्युठानले घटनामा संलग्न महिलालाई पक्राउ गरेको जनाएको छ। स्वर्गद्वारी नगरपालिका वडा नम्बर 6 डाँडा खर्क निवासी 32 वर्षीय चेती सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। 63 वर्षीय धनी कुमार सुनार 2079 मंगिर 1 गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला पर्नुभएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा मृतकी सौतेनी कान्छी बुहारी चेती सुनार घटनामा संलग्न रहेको खुल्न आएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। घटनाको विषयमा जिल्ला अदालत प्युठानबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कमलरी विकास मञ्चले कमलरी मुक्त भएको 1 दशक बढ़ी समय बित्दा समेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ। मञ्चले काठमाण्डुमा पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको 13 वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमीन भोगचलनको 20 वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानकर्षण गराइएको हो। मञ्चका पूर्व केन्द्रीय अध्यक्ष हिरामती चौधरीले तत्कालीन सरकारले मुक्त गरे पनि न्यूनतम आवश्यकता र न्यायका विषयमा आजसम्म पनि कागजमै सीमित रहेको बताउनुभयो। उहाँले नेपालमा 12,769 मुक्त कमलरी रहेको र त्यसमध्ये 9,490 जनाको मात्रै सरकारी तथ्याङ्कमा रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसमध्येमा 7,435 जनाले मात्र परिचय पत्र पाएका छन्। 2070 असार 13 गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानून पनि बनाएको थियो, तर कानून कागजमै सीमित रहेको भन्दै मञ्चको तर्फबाट वर्तमान सरकार समक्ष ज्ञापन पत्र पनि बुझाएको छ। र सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यससँगै संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल थिए। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अवकाश पाएपछि वरिष्ठतमका आधारमा सपना प्रधान मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनु भएको छ। संवैधानिक परिषदको हिजोको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। सर्वोच्च अदालतमा वर्षौंदेखि थाँतिरहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला शर्मालाई सिफारिश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी।

0: मलाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578353825।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
6: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश।

0: थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: राई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको यही वैशाख 26 गते हुन गइरहेको निर्वाचनमा सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापनका लागि अध्यक्ष पूर्व केसी नेतृत्वमा रहेको आधिकारिक प्यानललाई अत्याधिक मध्ये विजयी गराउँ। अध्यक्ष पदका उम्मेद्वार ध्रुव केसी, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार भरतमणि पाण्डे, महिला उपाध्यक्ष पदका उम्मेद्वार निरिजा पोखरेल, सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ, खुला सदस्य पदका उम्मेद्वार नवीन पोखरेल, चूर्ण बहादुर ओली, नीरज कार्की, महिला सदस्य पदका उम्मेद्वार बिन्दु पाण्डे, उषा सुवेदी र रेखा न्यौपानेलाई आफ्नो अमूल्य मतले विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौ। स्वच्छ खाने पानी, व्यवस्थित सेवा र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुभवी र प्रतिबद्ध ध्रुव केसीको टीमलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौ। समृद्ध संस्था, पारदर्शी नेतृत्व र सेवामुखी अभियानका लागि ध्रुव केसी नेतृत्वको आधिकारिक प्यानललाई मतदान गरौं। चुनाव प्रचार प्रसार समिति, खुराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्था दाङ।

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम हाम्रो स्वास्थ्यमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित भइसकेका छौं प्राविधिक सहकर्मी अमृता डागेसँगै म कार्यक्रम प्रस्तोता भावना सुवेदी। आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर पनि प्रत्यक्ष संसारभर प्रसारण भइरहेको कार्यक्रम हाम्रो स्वास्थ्य तपाईँ प्रत्येक हप्ताको शुक्रबार बिहान ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामीले स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयवस्तुमा केन्द्रित रहेर विभिन्न सन्देशमूलक जानकारी र कुराकानीहरू प्रस्तुत गर्दै आइराखेका छौं। भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। शरीर स्वस्थ रहेन भने हामीले गर्ने हरेक क्रियाकलापहरू स्वस्थ महसुस गर्न सकिँदैन। त्यसैले हाम्रा हरेक क्रियाकलापमा ध्यान दिनु आवश्यक छ। आजको विषयमा हामीले क्षयरोगका बारेमा जानकारी दिने जमर्को गरेका छौं। क्षयरोग वा ट्युबरकुलोसिसलाई सामान्य बोलीचालीको भाषामा टीबी भनिन्छ। सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने स्वरूपा रोग नै क्षयरोग हो। स्वास्थ्य प्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन्। शरीरका सबै शक्तिहरू बिस्तारै क्षय वा कमजोर बनाउँदै लैजाने भएकाले पनि यसलाई क्षयरोग भनिएको हो। यसको असर विशेष गरेर फोक्सोमा देखा पर्ने भए पनि मस्तिष्क, हाड, आन्द्रा लगायतका अंगमा यसको संक्रमण बढ़ी हुने गर्दछ। आज हामीले यसै विषयमा केन्द्रित रहेर क्षयरोग के हो, क्षयरोग कसरी लाग्छ र क्षयरोगबाट बस्ने उपायका बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। आज हामीसँग कुराकानीका लागि हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर गौरव रावल। सर्वप्रथम डाक्टर साहबलाई कार्यक्रम हाम्रो स्वास्थ्यमा हार्दिक स्वागत छ।
1: धन्यवाद भावनाजी।
0: यो क्षयरोग भनेको के हो?
1: क्षयरोग जसलाई टीबी अन्त फुल फर्म भन्दा ट्युबरक्लोसिस भनेर भन्छौ, यो चाहिँ एक प्रकारको सरुवा रोग हो जुन चाहिँ माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुबाट लाग्ने गर्दछ र यसले विशेष गरी शरीरको हरेक अङ्गलाई असर गर्ने भए पनि जस्तै तर मुख्य चाहिँ यसले छातीलाई फोक्सोलाई असर गर्ने गर्दछ।
0: क्षयरोग के कारणले गर्दाखेरि लाग्छ, यसको कारण बारे पनि बताइदिनुहोस् न।
1: यो इन्फेक्सन भएको कारणले गर्दा यसको लागि चाहिँ मेनली अघि भनेकै माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको जीवाणु अथवा किटाणु त्यसले चाहिँ यदि हाम्रो शरीरसँग विशेष गरी हावाको माध्यमबाट ड्रपलेटको माध्यमबाट हाम्रो फोक्सोमा त्यसले बास पायो, हाम्रो छातीभित्र फोक्सोभित्र त्यो पस्यो भनेपछि त्यसले बिस्तारै चाहिँ फोक्सोमा आफ्नो बिस्तारै ग्रोथ हुँदै आफू बढ्दै गएर त्यसले चाहिँ फोक्सोलाई असर गर्ने र यसरी हावाकै माध्यमबाट किटाणुबाट लाग्ने रोग हो।
0: हामीलाई क्षयरोग लाग्यो भनेर कसरी थाहा पाउने, यसका लक्षणहरू के कस्ता देखिने गर्दछन् त?
1: अब क्षयरोगका लक्षणहरू जस्तै एउटा संक्रमित मान्छेले अर्को असंक्रमित मान्छेलाई अथवा रोग नभएको मान्छेसँग कन्ट्याक्टमा आयो, जस्तै उहाँले चाहिँ खोक्नुभयो, आछ्यु गर्नुभयो, त्यो गर्दाखेरि चाहिँ ड्रपलेट अब हावाले भनेको सिधै सास फेर्दाखेरि यत्तिकै सरिहाल्ने चाहिँ होइन, त त्यो मान्छेले खोक्दाखेरि, आछ्यु गर्दाखेरि, थुक्दाखेरि आँखाले नदेखिने सानसाना ड्रपलेटहरू हुन्छन्, त्यो ड्रपलेटहरू चाहिँ हावामा केही समयको लागि हावामा रहिराख्ने हुन्छन्, त्यो मान्छेले त्यो ड्रपलेटहरू चाहिँ स्वस्थ मान्छेले त्यसलाई इन्हेल गर्यो, सास लियो भनेपछि त्यसले चाहिँ अब स्वस्थ मान्छेको छातीमा फोक्सोमा गएर बस्ने हुन्छ। त्यो भइसकेपछि त्यो जान बित्तिकै सबैलाई नै क्षयरोग भइहाल्छ भन्ने पनि होइन, सबैलाई टिबीको संक्रमण देखिहाल्छ भन्ने पनि होइन, त्यसपछि हाम्रो शरीरले त्यो किटाणु विरूद्ध लड्न थाल्छ, त्यो किटाणु विरूद्ध लडेर हाम्रो शरीरले जित्यो भनेपछि एउटा कम्प्लेक्स जस्तो त्यसलाई एउटा सर्टेन शरीरको इम्युनिटीले त्यसलाई बाँधेर राख्छ अनि त्यो भइसकेपछि चाहिँ मान्छेमा क्षयरोगको लक्षणहरू देखिँदैनन्। अब त्यस्तो मान्छेमा पछि फेरि कुनै कारणवश शरीरको इम्युनिटी कम भयो अथवा फेरि पनि त्यो किटाणुसँग मान्छे एक्सपोज भयो, फेरि त्यो किटाणुले मान्छेलाई आक्रमण गर्यो अथवा मान्छेलाई अरू कुनै जस्तै मृगौलाको समस्या, सुगर, प्रेसर यो समस्याले गर्दा इम्युनिटी घट्दै गयो भने त्यो एउटा पहिला शरीरले बाँधेर राखेको चिज फेरि एक्टिभेट हुन सक्छ, फेरि रिएक्टिभेट हुन सक्छ, त्यस्तो बेलामा बल्ल क्षयरोगको लक्षणहरू देखिन्छन्। यस्तो चाहिँ लगभग 80% केसमा हुने यस्तो हो। अब 10% केसमा चाहिँ इम्युनिटी पहिले नै कम भएको विशेष गरी बालबालिकाहरू वृद्धहरूमा त्यो टिबीदेखि संक्रमित मान्छेले क्षयरोगदेखि संक्रमित मान्छेले अलिक किटाणु दिन बित्तिकै टिबी देखिहाल्न सक्छ, यसलाई चाहिँ हामीले प्राइमेरी ट्युबरक्लोसिस भन्छौँ। यो सबै चाहे त्यो प्राइमेरी होस्, चाहे त्यो पोस्ट प्राइमेरी होस्, चाहे त्यो रिएक्टिभेसन होस् अथवा सेकेन्डरी होस्, धेरै प्रकारका यो कति बेला रोग देखिन्छ त भन्ने आधारले चाहिँ टिबीलाई धेरै तरिकाले बाँडेको हुन्छ। त्यो मध्ये जुनसुकै टिबी भए पनि यसमा देखिने लक्षणहरू भनेको लो ग्रेड फिभर भन्छ, एकदम हनहन्ती ज्वरो चाहिँ आउँदैन, मान्छेलाई ज्वरो आएको जस्तो चाहिँ महसुस भइराख्ने, शरीर तातेको जस्तो चाहिँ महसुस भइराख्ने, अन्त विशेष गरी त्यो तातेको जस्तो बढी महसुस चाहिँ साँझको टाइममा हुने। हाम्रो नर्मल मान्छेमा पनि के हुन्छ, बिहानको भन्दा साँझको तापक्रम अलिकति बढी हुन्छ, त्यसमै ज्वरो पनि मिसिएको कारणले गर्दा बिहान चाहिँ हल्का 98-99 जस्तो भएको ज्वरो साँझ चाहिँ 99.5-100 जस्तो अलि शरीर तातेको जस्तो हुने, साँझको टाइममा पसिना बढी आउने, विशेष गरी रातिको टाइममा पसिनाहरू आउने, अर्को चाहिँ खोकी लाग्ने। अब खोकी पनि अब सबै टिबीमा चाहिँ खोकी लागेर खकारै आउनुपर्छ, खकारमा रगत देखिनै पर्छ भन्ने चाहिँ हुँदैन, तर एउटा लक्षणमा चाहिँ खोकी पनि हुन्छ, त्यो सुक्खा खोकी पनि हुन सक्छ, विशेष गरी शुरूको स्टेजमा सुक्खा खोकी नै हुन्छ, पछि बिस्तारै खकार निस्किने खोकी हुन सक्छ। अनि कसै कसैलाई चाहिँ फोक्सोमा भित्र नभएर फोक्सोको झिल्ली बाहिर पानीको जमेको जस्तो त्यस्तो पानीको टिबीहरू भयो भने चाहिँ सुक्खा खोकीको लक्षणहरू बढी देखिन्छ। त्यो सँगसँगै शरीरमा इन्फेक्सन भएको भएर इम्युनिटीहरू कम भएको भएर खाना खान मन नलाग्ने, खाना खान मन नलागिसकेपछि मान्छेको शरीर दुब्लाउँदै जाने, अलिकति हिँड्दाखेरि पनि ताकत नभएर स्याँ स्याँ हुने, यस्ता लक्षणहरू देखिन्छन्। अब समग्रमा लक्षणहरूलाई एकमुष्ट भन्नुपर्दाखेरि मन्द मन्द ज्वरो आइराख्ने, विशेष गरी ज्वरो आएको अनुभव साँझको समयमा हुने, सुक्खा खोकी लाग्ने अथवा खोकी लागेर खकार पछिको समयमा चाहिँ खकार देखिने, खकार सँगसँगै अझै ढिलो भयो भने खकारमा रगतहरू पनि देखिने, तौल घट्दै जाने, खाना खान मन नलाग्ने र मान्छे चाहिँ शरीरमा केही पनि ताकत नभएको जस्तो एकदम कमजोर महसुस गर्ने, यस्ता लक्षणहरू देखिन्छन्।
0: कतिपयको बुझाइ चाहिँ क्षय रोग चाहिँ सरुवा रोग भन्ने गर्नुहुन्छ भने कतिपयले क्षय रोग सर्दैन भन्ने बुझाइ पनि हामीले पाउने गर्छौँ, यसमा के भन्नुहुन्छ?
1: अब क्षय रोग चाहिँ सरुवा रोग नै हो, सरुवा यस अर्थमा कि सबै वातावरणहरू सर्नको लागि उपयुक्त हुनु पर्यो, पहिला संक्रमित मान्छे हुनु पर्यो, संक्रमित मान्छेले आफ्नो जुन संक्रमण छ मेनली चाहिँ कस्तो भन्दाखेरि छातीको टिबी, फोक्सोको टिबी, फोक्सोको क्षयरोग भएको मान्छेमा जस्तै हड्डीको क्षयरोग पनि हुन्छ, फोक्सोको पानीको क्षयरोग पनि हुन्छ, पेटको क्षयरोग पनि हुन्छ, मेनिन्जाइटिस अब टाउको पनि क्षयरोग हुन्छ, यीहरू चाहिँ हुन त यो सबैको फोकस चाहिँ मेन चाहिँ छातीमै हुन्छ, फोक्सोमै हुन्छ, त्यही पनि अन्त एक्सटेन्ड भइसकेको अन्तबाट जस्तै ब्लडमा अथवा टिबीमा अथवा बोनमा भनौँ न हड्डीमा टिबी भइसकेको छ भने त्यस्तो चाहिँ सर्दैन, तर मेनली जुन हामीले कमनली क्षयरोग टिबी भन्छौँ प्रायःलाई चाहिँ 80-90% केसमा छातीकै फोक्सोकै हुन्छ। यो क्षयरोग चाहिँ उपचार गरेको छैन र त्यो मान्छेमा चाहिँ अर्कोलाई दिन सक्ने मात्रामा किटाणुहरू छन्, त्यस्तो मान्छेले खोक्यो आछिउ गर्दा अथवा त्यो मान्छेको जुठोहरू खाँदाखेरि त्यस्तो बेलामा के हुन्छ भन्दाखेरि त्यो ड्रपलेटहरू जुन टिबीको किटाणु खोक्दाखेरि फोक्सोबाट त्यो किटाणुहरू बाहिर आइरहेका हुन्छन्, त्यो इयरको ड्रपलेटमा सानसानो ड्रपलेटमा बसेका हुन्छन्, त्यो अर्को मान्छेले सास फेरेर भित्र लग्यो भने अर्को मान्छेलाई चाहिँ क्षयरोग हुने सम्भावना बढी हुन्छ। त्यही भएर पनि जस्तै क्षयरोग घरमा कसैलाई क्षयरोग छ भने विशेष गरी क्लोज कन्ट्याक्ट जस्तै अब बुढो कोही मान्छेलाई छ अथवा घरको कोही मान्छे उसँगै सँगै खाना खाने, सँगै सुत्ने, सानो केटाकेटी यिनीहरूको पनि क्षयरोगको परीक्षण गर्नुपर्छ भनेर पनि भनिन्छ। त्यो विशेष गरी यो सर्ने भएकै कारणले यो सावधानीहरू पनि अप्नाइयो।
0: विभिन्न भागमा क्षयरोग हुन्छ भनिरहँदाखेरि खास गरी कुन भागको क्षयरोग जटिल मान्न सकिन्छ त?
1: अब क्षयरोगको जटिलता भनेको यसको पहिचान कहिले हुन्छ, यसको उपचार उहाँले पाउनु भएको छ कि छैन, र के हुन्छ क्षयरोगको उपचार गर्ने क्रममा पनि सबैलाई क्षयरोगको औषधिले सुट गर्छ, टिबीको औषधिले सुट गर्छ भन्ने हुँदैन, कतिले चाहिँ त्यो औषधि पचाउन नसकेर कलेजोमा खराबी हुने, कलेजोको खराबीको कारणले फेरि टिबीको औषधि केही समयलाई रोक्नुपर्ने, अथवा त्यो टिबीको औषधिले गर्दा कलेजो धेरै खराब भएर टिबीको औषधि नै मोडिफाई गर्नुपर्ने, अनि यसको पनि हुन्छ ड्रग रेजिस्टेन्स टिबी, कतिको औषधिले कतिको काम गर्छ, त्यो फर्स्ट लाइन भनेको हाम्रो चारवटा औषधिहरू छन् आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्ब्युटोल, पाइरिजिन, चारवटा औषधि छन् जुन मोस्ट कमनली हामीले डट्सबाट क्याटेगोरी 1 भनेर हामीले चलाइरहेको हुन्छौँ, त्यो औषधिसँग काम गर्छ कि गर्दैन भनेर। त्यही भएर अहिले हामीले स्पुटम जुन पहिला बिहानको खकार, खाना खाएको खकार, जुन दुईटा खकार हेर्थ्यौँ त्योभन्दा पनि जिन एक्सपर्ट पठाउँछौँ, जिन एक्सपर्ट पठाउनुको फाइदा चाहिँ एउटा टिबी छ कि छैन प्रमाणित हुन्छ, त्यो सँगसँगै त्यो टिबीको औषधिसँग त्यो किटाणु चाहिँ रेजिस्टेन्स छ कि छैन, त्यो किटाणु चाहिँ कहिलेकाहीँ आफ्नो त्यो औषधिसँग प्रतिरोधात्मक क्षमता विकास गरिसकेका हुन्छ, त्यो छ कि छैन पनि पत्ता लाग्छ। त्यही भएर हेरेर अब जटिलता त्यो औषधिको काम, रोगको गम्भीरता, अनि किटाणुको मात्रादेखि लिएर आफ्नो इम्युनिटी, कति वर्षको उमेरको मान्छेलाई भएको छ, अरू कुनै सँगसँगै अरू कोमोर्बिडिटिजहरू, सुगरहरू, मृगौलाको समस्या, हेपाटाइटिस, एचआईभी, यो समस्याहरू छन् कि छैनन्, यी सबै कुराहरूले जटिलता निर्धारण गर्ने हो। यो मध्ये पनि जस्तै छातीको टिबी भन्दा पनि जस्तै टिबीले गर्दा दिमागमा असर गर्यो, मेनिन्जाइटिस बनायो, होइन अथवा टिभीले गर्दा डिसिमिनेट भएर रगतमा टिभीहरू देखिन थाल्यो, यो टिभीहरू चाहिँ अलिकति जटिल हुने गर्छन्। तर यो मात्रै जटिल हुन्छ, छातीको टिभी चाहिँ जटिल हुँदैन भन्न खोजेको चाहिँ होइन। त्यो चाहिँ टिभीको मात्रै कुरा गर्दा चाहिँ यी टिभीहरू जटिल हुने भए, तर सबै कुरा हेर्दाखेरि प्रत्येक टिभी जटिल नै हो। उपचार नगरेपछि त्यसले ज्यान नै लिने डर पनि हुन्छ।
0: खास गरी कुन उमेर समूहका व्यक्तिहरू क्षयरोगको जोखिममा बढी मात्रामा पर्ने गर्दछन् त?
1: अब नेपालको सन्दर्भमा हेर्ने हो भने के भन्छ भन्दाखेरि 40-45% मानिस तपाईँ हामीहरूलाई सानै छँदाखेरि टिभी भइसकेको हुन्छ। जुन मैले अघि नै सुरुमा पनि भनेको थिएँ, टिभी भइसकेपछि हाम्रो शरीरले आफै लड्छ, त्यसलाई दबाएर राखेको हुन्छ, यसलाई चाहिँ हामीले प्राइमेरी टिभी भन्छ। त्यसको लक्षणहरू केही पनि देखिँदैन, तर हामीमा चाहिँ टिभी भइसकेको हुन्छ। यो नेपालको सिनेरियोमा 40-45% मान्छेलाई त्यसरी टिभी लक्षण नदेखिए पनि शरीरले इम्युनिटीले गर्दा लडेर जितेर टिभीलाई दबाएर राखेको अवस्था 40-45% केसमा हुन्छ नै। त्यसकारणले विशेष गरी चाहिँ उमेर समूह छुट्याउँदाखेरि कि एकदम वृद्ध जसको चाहिँ इम्युनिटीहरू धेरै कम भइसकेका छ, सँगसँगै उहाँहरूलाई अरू कुनै रोगहरू जस्तै इम्युनिटी घटाउनको लागि जस्तै अब सुगर हुन सक्यो, मृगौलाको समस्या हुन सक्यो, अथवा एचआईभी एड्स हुन सक्यो, यस्तो समस्याहरू भएको मान्छेमा बढी हुन्छ। र अर्को चाहिँ साना केटाकेटीहरू, उनीहरूको रोग प्रतिरोधात्मक क्षमता विकसित नै भएको हुँदैन, विकास भइरहेको हुन्छ। त्यस्तो बेलामा के गर्छ भन्दाखेरि शरीरमा टिभीको किटाणु पर्यो भनेपछि शरीरले लड्न सक्दैन अनि फेरि टिभीको लक्षणहरू देखिने हुन्छ। विशेष गरी साना 5 वर्षभन्दा मुनिका बालबालिका र 60-70 वर्षभन्दा माथिका वृद्धमा चाहिँ टिभीको समस्या बढी
0: क्षयरोगलाई बिगार गर्छ, असर गर्छ। यो चिज खानु हुन्छ, यो चिज खानु हुँदैन भन्ने पनि त के कुराले विशेष गरी यसलाई असर गर्ने गर्दछ?
1: क्षयरोग लागेको मान्छेले, टिभी लागेको मान्छेले अब खान नहुने भनेर कुराहरू चाहिँ अब यसमा सिम्पल कुराहरू एकदम सामान्य छन्, जुन कुराले आम मानिसलाई, क्षयरोग लागेकोलाई मात्रै होइन आम मानिसलाई पनि असर गर्छ। जस्तै जाँड रक्सीहरू खानु भएन, अब छातीकै समस्या भएको बेलामा त्यस्तो बेलामा चुरोट धुम्रपानहरूको सेवन गर्नु भएन, आफ्नो इम्युनिटी घटाउने चिजहरूको सेवनमा कम गर्नु पर्यो। विशेष गरी जाँड रक्सी चुरोट अरू कुनै लागु औषध केही प्रयोग गर्नुहुन्छ भने त्यस्तो कुराहरूदेखि चाहिँ बन्द नै गर्नुपर्छ आफ्नो स्वास्थ्यको लागि। र अब अरू त्यो बाहेक अरू केही पनि खानेकुरामा त्यस्तो बार्नु पर्दैन। कतिले माछा खान मिल्दैन, मासु खान मिल्दैन भनेर सोध्नुहुन्छ। शरीरलाई सबैभन्दा बढी प्रोटिन कार्बोहाइड्रेट डाइटको आवश्यकता भनेको कुनै पनि रोगसँग लड्नको लागि हुन्छ। त्यही कारण टिभी भएको बेलामा, क्षयरोग भएको बेलामा माछा मासु अण्डाको प्रयोग बढाउनुपर्छ। यदि शाकाहारी हुनुहुन्छ भने पनिरहरू, प्रोटिन पाइने चिजहरू, दूधहरू, त्यो चिजहरूलाई बढाउनुपर्छ। र विशेष गरी जडीबुटीहरू चाहिँ त्यस्तो बेलामा टिभीको औषधिसँगै खानु हुँदैन, किनकि कतिपय जडीबुटीहरू चाहिँ ठ्याक्कै यही हो भनेर छुट्याउन सकिँदैन, त्यसले पनि कलेजोलाई असर पारिरहेको हुन्छ। त्यही भएर जडीबुटी यो प्रुभन चिजहरू के प्रुभ नभएको चिजहरूको प्रयोग चाहिँ घटाउनु पर्यो। माछा मासु खानेकुराहरू चाहिँ बरु जति सक्यो रेगुलरली अण्डाहरू, उसिनेको अण्डाहरू त्यस्तो खाएको फाइदा गर्छ। त्यही भएर खानपिनमा चाहिँ एकदम जति सक्यो खाएको राम्रो हुन्छ। शरीरलाई हानि गर्ने चिजहरू चाहिँ जस्तै चुरोटहरू, रक्सीहरू यिनीहरू चाहिँ प्रयोग गर्नु हुँदैन।
0: विशेष गरी हामी क्षयरोग लाग्नबाट कसरी बच्न सक्छौ त?
1: अब यो किसिमको सरुवा रोग भएको कारणले जस्तै आफ्नो घर परिवार छिमेक टोलमा कसैलाई पनि क्षयरोग लागेको पुष्टि भएको छ अथवा शंका भएको छ भने त्यस्तो व्यक्तिलाई सबैभन्दा पहिला स्वास्थ्य चौकी, अब नजिकै आफ्नो स्वास्थ्य चौकी छ भने त्यहाँ पनि खकारको जाँचहरू हुन्छ। उहाँलाई टिभी छ कि छैन, टिभी छैन भनेर पुष्टि गर्नु पर्यो। त्यस्तो मान्छेसँग कन्ट्याक्टमा आएका मान्छेहरू जो नजिकै बस्नुहुन्छ, लगभग आधी घण्टा 45 मिनटसम्म पनि क्लोज कन्ट्याक्टमा बसिराख्ने, दिनमा 10 घण्टा जस्तो सँगै समय बिताउने, यस्तो मान्छेहरूले आफूलाई पनि क्षयरोगको परीक्षण गर्नु पर्यो। यदि यस्तो लक्षणहरू देखिएको छ भनेपछि खकारहरू जाँच्ने, छैन भने पनि एउटा सर्टेन टाइममा यति दिनपछि यति हप्तापछि भनेर चाहिँ एउटा खकारको जाँचहरू गर्ने अथवा छातीको एक्सरे गरेर हेर्ने, अरू कुनै लक्षण छ भने लक्षण अनुसारको जाँच गरेर हेर्ने र आफ्नो इम्युनिटी बढाउने खानेकुराहरूको प्रयोग गर्ने, रेगुलर एक्सर्साइजहरू गर्ने, यो कुराहरूबाटै बच्न सकिन्छ। एउटा इन्फेक्टेड टिभी नलागेको मान्छेले अर्को मान्छेलाई टिभी दिन सक्दैन। त्यसकारण टिभीको क्षयरोगको संक्रमण भएकै मान्छेबाट यो सर्ने भएको कारणले आफूले त्यस्तो मान्छेहरूलाई भेट्दा सावधानी अप्नु, जस्तै उहाँहरूसँग कुरै नगर्ने, टाढा बस्ने त्यस्तो त होइन, उहाँहरूसँग भेट्दाखेरि बोल्दाखेरि मास्कको प्रयोग गर्ने, बिरामीलाई पनि मास्क लगाउने, आफूले पनि मास्क लगाउने। र त्यो चाहिँ कस्तो हुन्छ, टिभी भइसकेपछि बिस्तारै औषधि सेवन गर्दै जानुभयो भने जस्तो हाम्रो सुरुको चाहिँ इन्टेन्सिभ फेज हुन्छ। टिबीको औषधि शुरू गरेको लगभग 4 हप्ता जस्तोमा धेरै जस्तो किटाणुहरू निष्क्रिय भइसकेका हुन्छन्। त्यसपछि चाहिँ फेरि त्यसरी टिबी छ भन्दैमा 6 महिनासम्म टाढै बस्नुपर्ने, एकदम दूरी राख्नुपर्ने त्यस्तो चाहिँ होइन। लगभग 4 हप्ता जस्तो पछि त्यो टिबी उहाँले अर्को मान्छेलाई टिबी सार्न सक्ने उहाँको क्यापासिटी चाहिँ घटिसकेका हुन्छ। त्यसपछि चाहिँ बिस्तारै नर्मलाइज हुँदै जान सकिन्छ। त्योभन्दा अगाडिको फेजमा चाहिँ साना केटाकेटीलाई टिबी भएको मान्छेहरूले नखेलाउने, नखुवाउने, नजिक पनि जानु नदिने, सुत्ने कोठाहरू अलग अलग राखिदिने र बिरामीलाई मास्क लगाएर राम्ररी ख्याल हेरविचार गर्नुपर्ने हुन्छ।
0: यो क्षय रोग लाग्यो भने त मान्छे मरिहाल्छ भन्ने कतिको बुझाइ पनि छ कि मान्छे मरिहाल्छ त?
1: अब यस्तो छ, रोग त कस्तो भने उपचार पाएन भने जुनसुकै टाउकै दुखेर पनि मान्छे मर्न सक्छ, झरै आएर पनि मान्छे मर्न सक्छ, होइन? त्यो उपचारको कुरो, उपचार आजभन्दा 50-60 वर्ष अगाडिको सिनेरियो हेर्ने हो भनेपछि चाहिँ अब क्षयरोग लाग्यो भने त्यो मान्छे अब बाँच्ने सम्भावना निकै कम हुन्थ्यो, किनकि त्यति बेला औषधिहरू नै त्यही अनुसारले आइसकेका थिएनन्। अहिले त मान्छेलाई जस्तै बरु सुगर भएकोलाई लामो समय औषधि खानुपर्ने हुन्छ, प्रेसर भएकोलाई लामो समय औषधि खानुपर्ने हुन्छ। क्षयरोग त औषधि खाएपछि निको हुने रोग हो, 6 महिनासम्म अब अथवा डाक्टरले सुझाए अनुसार क्याटेगोरी 1 एटिक नर्मली 6 महिना चल्छ, कसै कसैलाई अलिकति बढाएर 9 महिना, कसैलाई 12 महिना, कसैलाई 18 महिना, त्यो त्यो रोगको लक्षण हेर्दै, प्रकृति हेर्दै, कहाँ असर गरेछ त्यो हेर्दै कति समय औषधि खाने भनेर तय गरेको हुन्छ। त्यो औषधि भनेको समयमा, तय गरेको समयमा औषधि खानुभयो भनेपछि क्षयरोग चाहिँ कम्प्लिटली निको हुन्छ, पूर्ण रूपले निको हुन्छ। त्यसले अब त्यसले गर्दा कुनै रहेको छ जस्तै टिबी भएको ठाउँमा, क्षयरोग भएको ठाउँमा छातीको भागमा दागहरू देखिने अथवा श्वास प्रश्वासमा अलिअलि अप्ठ्यारो हुने, त्यो अलग बाटो भयो, त्यसको जटिलताको बाटो अलग भयो। तर निको हुने कुरामा चाहिँ टाइममा पहिचान भयो, समयमा पहिचान गरेर त्यसको उपचार गरियो भने क्षयरोग चाहिँ पूर्ण रूपले निको हुने रोग हो।
0: जुन क्षयरोग लागेका व्यक्ति पूर्ण रूपमा निको भइसक्नु भएको हुन्छ, निको हुन्छ भनेर पनि तपाईँले भन्नुभयो, क्षयरोग पूर्ण रूपमा निको भइसकेका व्यक्तिलाई फेरि क्षयरोगले आक्रमण गर्ने भावना हुन्छ कि हुन्न?
1: अब त्यो चाहिँ फेरि उहाँहरूको रिस्कमा भर पर्छ। के हो भन्दाखेरि उहाँलाई टिबी लाग्यो, क्षयरोग लाग्यो, उहाँहरू निको हुनुभयो, फेरि पनि उहाँलाई जस्तै अरू कुनै मान्छेको माध्यमबाट टिबीको किटाणुहरू आयो, टिबीको किटाणुले शरीरमा आक्रमण गर्यो, फेरि देखिन पनि सक्छ है। अब यदि त्यहाँ त्यो माहौलबाट उहाँहरू टाढा हुनुभयो, टिबीको किटाणुहरू अरू घर परिवारमा कसैलाई संक्रमण छैन अथवा संक्रमित व्यक्तिसँग कन्ट्याक्टमा आउनु भएको छैन, कन्ट्याक्टमा आए पनि उहाँहरूले चाहिने जति प्रिकसनहरू लिनु भएको छ, मास्कहरू लगाउने, आफ्नो हातहरू सेनिटाइज गर्ने, सबै कुराहरू गर्नु भएको छ भने चाहिँ क्षयरोगदेखि बच्न सक्नुहुन्छ। तर एकचोटि टिबी लाग्यो भन्दै म फेरि टिबी नै लाग्दैन भन्ने पनि हुँदैन, लागेको मान्छेलाई फेरि त्यसलाई लागिरहन्छ भन्ने पनि हुँदैन। जस्तै यो चाहिँ कस्तो हो भने जस्तै कहिले हामीलाई पखाला लाग्छ, पखाला लागेपछि के कारणले छ त्यसको हामीले उपचार गर्यौं भने ठिक हुन्छ, फेरि कुनै दिन खानपिनमा मिलेन, सन्तुलन मिलेन, शरीरमा इन्फेक्सन भने फेरि पनि पखाला लाग्न सक्छ। त्यस्तै कुरा हुन् टिबी भएको मान्छेले टिबी भएको बेलामा उपचार गर्यो भने कम्प्लिटली निको हुन्छ। अब त्यसपछि फेरि संक्रमित व्यक्तिसँग कन्ट्याक्टमा आउनुभयो अथवा उहाँको फेरि इम्युनिटी कम भएर पहिलाको टिबीको किटाणु फेरि रिएक्टिभेट भयो भने हुन पनि सक्छ। अब फेरि अब एक्चुली टिबी यो जस्तै हामीले विशेष गरी यो ठेउलाहरूमा दादुराहरूमा एकचोटि भएपछि अब हुँदै हुँदैन भन्छौँ नि, त्यस्तो चाहिँ टिबीको केसमा लागू हुँदैन। तर भइराखेकोलाई एकचोटि भयो भन्दैमा भइराख्छ भन्ने पनि होइन।
0: यो क्षयरोगको उपचार निशुल्क रूपमा औषधि पनि पाइन्छ भनिरहँदाखेरि यसको अन्य उपचार विधिहरू छन् होइन, यसको कतिको खर्चालु छ यसको उपचार विधि?
1: पहिला त नेपाल सरकारले क्षयरोगको सम्पूर्ण उपचार निशुल्क गरेछ, सम्पूर्ण रूपले गर्ने उपचारहरू, क्षयरोगको लागि चाहिने औषधिहरूदेखि लिएर सबै कुराहरू पूर्ण रूपले निशुल्क छ। नेपाल सरकारकै यो एउटा क्षयरोग मुक्त समाज बनाउने अभियान छ, त्यो अनुसारले जुन चाहे तपाईँको क्याटेगोरी 1 होस् चाहे क्याटेगोरी 2 होस्, चाहिन पर्ने औषधिहरू टिबीको डट्सबाट, डट्स टिबीको सेन्टरहरू हुन्छ त्यहाँबाट निशुल्क पाइन्छ। औषधि पनि उहाँहरूले सर्ट एन टाइमको लागि हप्ता दिनलाई 10 दिनलाई दिँदै बोलाउँदै, पहिला त त्यहीँ खुवाएरै पठाउने चलन थियो किनकि मान्छेहरू त्यो औषधि भने अनुसारले नखाइदिने गरेको भएर, अहिले चाहिँ यदि उहाँहरूलाई लाग्छ होइन यो मान्छेले रेगुलर औषधि खाइरहेछ भनेपछि सर्ट एन 5 दिनको 7 दिनको दिएर फेरि 7 दिनमा बोलाउँदै औषधि थप्दै गर्नुहुन्छ। यो चाहिँ नेपाल सरकारले पूर्ण रूपले निशुल्क गाछ। अब जाँच त्यो त्यसको जाँच गर्दाखेरि पहिचान गर्दाखेरि जाँचमा जस्तै अब जाँचको पनि निशुल्क छ, जस्तै खकारको जाँचहरू निशुल्क छ, स्पुटम जिन एक्सपर्टको जाँच पनि निशुल्क छ, टिबीको लागि चाहिने जाँचहरू पनि निशुल्क नै छ, औषधि पनि निशुल्क नै छ। त्यो बाहेकहरू टिबीको औषधि शुरू गर्ने बेलामा चाहिने जस्तै अब कलेजो कस्तो छ, उहाँलाई एचआईभी संक्रमण भएको छ कि छैन, त्यसपछि मृगौलाहरू के छ, त्यो जाँचहरूमा थोरै खर्च लाग्ला, तर अरू जाँचहरूदेखि लिएर औषधि उपचार सम्पूर्ण रूपले निशुल्क छ। तर त्यही औषधि उपचार अब कसैले चाहिँ फेरि टिबी भनेको अलिकति सोसियल प्रेस्टिजसँग पनि जोडिएको कुरा हो, ए यो मान्छेलाई टिबी भएछ भन्दाखेरि समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ त्यो कुरालाई विचार गरेर कतिले चाहिँ किनेर खान खोज्ने बिरामीहरू पनि हुनुहुन्छ। अब किनेर खान खोज्दाखेरि चाहिँ यसको खर्च चाहिँ एकदमै बढी आउँछ, तर यसलाई यसमा चाहिँ नेपाल सरकारलाई धन्यवाद नै भन्नुपर्छ कि यति महँगो औषधि सम्पूर्ण बिरामीको लागि उहाँहरूले निशुल्क गरिदिनु भएको छ।
0: र अन्त्यमा चिकित्सकीय हिसाबले जुन छेरोका बिरामीहरू हुनुहुन्छ उहाँहरूले लापरवाही गरिरहनु भएको हुन्छ, उहाँहरूलाई के कस्ता सल्लाह सुझाव दिन चाहनुहुन्छ?
1: सर्वप्रथम यो छेरोग भएका बिरामी अथवा छेरोग नभएका सबै मान्छेले छेरोगका लक्षणहरू बुझ्नु पर्यो। यसको लागि चाहिँ जनचेतना जगाउने कार्यक्रमहरू सरकारबाट पनि भइरहेको हुन्छ, स्वास्थ्य संस्थामा सबै बिरामीलाई हामीहरूले पनि भनिरहेका हुन्छौँ। टिबीको लक्षणहरू जस्तै दुई हप्ताभन्दा बढी खोकी लाग्ने, तौलहरू बिस्तारै घट्दै जाने, साँझतिर ज्वरो आएको जस्तो अनुभव भइराख्ने, खाना खान मिठो नहुने, यस्तो लक्षणहरू देखियो भनेपछि अब मान्छेले चाहिँ कतै मलाई छेरोग त भएन, किनकि नेपालमा छेरोग एकदमै कमन छ, एकदमै नेपालमा चाहिँ छेरोग त्यस्तो एकदमै रेयर रोग होइन, देखिराख्ने रोग नै हो, मलाई टिबी त भएन भनेर नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार यदि उहाँलाई पनि यो छेरोगको लक्षण जस्तो लाग्छ भने उहाँहरूले खकारको जाँचहरू एक्सरेहरू गरेर हेर्न सक्नुहुन्छ, अथवा कुनै ग्ल्यान्ड टिबी छ भने त्यो ग्ल्यान्डको एफएनएससी अथवा बायोप्सी गरेर त्यसको बाटो मासु झिकेर जाँच गर्नुपर्ने हुन सक्छ, बोन टिबी छ भने त्यही अनुसारले उहाँहरूले त्यो जाँचहरू पठाउनुहुन्छ। त्यो जाँचहरूमा यदि यो टिबी नै हो छेरोग नै हो भन्ने देखियो भनेपछि त्यो टिबीको औषधिले काम गर्छ गर्दैन भन्नको लागि एक्सपर्ट भन्ने जाँचहरू पठाएर हेर्छौँ। त्यसमा चाहिँ औषधिले ठिक काम गर्छ, औषधिसँग यो किटाणु चाहिँ औषधिले यो किटाणुलाई चाहिँ औषधिले मार्न सक्छ भन्ने रिपोर्ट आयो भने त्यसपछि रेगुलर छ महिना जस्तोको लागि अथवा रोगको प्रकृति अनुसार नौ महिना बाह्र महिना कति हुन्छ त्यो अनुसारले औषधि सेवनको लागि चिकित्सकले सुझाव दिनुहुन्छ। त्यो सुझाव दिए अनुसारले उहाँहरूले तौल अनुसारले जस्तै कति किलो छ त्यही अनुसारले कतिवटा गोली टिबीको औषधि खाने भन्ने चाहिँ डट्सबाट टिबीको औषधि लिने ठाउँमा चाहिँ उहाँहरूले भनिदिनुहुन्छ। त्यो अनुसारले औषधिको चाहिँ सल्लाह अनुसारले नियमित सेवन गर्दै जानु पर्यो। र यो टिबीको औषधि खाने बेलामा विशेष गरी शरीरमा प्रोटिनहरू डाइटहरू बढी चाहिने भएको भएर माछा मासु अण्डा दूध यो पनिर यिनीहरूको सेवनलाई बढाउनु पर्यो। खानामा चाहिँ रुचि बिस्तारै फर्किँदै जाने हुन्छ, त्यस्तो बेलामा चाहिँ खानाको मात्रा पनि बिस्तारै बढाउँदै जानु पर्यो। र अर्को यसमा आफूले थाहा पाउनुपर्ने कुरा चाहिँ टिबीको औषधि शुरू गरिसकेपछि मान्छेलाई जस्तै वाकवाकी लाग्ने हुन थाल्यो, शरीर चिलाउने हुन थाल्यो, आँखा पहेँलो हुन थाल्यो, यस्तो लक्षणहरू देखिन थाल्यो, केही खान बित्तिकै भमिट हुन थाल्यो, यस्तो भएपछि कहिले टिबीको औषधिले मेरो कलेजोलाई खराब त गरेन भनेर फेरि पुनः अब जस्तै कसैलाई दुई महिनामा बोलाइया हुन्छ, कसैलाई एक महिनामा बोलाइया हुन्छ, त्यो समय नकुरेर तत्काल फेरि चिकित्सकलाई भेट्नु पर्यो। र यसको टिबीको औषधि प्रयोग गर्दाखेरि देखिने सामान्य असरहरू जस्तै कसैको पिसाब अलि सुन्तला कलरको हुने हुन्छ, पसिनाहरू सुन्तला कलरको आउने हुन्छ, कसैलाई मन्द मन्द अलिअलि जोर्नी दुखेको जस्तो हुन्छ, ती लक्षणहरूको लागि चाहिँ त्यति आत्तिनु परेन। अब हात खुट्टाहरू झमझमाउन थाले भने पनि फेरि चिकित्सकलाई भेट्नु पर्यो। यो औषधिबाट देखिने साइड इफेक्टको बारेमा पनि प्रायः बिरामीलाई बुझाइएकै हुन्छ। र यो सँगसँगै बिरामीले चाहिँ यदि चुरोटको सेवन गर्नुहुन्छ, रक्सीको सेवन गर्नुहुन्छ, कुनै अरू कुलत छ त्यस्तो भने त्योबाट बच्नु पर्यो। र आफू चाहिँ टिबी लागिसकेपछि अरूलाई नसार्नु पनि त्यो टिबी लागेको मान्छेको जिम्मेवारी हो। त्यसले गर्दा चाहिँ आफूले बाहिर हिँड्दाखेरि अब यो पब्लिक प्लेसमा हिँड्दाखेरि मास्कहरूको प्रयोग गरिदिने, साना केटाकेटीसँग दूरी बनाएर बस्ने र औषधि चाहिँ चिकित्सकले सुझाए बमोजिम नियमित रूपले प्रयोग गर्दाखेरि लगभग दिएको सर्टेन टाइम पिरियड जति समय चिकित्सकले भन्नुभएको छ त्यो समयमा चाहिँ यो टिबी चाहिँ पूर्ण रूपले निको भएर जाने रोग हो।
0: व्यस्तताका बावजुद पनि महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो डाक्टर साहबलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ फिजिसियन डाक्टर गौरव रावल। आजको बसाइमा हामीले छेरोग के हो, यो कसरी लाग्छ र छेरोगबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। यिनै कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम हाम्रो स्वास्थ्य तपाईलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। हवस् त, यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र अमृता डागीलाई पनि विशेष धन्यवाद दिँदै आगामी साता फरक विषयवस्तुका साथमा उपस्थित हुने वाचा गर्दै म कार्यक्रम प्रस्तोता भावना सुवेदीलाई पनि आज्ञा दिनुहोस्। रेडियो मध्य पश्चिम सुन्दै गर्नुहोला। नमस्कार।
2: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर
2: हाम्रा सेवाहरू
3: एक लिटर र बीस लिटर जारको व्यवस्था
2: अर्डर अनुसार खाली बोतलको उत्पादन
3: बीस लिटर जारमा होम डेलिभरी सेवा
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98878-6375
3: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: छकत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फ्रो सायस महाम्रो पात्रो नेपाल मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू:
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
9: फोन नम्बर 0825 63 479,
8: मोबाइल नम्बर 98 494 67 487।

तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट भाया नेट अब सबै कनेक्टेड

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी चाहि नाइस। अड्गुरी
2: स्वच्छ पानी पारदर्शी संस्था हाम्रो प्रतिबद्धता। घोराही खाने पानी तथा सरसफाई उपभोक्ता संस्थामा अब चाहिन्छ साझा, इमानदार र अनुभवी नेतृत्व।
3: आदरणीय घोराही नगरवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, अध्यक्ष पदका उम्मेद्वार किशोर कुमार आचार्य र उहाँको नेतृत्वमा स्वतन्त्र प्यानललाई आफ्नो अमूल्य मत दिनुहोस् र अत्याधिक मतका साथ स्वतन्त्र प्यानललाई विजयी बनाउनुहोस्।
2: सफा पानी, उज्यालो भविष्य, घोराहीको विकास अगाडि बढाउनुहोस्। वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार यशोदा देवी पाण्डे,
3: महिला उपाध्यक्ष पदका उम्मेद्वार कमला लम्साल,
2: सचिव पदका उम्मेद्वार दिनेश ओली,
3: कोषाध्यक्ष पदका उम्मेद्वार पहलमान थापा,
2: सदस्य पदका उम्मेद्वारहरू आशापुन घरती, सम्झना शर्मा, किरण गौतम, रामकुमार दाहाल, विजय कुमार गुप्ता र तुलसीराम दाहाल। वैशाख 26 गते घोराही 14 बाल मन्दिर जाउँ र स्वतन्त्र प्यानललाई मतदान गरौं। सबै टिमको एउटै लक्ष्य, स्वच्छ, सुरक्षित र सर्वसुलभ खाने पानी हाम्रो जीवनको आधार। स्वच्छ खाने पानीले पार्छ भविष्य साकार।
4: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ दाङले सञ्चालन गरेको जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी, मौरी र बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकत्वमा वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लम्हेनगर पालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसैगरी तोरी जोन, कोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 1 शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगेश्वरन गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन, कोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलासुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लम्हेनगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपर जोनमा उत्पादन र उत्पादकत्व दुवैमा सुधार देखिएको छ। बुधबार दिउँसो परेको असिना पानीले तरकारी खेती तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। जिल्लाको कपरकोट गाउँपालिका क्षेत्रमा लगाइएको तरकारी खेती र बागजोड नगरपालिका तथा छत्रसोरी गाउँपालिका क्षेत्रको सुन्तला बगैँचामा ठूलो नोक्सानी पुगेको किसानले बताएका छन्। कपरकोट गाउँपालिका वडा नम्बर 2 र 5 लगायतका क्षेत्रमा किसानले लगाएका टमाटर, काउली, बन्दा लगायतका तरकारी बालीमा असिनाले क्षति पुर्याएको हो। कपरकोट गाउँपालिका 5 खाली निवासी कृषक भीष्म बुढ़ाले असिना पानीले आफूले लगाएको टमाटर लगायतका तरकारी बालीमा करिब 90% क्षति गरेको बताउनुभयो। कपुरकोट 5 सिन्धुरेका किसान टंक नेपालीले भर्खरै सारेका करिब 8,000 काउलीका बियर्नामा असिनाले क्षति गरेको जानकारी दिनुभयो। असिनाले बियर्ना चुडिएको, पातमा चोट लागेको तथा धेरै बिरूवा नष्ट भएको उहाँको भनाइ छ। कपुरकोट गाउँपालिकाले भने क्षतिको विवरण संकलन कार्य भइरहेको जनाएको छ। राप्ती नदीमा पुल नहुँदा बाँकेका तीनवटा गाउँपालिकाका स्थानीय बासिन्दा ज्यान जोखिममा हालेर डुंगामा वारपार गर्न बाध्य हुँदै आएका छन्। वर्षौंदेखि यहाँका बासिन्दाले राप्ती नदीमा पुल निर्माणको माग गर्दै आएको भए पनि हालसम्म पुल निर्माण हुन सकेको छैन। राप्ती सुनारी, डुडुवा र नरेनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले खेतीपातीका लागि पनि नदी पार गर्नुपर्ने बाध्यता रहेको छ। सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगंज पुग्न छिटो र छोटो दूरी हुने भएकाले पनि यहाँका तीनवटा पालिकाका स्थानीयले डुंगाको प्रयोग गर्दै आएका छन्। राप्ती सुनारी कुडुवाका नरेश लुहारले राप्ती नदीको पिप्रहवा घाटमा पुल निर्माणका लागि वर्षौंदेखि माग गर्दै आए पनि हालसम्म सुनवाई नभएको दुखेसो पोख्नु भएको छ। र जिल्ला प्रहरी कार्यालय प्युठानले कर्तव्य ज्ञान सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा एकजना महिलालाई करिब 3.5 वर्षपछि पक्राउ गरेको छ। प्रतिवादी नखुलेको कर्तव्य ज्ञान मुद्दाको अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय प्युठानले घटनामा संलग्न महिलालाई पक्राउ गरेको जनाएको छ। स्वर्गद्वारी नगरपालिका वडा नम्बर 6 डाँडाखर्क निवासी 32 वर्षीय चेती सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ। 63 वर्षीय धनकुमारी सुनार 2079 मंगसिर 1 गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला पर्नु भएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा मृतकी सौतिनी कान्छी बुहारी चेती सुनार घटनामा संलग्न रहेको खुल्न आएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। घटनाको विषयमा जिल्ला अदालत प्युठानबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पाइल्स फिस्टुला फिसर भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क मिनीजुली मेडिकल हल, शान्ति रोड, लमही, डाङ। डाक्टर गणेश भट्टराई।

0: आज शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।

0: नमस्कार. परिवर्तन सम्भव छ. रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु. आदरणीय श्रोता, कार्यक्रम इन्द्रणी फरक बार फरक तपाईँले आउँछ. त्यही अन्तर्गत आज रमाइलो शुक्रबार, अनि रमाइलो शुक्रबारमा चाहिँ एकजना अतिथि कलाकारसँगको अन्तरंग कुराकानी लिएर हामी आउँछौं. र त्यही अन्तर्गत आज मसँग लोकदोहोरी गायिका हुनुहुन्छ. विशेष गरी लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा हुनुहुन्छ. नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रलाई अझ फराकिलो बनाउन एउटा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ गायनको क्षेत्रबाट. र धेरै प्रतियोगितादेखि लिएर धेरै लोकदोहोरी गीतहरूमा आजको अतिथिको गीतहरू तपाईँले सुन्न पाउनुहुन्छ. अहिले पछिल्लो समयमा सर्वप्रिय गायक विष्णु खत्रीको शब्द संगीतमा चिल बस्यो बाँझैमा बोलको यो लोकदोहोरी गीत अहिले पछिल्लो समयमा सर्वप्रिय गायक विष्णु खत्रीको शब्द संगीत विकृति विसंगतिहरू बढ्दै गर्दा यी यस्ता खालका मौलिक गीतले चाहिँ नेपाली लोकदोहोरीको क्षेत्रलाई फराकिलो बनाउनको लागि एउटा भूमिका खेलिने रहेका हुन्छन्. र आज हामी चिल बस्यो बाँझैमा यही गीत र अन्य लोकदोहोरी गीतसँग सम्बन्धित रहेर हामी इन्द्रणीको बसाईमा कुराकानी गर्छौं. र आज मसँग मीना नेपाल हुनुहुन्छ. अब ढिला गर्दिन, मीनालाई सबैभन्दा पहिला इन्द्रणीको श्रृंखलामा म स्वागत गर्न चाहन्छु.
1: धन्यवाद. नमस्कार. धेरै धेरै धन्यवाद. लोकप्रिय कार्यक्रम इन्द्रणी हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोता, त्यसै गरी हाम्रो यो रेडियो काठमाडौँ एकदमै प्यारो कार्यक्रम, आदरणीय दाई चन्द्रमणि गौतम दाई, यहाँको कामको त के प्रशंसा, मैले होइन होल नेपालले नै गर्नुहुन्छ. यहाँलाई धेरै धेरै धन्यवाद. यहाँहरू सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद.
0: के छ अब नयाँ गीत चिल बस्यो बाजेमा लिएर आउनुभएको छ. यो बजारमा आइसकेपछि मीनाले र समग्र टिमले कस्तो खालको प्रतिक्रिया पाउनु भएको छ?
1: एकदमै राम्रो. अहिले पछिल्लो समयमा गीतहरू त्यति धेरै भ्युज जाने त्यस्तो चाहिँ छैन, तर पनि राम्रै गयो भनौँ. अब अहिले पछिल्लो समयको हिसाबमा 90,000 लगभग पुग्न लाग्यो.
0: हजुर,
1: जति हजुर आज 11 दिन भयो,
0: जति
1: पनि दर्शक श्रोताहरूले सुन्नु भएको छ, प्रतिक्रिया दिनु भएको छ, एकदमै दिएको एकदमै राम्रो छ भन्नुभएको छ.
0: भनेपछि खुसी हुनुहुन्छ. अब यहाँले भन्नुभयो पछिल्लो समय गीत संगीतमा अलिकति पहिलाको जस्तो भ्यू जान छाडेको छ, होइन? पहिला पहिला क्यासेटको चलन थियो, क्यासेट बिक्थ्यो, कलाकारले त्यहाँबाट आमदानी गर्थे. बिस्तारै डिजिटल बजारमा जब गीत संगीतको क्षेत्र प्रवेश गर्यो, होइन, त्यसपछि सीआरबीटी आरबीटीहरू, त्योभन्दा अगाडि भिसिडीहरू बेच्ने, होइन, भिसिडीहरू चाहिँ राम्रो व्यापार हुन्थ्यो, अनि त्यसले राम्रो खालको चाहिँ आमदानी कलाकारलाई हुन्थ्यो. अनि सबैभन्दा ठूलो खुसी त्यहाँ त्यो बेलामा कहाँ मिल्थ्यो भने राम्रा सृजना भइसकेपछि कम्पनीहरूले गीतहरू लिइदिन्थ्यो, होइन, र कलाकारलाई सहज हुन्थ्यो. तर पछिल्लो समय यो बजार फराकिलो भएको छ, गीत संगीतहरू निकाल्न सहज भएको छ कलाकारलाई. तर जुन अनुपातमा हामीले एउटा लगानी गर्छौं त्यो लगानी अनुरूप चाहिँ पछिल्लो समय त्यो उठाउन गाह्रो छ, होइन? हुन त त्यो हिजोको दिनदेखि नै गाह्रो थियो भन्थे, आज पनि त्यही भन्छौ. यो लोकदोहोरीको अवस्था चाहिँ कहिले सुध्रने होला जस्तो लाग्छ कि यस्तै अवस्था हो भने कहिले सुध्रने?
1: अब सुध्रिनु पर्छ. यो चाहिँ एकदमै राम्रो कुरा गर्नुभयो. यस्तै लाग्छ, पहिला जमाना क्यासेटको चक्काको थियो, त्यही चक्का सुनेरै त्यसैमा प्रभावित भएर नै यो गीत संगीतमा लागेको म चाहिँ एकदमै मेरो सानैदेखिको रुचि एकदमै यो फेरिन समय लाग्छ होला, निरन्तरता दिँदै जाने हो. अब गीत संगीत एउटा नशा जस्तो बनिसकेका छ, निरन्तरता दिँदै जाँदा एक दिन समय आउँछ होला. फरक त एकदमै फरक भएको छ अहिले. लगानीको त कुरै नगर, उठाउन गाह्रो, यो सबैलाई थाहा छ. कलाकारहरू पनि बढ्दो क्रममा हुनुहुन्छ, बढ्नु पनि पर्छ. तर अहिले ट्रेन अलिक फरक भइदियो, ट्रेन फरक भइदियो, अलिक फरक हिसाबले चल्न थाल्यो. सायद दर्शक श्रोताहरू पनि अलिक फरक फरक लोकगीत अलिक फरक हेर्न थाल्नु भएको छ. मलाई चाहिँ कस्तो लाग्छ भने जस्तो ट्रेन आए पनि नेपाली लोकगीत संगीत भनेको त हाम्रो उही वनपाखा, होइन, देउराली चौतारी भन्जाङ, हाम्रो जीवनका हरेक दुःख सुखसँग जोडिएका, भोगाईसँग जोडिएको मौलिक आवाज हो. त्यसैले म चाहिँ आफू चाहिँ मौलिकतालाई छोड्दिन.
0: र तपाईँ एउटा यो क्षेत्रमा नै केही गरौं र यो क्षेत्रलाई अझ समृद्ध बनाऊ, तिनी उकारी ओरारी भन्ज्याङ चौतारीका आवाजहरूलाई चाहिँ आम श्रोतामा पुर्याउ भनेर तपाईँ निरन्तर संघर्ष गरिरहनु भएको छ, होइन? अब यो संघर्षको प्रतिफल भनौ, फल त आउँछ, त्यो मिठो हुन्छ, किनभने जति दुःख कष्ट परे पनि हामीले संघर्ष गर्न छोड्नु हुँदैन र त्यो संघर्षको फल प्राप्त हुन्छ किनभने जहिले पनि यहाँलाई थाहा छ जित चाहिँ कस्तो हुन्छ त सत्यकै हुन्छ
1: होइन
0: त्यो कारणले गर्दा तपाईँ त्यसमा ढुक्क हुनुहुन्छ अवश्य पनि एक दिन नेपाली गीत संगीतमा चाहिँ त्यो राम्रा खालका गीत संगीतहरूको एक किसिमको बाढी नै आउनेछ
1: आउँछ परिवर्तन हुन जरुरी छ परिवर्तन हुन्छ पनि निरन्तरता दिँदै जाने हो केही समय त्यस्तोतिर गए पनि एक दिन न एक दिन सत्यको जित त अवश्य नै हुन्छ
0: धेरै नै गाउनुभयो होला है
1: हजुर
0: म विशेष गरी अनुमानित रूपमा मैले यति गीतको हारिमा चाहिँ पुग्यो होला भन्दै गर्दा
1: मैले धेरै जस्तो चाहिँ म लाइभ दोहोरीबाटै आएको कलाकार पनि हो लाइभ दोहोरी गाएरै दर्शक श्रोताले मलाई चिन्नु भएको मीना नेपाल भनेर लाइभ दोहोरी त मैले 500-600 नै गाएँ होला
0: रेकर्डेड गीत चाहिँ कति
1: रेकर्डेड गीत पनि मैले पूर्वेली गीत मेरो 5-6 एल्बम छ अनि अहिले पछिल्लो समयमा यो आदरणीय सर्जक विष्णु खत्री दाईसँगको चिल बस्यो भाजैमा लिएर आएको छु लाइभ दोहोरी चाहिँ मैले धेरै नै गाएको छु
0: यो लाइट दोहोरीकै प्रसङ्ग आयो होइन लाइट दोहोरीमा पनि विकृतिहरू छन् होइन ती विकृतिहरू छिर्नको लागि विभिन्न संघ संस्था पनि लागेका छन् कलाकार स्वयं लागेका छन् र मौलिकता चाहिँ हुनुपर्छ भन्ने कुराहरू छ अब अलिकति रेकर्डेड गीत अनि लाइट दोहोरीमा अन्तर छ नि है
1: धेरै अन्तर छ
0: अब त्यो अन्तरहरू चाहिँ के जस्तो लाग्छ मिनालाई
1: कस्तो लाग्छ भने मलाई त यो पछिल्लो समय यो लाइभ दोहोरीमै पनि एकदमै लाइभ दोहोरी भनेको त ठ्याक्क लाइभ जवाफ फर्काउने जस्तो अहिले त अलिक फरक भइसकेको छ कि यो जस्तो जसले पनि गाउने हुन्छ नि अनि गाउन त पाउनुहुन्छ तर पनि लाइभ दोहोरी भनेको त त्यति न्याय गर्छ कि गर्दैन त्यति बेला नै प्रतिउत्तर फर्काउने नि त जस्तो पहिले पूर्व तयारी भएर अथवा अनि कति धेरै घण्टा रोकेर यता एडिटिङ यस्ता यी समस्याहरू एकदमै समाधान हुन जरुरी छ खास लाइभ दोहोरी भनेको त जति बेला उताबाट क्वेसन आएपछि यता त्यति बेलै फर्काउने उत्तर ठ्याक्क नेचुरल हुन पर्यो
0: पछिल्लो समय कस्तो भनेदेखि सवाल जवाब फर्कने क्रममा ठिक छ एउटाले चाहिँ प्रश्न गर्छ त्यो प्रश्नको उत्तर दिइन्छ त्यसमा सवाल जवाब हुँदै गर्दा दोहोरी चल्छ र लाइभ दोहोरी भनेको जे छ त्यो जस्ताको तस्तै जुन छ त्यही बेला नै तत्काल फर्काउनेलाई हामी लाइभ दोहोरी
1: भन्छौँ
0: मर्म अनुरूप जुन हाम्रो माटो अनुरूप जसरी हामी गाउँछौ नि हिजो दोहोरी गीत चाहिँ रोदी बस्थ्यौँ भने आज लाइभ दोहोरी बस्छौँ पाटो त्यही नै हो हिजो गाउँ बस्तीमा पूजा पाठ हुँदाखेरि अथवा रुद्री हुँदा हो सत्यनारायणका पूजाहरूमा होइन यी बेलामा चाहिँ रातभरि जसो यता रुद्री पूजा अथवा सत्यनारायण पूजा चलिरहेछ यतापट्टि दोहोरी गीतहरू गाउँदै गर्दा त्यो खालको माहौल हुन्थ्यो होइन तर अहिले चाहिँ कस्तो हुन्छ भने हामी एउटा बन्द कोठाभित्र बस्छौँ बन्द कोठाभित्र बसेर आम दर्शक श्रोतालाई देखाउनको लागि उहाँहरूको रहर पूरा गरिदिनको लागि लाइभ दोहोरी गाउँछौ त्यो पनि व्यवसायिक हिसाबले ठिकै छ तर लाइभ दोहोरी गाउने बहानामा चाहिँ जस्ता पनि शब्दहरूको प्रयोग गर्ने होइन अनि त्यहाँ चाहिँ अब त्यो लोकगीतले मागेको दोहोरी गीतले मागेको भन्दा पनि फरक परिवेशमा चाहिँ गीतहरू गाउने त्यसले गर्दा चाहिँ अलिकति आम श्रोता दर्शकबाट त्यो आवाज उठेको छ कि त्यो आवाज उठिरहँदा मिनाले पनि कति गीतहरू गाउँदै गर्दा तपाईँले पनि थाहा पाउनु भयो होला होइन यसलाई चाहिँ हामीले किन अलिकति विकृतमय बनाउँदै गएको हो कि अथवा कलाकार साथीले बुझ्न नसक्नु भयो कि अथवा भ्युजको लागि त्यो खालको चाहिँ अत्यन्त गर्नुभयो कि के लाग्छ मिनालाई चाहिँ
1: हजुर हामीलाई त यो कस्तो लाग्छ भने समयसँगै विकसित हुँदै जानु त एकदमै राम्रो कुरा हो पहिला हजुरले भने जस्तै हामी रोजी
0: बस्थ्यौँ
1: विकसित रूपमा यो लाइभ दोहोरी बस्छौँ ठाउँ ठाउँमा लाइभ स्टुडियो खुलेका छन् कतिपय लुकेका प्रतिभाहरू देखिएका छन् यो एकदमै राम्रो कुरा हो तर पछिल्लो समय चाहिँ कस्तो भयो भने जस्तो भ्युजकै लागि अलि पैसाकै लागि अझ के भन्ने यसलाई एकदमै लोभ बढ्यो झन् मान्छेमा पैसाकै लागि भ्युजकै लागि अलि बढी यस्तो हुन थाल्यो जस्तो लाग्छ तर यो समाधान हुनुपर्छ
0: श्रोता पनि जस्तो अलिकति भल्गर छ त्यही कुरालाई
1: बढी ध्यान दिने हो त्यस्तै
0: भयो
1: त्यो कारणले पनि हो र हामी हेर्ने दर्शक श्रोता पनि एकचोटि यसो बुझिदिन पर्छ दर्शक श्रोतालाई बुझ्नुपर्छ जस्तो
0: आज हामीसँग मीना नेपाल हुनुहुन्छ अहिले पछिल्लो समय चिल बस्यो भाषैमा लोकदोहोरी गायक विष्णु खत्रीसँगको सहकार्यमा र एउटा अग्रजलाई पनि स्थान दिउँ र उहाँको आवाज सायद मन परेरै नै होला सायद मिनाले विष्णु खत्रीसँग म गीत गाउँछु भनेर यो गीत बजारमा ल्याउनु भयो। अब यो गीत आइसकेपछि यहाँले भन्नुभयो प्रतिक्रिया राम्रो छ, अब यस्तै मौलिक गीतहरू गाउँदै गर्दा भ्युजको हिसाबले कम भए तापनि जनजीवनमा झुन्ने नै र एउटा कालजै बलेर बस्ने हिसाबले त यसले एउटा अग्रभाग नै लिन्छ होइन, यसले राम्रै गर्छ। तर अलिकति भ्युजकै हिसाबमा पनि अब पछिल्लो समय गीतहरू जुन ट्रेन्डमा अगाडि बढेका छन् अरूको जे छ त्यो अनुसार हेर्दाखेरि यसलाई नराम्रो भन्न चाहिँ मिल्दैन होइन, राम्रै खालको छ। अनि विष्णुदाजीको प्रतिक्रिया के छ, कुरा हुन्छ नि त
1: हुन्छ। आदरणीय विष्णु खत्री दाईलाई अहिले पनि म यो रेडियो काठमाडौँको प्रोग्रामबाट पनि एकदमै सम्मान गर्न चाहन्छु। मैले सानैदेखि गीत सुन्दै आएको विष्णु दाईको हरेक गीतहरू मलाई एकदमै राम्रो लाग्छ। उहाँको लय, उहाँको सिर्जनाहरू मैले प्रत्येक सुनिरहेकै हुन्थे। धेरै गीत त्यहाँसम्म त्यो पानी इनारमा एकदमै उहाँको म एकदमै ठुलो फ्यान हो। पानी इनारमा यस्तो यस्ता गीतहरू धेरै छन् उहाँका कालजयी गीतहरू, उहाँलाई हृदयदेखि नै
0: चाहियो
1: कुरादेखि लिएर त्यही त किसान चाहियो किलास चाहियो त्यो गीत सुन्दा त म धेरैचोटि रोको पनि छु। उहाँलाई धेरै हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले एकदमै साथ सपोर्ट गरेर मलाई उहाँसँगै मलाई एउटा गीत गर्ने रहर थियो। समयले जुरायो मलाई जुरियो पनि मौका मिल्यो। तैले धेरै सपोर्ट गर्नुभयो, एकदमै मिठो लय शब्द संगीतमा मलाई यो गीत दिनुभयो। उहाँले गाएर पनि मलाई थप सपोर्ट गर्नुभयो। उहाँलाई धेरै हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु।
0: अब यतिखेर हामी यही गीतलाई सुनाउँछौँ, आज तपाईँ अब लाइभ दोहोरी गाउने मान्छे होइन, आज हामी इन्द्रेणी स्टुडियोमा छौँ रेडियो काठमाडौँ को। यो रेडियो कार्यक्रम इन्द्रेणीलाई मेचीदेखि महाकालीसम्मका धेरै भन्दा धेरै रेडियोबाट लाइभ साथीहरूले सुनिरहनु भएको छ। फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, प्रविधिको विकाससँग सबै जहाँ जहाँ पुग्नुपर्छ ती पुग्ने माध्यमहरूबाट यो कार्यक्रम पुगिरहेको छ। तपाईँलाई यतिखेर विश्वका जुनै सुकै कुनामा बसेर नेपाली दाजुभाइले पनि हेर्दै हुनुहुन्छ, घर देशमा पनि हेर्दै हुनुहुन्छ, ती उकाले ओह्राली होइन भन्ज्याङ चौतारी गरिरहँदा पनि रेडियो सुन्दै बस्नु भएको होला। कति यो बिहानीको समय घाँस दाउरामा जाने साथीहरू फर्किनु भएको होला, मेलामा जाने साथीहरू हो आज त मेलो छ है भन्न पनि हिँड्ने तर्खर गर्दै हुनुहुन्छ होला। कति चाहिँ आँगनको रिलमा बसेर होइन घाम यो बिहानीको पारिलो घाम ताप्दै खाना खाने समय पनि गाउँ बस्तीमा छ होइन, यसरी नै साथीहरूले साथ दिइरहनु भएको छ। अब यतिखेर साथ दिँदै गर्दा तपाईँ लाइभ दोहोरी गाउने मान्छे, एउटा दोहोरीबाटै आज चाहिँ हामी यो कार्यक्रममा चाहिँ तपाईँको दोहोरी सुनौ न थोरै।
1: हजुर, पहिला त म यो पछिल्लो समयमा आएकै एक टुक्का यही अहिले आएको नयाँ एल्बमकै सुनाउन चाहन्छु एक टुक्का। विष्णु दाईलाई पनि सबै दर्शक श्रोतालाई सबैलाई सम्मान गर्दै एउटा टुक्का सुनाउँछ है त।

यति मिठो आवाज छ तपाईँको, हुन त पहिले बस्ने रहर थियो, कहिले कहाँ आउँदो रहेछ, समयले एउटा जुर्नु पर्दो रहेछ होइन। आज इन्द्रेणीमा मिनासँग यसरी प्रत्यक्ष भेट भएको छ। मिना नेपाललाई अथवा मिना नेपालका सृजना गायकीलाई मन पराउने हाम्रा धेरै साथीहरू आज खुसी हुनुहुन्छ, किनभने मिना नेपालसँगको कुराकानी साथीहरूले सुन्न पाउनु भएको छ नि त होइन। अब थप कुराकानी अहिले पछि गर्छौं होइन। यतिखेर टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साथ दिइरहनु भएको छ, अनि हामी भिडियो लाइभमा हुइरहँदा भिडियो लाइभमा ओम सराको साथ छ। अब यतिखेर हामी चेलबस्यो बाजैमा बोलको गीतलाई प्रस्तुत गर्छौं, त्यसपछिको समयमा आउँछौं, कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। आज मसँग लोकदोहोरी गायिका मीना नेपाल हुनुहुन्छ। ओखलढुङ्गामा जन्मिएर नेपाली लोक संगीतमा केही गर्नुपर्छ भन्ने एउटा इच्छा अनि एउटा आफूभित्रको बनाउन त्यो खुबी प्रस्तुत गर्नको लागि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील भइरहनु भएको छ। र भर्खरै हामीले पछिल्लो समय सांगीतिक बजारमा आएको चेलबस्यो बाझैमा बोलको यो लोकदोहोरी गीत सार्वजनिक भएको छ। लगभग आज 11 दिन भएको छ। 11 दिनको यो जुन गीत आएको 11 दिनको बसाईमा आज हामी इन्द्रणीमा कुराकानी गरिरहेका छौं। पक्कै पनि इन्द्रणी यो लोकगीत संगीतको लागि रेडियो कार्यक्रम जुन कार्यक्रमलाई धेरै रेडियोबाट यतिखेर सुन्न सक्नुहुन्छ र हाम्रा साथीहरूले सुनिरहनु भएको छ। र अब इन्द्रणीकै कुराकानी गर्नुपर्दा हाम्रो मीना नेपालले लाइभ दोहोरीमा धेरै भ्युज गाएको पनि सायद इन्द्रणीमै छ, कृष्ण कणेलको इन्द्रणीमा होइन, त्यहाँ गएर गाउनु भएको गीतले पनि राम्रो भ्युज प्राप्त गरेको छ। अब यो गीत सँगसँगै आम श्रोतालाई मैले स्वागत गरिसकेको छु। अब हामी विशेष गरी यिनै नेपाली गीत संगीतकै बारेमा चर्चा परिचर्चा गर्छौं। अब अलिकति म यहाँको पृष्ठभूमि जुन मैले भनिसके, घर यहाँको ओखलढुङ्गा होइन, जन्म चाहिँ ओखलढुङ्गा अनि घर चाहिँ कहाँ,
1: जन्म कर्मघर दुइटै मेरो
0: सबै ओखलढुङ्गा होइन, पक्कै पनि। अब ओखलढुङ्गा भन्ने बित्तिकै पूर्वी नेपाल होइन, पूर्व भनेर ओखलढुङ्गालाई हामी चिन्छौं र मीनाले पूर्वेली गीतहरू पनि गाउनु भएको छ। हुन त जुन माटोमा जन्म्यौं, जुन माटोमा हुर्क्यौं होइन, अनि जुन हामी पेरी फेरीमा यात्रा गर्दै गर्दा जुन भेगमा जुन खालका गीतहरू बढ़ी चल्छन् त्यसमा अलिक बढ़ी लगाव हुन्छ होइन, त्यही चाहिँ मीनामा पनि छ होइन। यहाँले पूर्वेली गीतहरू पनि गाउनु भएको छ, पश्चिमेली गाउनु भएको छ, लगभग सबै खालका गीतहरू मीनाले गाउनुहुन्छ होइन। अब अलिकति यो ओखलढुङ्गाको बारेमा, ओखलढुङ्गाको मा चल्ने गीतहरू होइन, हुन त अहिले पछिल्लो समय सबै खालका दोहोरीहरू सबै ठाउँमा चल्छन्, तर एउटा समय जुन समय चाहिँ भर्खर लोकदोहोरीले चाहिँ नेपाली गीत संगीतमा फड्को मारिरहेको बेलाको समयमा चाहिँ काठमा काठकै भाकाहरू सुन्ने, पश्चिममा पश्चिमकै गीतहरू सुन्ने, पूर्वमा पूर्वेली भाकाहरू सुन्ने, सुदूरपश्चिममा देउडै गीतहरू सुन्ने, अनि पश्चिम नेपालमा तिनै मारुनीहरू, विशेष गरी मारुनी त पूर्वमा चल्छ, सालैजोहरू सुन्ने होइन, यो खालको एक किसिमको अवस्था थियो कि। अब तपाईँ अलिकति जान्ने भइसकेपछि, बुझ्ने भइसकेपछि सुन्नुभएका गीतहरू चाहिँ कस्ता थिए, पूर्वेली नै थिए अथवा काठका थिए अथवा समग्र दोहोरी थिए, के थिए मीनाको हकमा चाहिँ?
1: मलाई चाहिँ अहिले पनि एकदमै याद आउँछ, म मेरो घरमा रेडियो क्यासेट जब मम्मीले ल्याएपछि म चक्कामा एकदमै गीत सुन्थे। मलाई चाहिँ सुरुदेखि नै हाम्रो पूर्व ओखलढुङ्गामा चाहिँ गीत चाहिँ जता जुनसुकै, विशेष गरी त हाम्रो पूर्वेलिनी गीतहरू राजेश पाल दाईहरूका होइन, उहाँहरूका
0: मिना राईका,
1: शम्भु राईका,
0: नवीन खड्काहरूका,
1: हजुर उहाँहरूका गीतहरू,
0: तुलसी पराजुलीहरूले गाउनुभएका,
1: म चाहिँ कस्तो भयो भने त्यो सुन्थे। मलाई त गीत संगीत त समग्र गीत संगीत एकदमै मन परि नै हाल्यो। त्यसमाथि पनि मलाई चाहिँ सानैदेखि एकदमै लोकदोहोरी गीत मन पर्ने, लोकदोहोरीमा, अनि मलाई अहिले पनि याद छ मेरो घरमा त्यो क्यासेट ल्याएको थियो एउटा चक्का सुरुमा,
0: कुन चक्का ल्याउनु भएको थियो,
1: ल्याएको जस्तो, हजुर मेरो मम्मीले मलाई बजारमा के ल्याइदिउ भन्नुहुन्छ दादा, सबैले खाने कुरा कपडा यस्तो
0: मलाई
1: चक्का ल्याइदिनु, चक्कालाई त अहिले पनि याद छ मलाई। त्यो के अरे एउटा गीत छ हाम्रो पुरुषोत्तम नेउपानेको गीत, घाम जस्तो चम्किलो जुन आउँदैन, जति रु नपरे नि मेरै काखमा रौ माया, सतुरले देख्ने गरी रु,
0: सबै
1: कति सुने गीत त मलाई सबै त्यसरी पढेको भए त नेपालको पढाइ सबै पढ्थ्यो होला,
0: त्यति सुन्थ्यो हजुर,
1: त्यति मलाई
0: शिव सुवेदीको शब्द भित्रको घाम जस्तो चम्किलो जुन हुँदैन, मीनाको आमाले किनेर ल्याइदिनु भयो, त्यही चक्का सुन्नुभयो, कण्ठस्थै पार्नुभयो, सबै गीतहरूका शब्द
1: है,
0: पहिलो चाहिँ त्यसरी गाउँ बस्तीमा सुन्नुभयो भनेपछि पश्चिमेली गीत नै क्यासेटमा सुन्नु भएको छ होइन, तर तपाईँहरूको ठाउँ बस्तीमा अलि बढी पूर्वेली लभर चल्छ है, तपाईँको परिवारमा अब मैले यतिखेर सोधे मीनाले यति राम्रो गीत गाउनुहुन्छ, कतिको चाहिँ घर परिवारमा गीत गाउने भएर पनि यो क्षेत्रमा लागिन्छ होइन, कतिको चाहिँ त्यो एउटा जन्मिसकेपछि भगवानले कोहीलाई के दिन्छन्, चन्द्रमणलाई बोल्नै भनेर पठाएको होला होइन, मीना नेपाललाई गीत गाऊ भनेर पठाएको होला, कतिलाई चाहिँ राम्रो पढेर एउटा शिक्षक बनाऊ भने होला, कति चाहिँ के बनाऊ भने होला, आफआफ्नै हुन्छ नि त होइन। मीनालाई चाहिँ जन्मिसकेपछि अलिक बुझ्ने भइसकेपछि गीत संगीतप्रति त्यो रुचि बढ्यो, परिवारमा कोही हुनुहुन्थ्यो घरमा?
1: हुनुहुन्थ्यो, मेरो चाहिँ एकदमै आदरणीय मेरो मामा गान्धर्वराज पौडेल, मेरो कान्छो मामा, त्यस्तै मेरो सानीमा सुशीला पौडेल, अनि मेरो आफ्नै दिदीले नै गाउनुहुन्छ, उहाँहरूले नै मलाई प्रेरणाको स्रोत चाहिँ मेरो मामा र सानीमा उहाँहरू पहिलेदेखि संगीतमा उहाँहरूलाई पनि एकदमै रुचि सानैदेखि मुरली बाँसका मुरली
0: बनाउने
1: गागीलाई मादल बनाउने होइन अनि हार्मोनियम पनि हाम्रो मामा घरमा कति त्यो हामीले हार्मोनियम भन्न नजान्दा पनि मामा सानीमा लगेर बजाएर यसरी गर्नुपर्छ यो त यसरी बज्छ यसमा गाउ भनेर लगाउने मेरो एकदमै गीत संगीतको प्रेरणाको स्रोत त मेरो मामा र सानीमा पनि हुनुहुन्छ
0: पक्कै पनि यहाँले भने जस्तै मामा र सानीमाको एउटा पारिवारिक थियो त्यो कारणले पनि अझ बढी इच्छा त भइ नै हाल्यो होइन आज यो क्षेत्रमा स्थापित हुनुहुन्छ अनि दिदीको अवस्था के छ गीत गाउने होइन अनि सानीमाले गीत गाइरहनु भएको छ कि छैन मामाले के गरिरहनु भएको छ
1: हजुर यस्तो छ मलाई चाहिँ उहाँहरूलाई रहर चाहिँ एकदमै यो संगीत क्षेत्रमा अहिले पनि उहाँहरूको अब आफ्नो कार्य व्यस्तता काम अरू नै जब जागिरहरू गर्नुहुन्छ तर उहाँहरूलाई रुचि अनि मलाई एकदमै तैँले चाहिँ गर्नै पर्छ सपोर्ट छ यो हामी सबैको इच्छालाई तैँले हामीले देखेको सपना पनि तैँले पूरा गर्दैछेस् गर्नु भन्ने कुरा हजुर रुचि
0: पारिवारिक रूपमा भएर नै आज तपाईँ यो क्षेत्रमा हुनुहुन्छ है अब अलिकति ठिक छ अब त्यो बेलामा त्यहाँ भइ नै हाल्यो होइन अब ग्रामीण बस्तीमै त्यही उकाली ओराली भन्ज्याङ चौतारी गर्दै दिनहरू बिते होइन बिहे भयो होइन श्रीमानको घर गइयो अनि तपाईँ यो क्षेत्रमा आउनुभन्दा अगाडि चाहिँ भनौँ बिहे भन्दा अगाडि यो क्षेत्रमा हुनुहुन्थ्यो अथवा बिहे पछि आउनुभयो कि के हो
1: आज मलाई कस्तो राम्रो प्रश्न नै गरिदिनु भयो मेरो मनको कुरा राख्ने ठाउँ पनि पाएँ मैले त्यसमाथि पनि लोकप्रिय कार्यक्रम रेडियो काठमाडौँबाट एकदमै म चाहिँ मलाई रुचि चाहिँ एकदमै सानैदेखि गाउनुपर्छ भन्ने तर मैले अब एल्बमहरू गर्न यता त्यता लाइभ दोहोरी गाउनको लागि चाहिँ अब म पढ्ने सिलसिलामा काठमाडौँ आएँ अनि काठमाडौँ आएपछि पढ्न थाले ब्याचलर जोइन गरेर पढ्न थाले त्यसपछि मैले यो ठाउँ पाएकै थिएन त्यति बेलासम्म त जस्तो कि गीत रेकर्ड नै गर्नुपर्छ भन्ने कुरा थियो नि त यस्तो लाइभ दोहोरीहरू युट्युबको जमाना थिएन
0: त्यतिखेरै
1: अनि पछि पछि आएपछि गाएँ मैले चाहिँ बिए पछि नै पाएको सफलता हो फेरि मेरो चाहिँ हजुर
0: मेरो चाहिँ श्रीमान पर्नु भएछ
1: मेरो घर परिवार नै एकदमै
0: अब यतिखेर श्रीमानलाई पनि सम्झिदिनुहोस् न त यस्तो तपाईँको इच्छा अनुरूप तपाईँलाई यो क्षेत्रमा अगाडि बढाउनु भएको छ होइन आज चन्द्रमणले पनि ती कुराहरू प्रसङ्ग कोट्याउँदै गर्दा तपाईँको श्रीमानले सुन्दै गर्दा पनि मेरो श्रीमतीको सफलतामा अथवा खुसीमा म छु भनेर नै तपाईँ आज यो स्थानमा हुनुहुन्छ नि त
1: एकदमै हो मेरो ठूलो सफलता भनेकै मेरो घर परिवारको मेरो श्रीमानको सपोर्ट र दर्शक श्रोताको माया त
0: है भनेपछि घर परिवारबाट नै राम्रो खालको छ अब तपाईँले यो भन्दै गर्दा कति सालको कुरा हो यो काठमाडौँमा आउने ब्याचलर पढ्नको लागि तपाईँ आउनुभयो नि
1: मैले ब्याचलर चाहिँ 66 सालमा बाह्र सकेर 67 सालबाट पढेको 68
0: त्यो बेला त विशेष गरी रेडियोको असाध्यै चल्ने समय थियो रेडियोमा गीत बजिसकेपछि हरेक कार्यक्रमहरू आम श्रोता दर्शक कलाकारहरूको नजर रेडियोमा हुन्थ्यो है त्यसपछि हामीले रेडियो मार्फत अलिकति बढी जसलाई चर्चा गर्यो त्यही नै कलाकार बन्थे त्यो समयमा यसरी कलाकार बनाएका हामीले धेरै नै छौं होइन आज स्थापित कलाकारहरू हिजो रेडियोबाट नै बन्नु भएको छ मिनाले पनि त्यो रेडियोको समयको केही पलहरूलाई याद गर्नुभएको छ होइन जसरी रेडियो सुन्नुहुन्थ्यो गाउँ बस्तीमा होइन त्यसपछि क्यासेट चक्काहरू सुन्नुहुन्थ्यो कति भिसिडीहरू लिएर गएर भिडियो सिडीमा हाल्दा पनि हेर्नुभयो होइन यो सबै गर्दै गर्दा जब विस्तार डिजिटल बजारमा तपाईँ काठमाडौँमा पनि आउनु त्यसपछि डिजिटल बजार पनि विस्तार यो लयमा अगाडि बढ्नु होइन यो सँगसँगै भएको अवस्था छ होइन अलिकति त्यो समयमा तपाईँले जुन समय काठमाडौँमा आएर चाहिँ संघर्ष गर्नुभयो म गीत गाउँछु भन्न थाल्नुभयो 66-67 कुरा भन्नुभयो होइन त्यो बेलासम्म रेडियोकै युग थियो होइन हुन त आज पनि रेडियोको इतिहास मरेको छैन भनौँ अलिकति केही कम होला तर यसले दिने जुन खालको सेवा छ आम श्रोता दर्शक अब बालकदेखि वृद्ध वृद्धसम्ममा पनि रेडियोको एक किसिमको सुन्ने एउटा लहर अहिले पनि छ हामी धेरै ठाउँहरूमा रेडियो मार्फत कार्यक्रम सुनिरहेको पाउँछौ र रेडियोको बारेमा जुन खालमा हामी बोल्छौ हामीले अन्य माध्यमबाट त्यो खालको कुराहरू गर्न पाइँदैन यहाँ चाहिँ एकदम विगतदेखि लिएर वर्तमानसम्मका कुराहरू राख्न पाइन्छ होइन यी समय छ अब यो कुराहरू सम्झिँदै गर्दा त्यो समय आज अनि लाइभ दोहोरी अनि रेकर्डिङ भएका गीतहरू होइन अनि घर परिवारको सपोर्ट सबैको मायाले गर्दा नै मीना नेपाल बनिरहनु भएको छ अब अलिकति यो लाइभ दोहोरीको कुरा गरौं तपाईँले लाइभ दोहोरी मार्फत गाउनु भएको गीतले राम्रो खालको सफलता पनि हासिल गर्यो अब मलाई सोध्न मन लागेको चाहिँ तपाईँले लाइभ दोहोरी पहिलो हो कि होइन रेकर्डिङको पहिलो हो
1: मेरो पहिलो चाहिँ रेकर्डिङकै
0: एउटै
1: पूर्वेलिनी गीत आधारले मामा माधव दाहाललाई पनि सम्झिन चाहन्छु, उहाँले मलाई अवसर दिनुभयो जुन अवसर एउटा हाम्रो पूर्वैतिर चल्ने खालको पूर्वेलिनी भाकामा उडियो
0: रेकर्ड गर्नुभयो
1: हजुर, उडियो बन्सारी भन्ने गीत रेकर्ड गरे त्यस पछाडि अनि लाइभ दोरीबाट
0: त्यसपछि लाइभ दोरी चाहिँ कहाँ कहाँ हुनुभयो?
1: लाइभ दोरी मैले सुरुमा इमेज कार्यक्रम इमेज
0: हजुर पहिला रेडियोमा बसेर अनि इमेजको दोहोरी कार्यक्रममा जानुभयो कि के भयो?
1: म चाहिँ कस्तो काठमाडौँ आइसके पछाडि
0: हाम्रो अनुषा पौडेलसँग
1: हजुर अनुषा पौडेलले चलाउनुहुन्थ्यो प्रस्तुता एकदमै राम्रो प्रस्तुता उहाँले चलाउनुहुन्थ्यो लोक दोहोरी त्यति बेला त मलाई राम्रोसँग माइक पनि समाउना आउनुहुन्थ्यो
0: रहर
1: त्यो थियो नि त गीत सङ्गीत एउटा गीत गाउन पाए त मात्रै पुग्थ्यो त्यहाँ चाहिँ मैले
0: गीत निकालिसकेपछि
1: गीत निकालेपछि लाइभ दोहोरी गाउने क्रममा मलाई आदरणीय माधव मामाले नै दाहाल उहाँले नै लिएर जानुभयो माधव दाहाल मामाले अनि
0: त्यसपछि पनि गाउनुभयो
1: उहाँसँगै
0: उकाली ओराली भन्ने कार्यक्रमबाट मीना नेपाल चाहिँ लाइभ दोहोरीमा अगाडि बढ्नुभयो
1: है
0: पछि त्यो बेलामा लाइभ दोहोरीको यस्तो युट्युबहरूको त्यस्तो समय थिएन अझै भन्नुपर्दा होइन छन त थिए तर त्यति बढी मात्रामा थिएन फाट फुट रूपमा थियो अब लाइभ दोहोरी पनि चल्छ र भने जस्तो लाग्थ्यो कि त्यो बेलामा तर त्यो चाहिँ टेलिभिजनमा पनि आउने कार्यक्रम भएको कारणले तपाईँले त्यहाँ गएर त्यो पर्फर्मेन्स दिनुभयो होइन त्यसपछि के आयो प्रतिक्रिया हेर्ने मान्छेहरूले सुन्ने मान्छेहरूले त्यो
1: त्यसपछि हामीले एकदमै पूर्वेली लयमा गाइरहेको छौँ एकदमै राम्रो भ्युज पनि गयो कस्तो राम्रो प्रतिक्रियाहरू आयो अनि दर्शक श्रोताको त्यसपछि त मलाई झन् एकदमै गीत सङ्गीतमा त राम्रो हुने रहेछ मैले राम्रै गाउँदो रहेछु होइन मलाई अलिक हौसला मिल्यो झन् अनि त्यस पछाडि अब कहाँ गाउने त भन्दै गर्दा इन्द्रेणी कार्यक्रम
0: हजुर
1: आउँथ्यो उहाँ कमलादीमा स्टुडियो थियो उहाँको
0: अहिले त हिमालयनबाट आउँछ
1: त्यति बेला गाए फेरि
0: इन्द्रेणी मात्र गाउनु भएको गीत त मिलेन मिलेन त्यही बेला गएको थियो धेरै गएको गीत
1: एकदमै धेरै नै गएको थियो त्यति बेला त
0: कृष्ण कणेलले के भन्नुभयो इन्द्रेणीमा गरेको गाउँदा?
1: एकदमै राम्रो बहिनी पूर्वको मान्छे पश्चिमको हामीले सबै क्षेत्रको मान्छेलाई समेटेर कार्यक्रममा लिएर गएको छौँ तपाईँ पनि जान सक्नुहुन्छ हाम्रो कार्यक्रममा जाम भन्नुभएको थियो दाइले त्यति बेला मलाई मैले चाहिँ अब मेरो आफ्नै समस्या बाबु अलि मेरो सानै थियो त्यो भएर छोड्न उहाँ त अब कार्यक्रम गर्न पूर्व पश्चिम उत्तर दक्षिण जता पनि दाइले भन्नुभएको थियो तर मेरो आफ्नै व्यक्तिगत समस्याले गर्दा नै म उहाँसँग त्यति बेला कार्यक्रममा सरिक हुन सकिनँ जाउँ चाहिँ भन्नुभएको थियो दाइले त्यस पछाडि अनि त्यस पछाडि फेरि अनि लोकसंसार युट्युबमा गाउँदै इन्द्रेणीमा पनि अहिले चाहिँ अब लोकसंसार पनि म गाउन त युट्युब च्यानलहरू सबै च्यानलमा गाइरहेको छु अहिले मैले आफैले मेरै मीना नेपाल युट्युब च्यानल पनि बनाए
0: पठाइरहनु भएको छ अब पछिल्लो समय अब लाइभ दोहोरी चल्न थालिसकेपछि चाहिँ आफूले सबै कुराहरू बनायो त्यसपछि आफैबाट पोस्ट गर्दाखेरि संग्रहित गर्दाखेरि त्यहाँको आउने रेभिन्यू पनि आफूलाई नै भयो कस्तो राम्रो रहेछ कि के छ अहिलेको अवस्था चाहिँ?
1: राम्रो ठिकै छ अहिले अब पछिल्लो समय त इन्कम त खासै अब अहिले पछिल्लो समय सबैलाई थाहा छँदैछ होइन अब भ्युज अलि कम जाँदैछ गीतहरू त्यस्तै अलि अलि विकृति विसङ्गति टाइपतिर पनि ढल्कियो त्यस कारणले अलि पछाडि परे तापनि सन्तुष्ट नै छु अब पैसै पनि
0: सबैजना
1: म चाहिँ सकभर गाउँदिन नै र मैले गाएको पनि छैन आउँछ जस्तो अब त्यो उत्तर गर्दा गर्दै जस्तो प्रश्न त्यस्तै आयो भने अब उत्तर तिमीले भात खायौ भने अँ म यति बज्यो भन्न त मिलेन त्यसको घुमाएर भन्नुपर्छ तर मैले अहिलेसम्म त्यस्ता गीत गाएको पनि छैन र गाउँदिन पनि सगभर सबैलाई अब आफन्त परिवारसँग बसेर सुन्न हेर्न नसकिने खालका चाहिँ सगभर कसैले पनि नगाउ पनि भन्न चाहन्छु।
2: नमस्ते म गायक जगदीश समाल यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
3: मेगा।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती
5: आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खोराहिदान फोन नम्बर 082-565-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
7: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
9: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गाटिङ्गा दाँत मिलाउने,
9: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
9: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
7: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71-546।
7: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढ़ी समय बित्दा समेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। मञ्चले काठमाण्डुमा पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको 13 वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमीन भोग चलनको 20 वर्ष सकिता पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। मञ्चका पूर्व केन्द्रीय अध्यक्ष हिरामती चौधरीले तत्कालीन सरकारले मुक्त गरे पनि न्यूनतम आवश्यकता र न्यायका विषय आजसम्म पनि कागजमै सीमित रहेको बताउनुभयो। उहाँले नेपालमा 12,769 मुक्त कमलरी रहेको र त्यसमध्ये 9,490 जनाको मात्रै सरकारी तथ्याङ्कमा रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसमध्येमा 7,435 जनाले मात्र परिचय पत्र पाएका छन्। 2070 असार 13 गते तत्कालीन सरकारले कमलरी मुक्ति घोषणा गरेर केही कानून बनाएको थियो, तर कानून कागजमै सीमित रहेको भन्दै मञ्चको तर्फबाट वर्तमान सरकार समक्ष ज्ञापन पत्र पनि बुझाएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी मकै र बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकत्वमा वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लम्ही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसैगरी तोरी जोन, घुराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 1 शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगेश्वरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन, घुराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लम्ही नगरपालिका वडा नम्बर 7-8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5-6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। सल्यानमा बुधबार दिउँसो परेको असिना पानीले तरकारी खेती तथा सुन्तला बालीमा क्षति पुर्याएको छ। जिल्लाको कपुरकोट गाउँपालिका क्षेत्रमा लगाइएको तरकारी खेती र बागसोर नगरपालिका तथा छत्रेश्वरी गाउँपालिका क्षेत्रको सुन्तला बगैँचामा ठूलो नोक्सानी पुगेको किसानले बताएका छन्। कपुरकोट गाउँपालिका वडा नम्बर 2 र 5 लगायतका क्षेत्रमा किसानले लगाएका टमाटर, काउली, बन्दा लगायतका तरकारी बालीमा असिनाले क्षति पुर्याएको हो। कपुरकोट गाउँपालिका 5 खाली निवासी कृषक बीचमा बुढाले असिना पानीले आफूले लगाएको टमाटर लगायतका तरकारी बालीमा करिब 90% क्षति गरेको बताउनुभयो। कपुरकोट 5 सिन्दुरेका किसान टंक नेपालीले भर्खरै सारेका करिब 8,000 काउलीका बेर्नामा असिनाले क्षति गरेको जानकारी दिनुभयो। असिनाले बेर्ना चुडिएको पातमा चोट लागेको तथा धेरै बिरूवा नष्ट भएको उहाँको भनाइ छ। र राप्ती नदीमा पुल नहुँदा बाँकेका 3 गाउँपालिकाका स्थानीय बासिन्दा ज्यान जोखिममा हालेर डुंगामा वारपार गर्न बाध्य हुँदै आएका छन्। वर्षौंदेखि यहाँका बासिन्दाले राप्ती नदीमा पुल निर्माणको माग गर्दै आएको भए पनि हालसम्म पुल निर्माण हुन सकेको छैन। राप्ती सोनारी, डुडुवा र नरेनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले खेतीपातीका लागि पनि नदी पार गर्नुपर्ने बाध्यता रहेको छ। सीमा पारी भारतीय बजार र सदरमुकाम नेपालगंज पुग्न छिटो र छोटो दूरी हुने भएकाले पनि यहाँका 3 पालिकाका स्थानीयले ढुंगाको प्रयोग गर्दै आएका छन्। राप्ती सोनारी गुडुवाका नरेश लुहारले राप्ती नदीको पिप्रहवा घाटमा पुल निर्माणका लागि वर्षौंदेखि माग गर्दै आए पनि हालसम्म सुनवाई नभएको दुखेसो पोख्नु भएको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यार यो दाँत दुखेर मर्नु भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकाल्नु हप्ता

0: घाउ खटाउने गिजाबाट रगत आउने गिजा सुनिने मुख गन्नाउने मुखमा सेतु गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
1: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदान।
2: सम्पर्क फोन नम्बर 082-5630-027
1: 98-41-68-47-46।
2: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: मित्र मेडिकल एन्ड न्यू मित्र पोल्ने क्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा बिरामीको चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: युनिभर्सल मेडिकल कलेज भैरहमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन अब दाङ घोरा स्थित मित्र मेडिकल पोल्ने क्लिनिकमा।
3: टाउको दुख्ने, चक्कर लाग्ने, एक्लै बस्न मन पराउने, चिन्ता लाग्ने, डर लाग्ने, मिर्गी हुने, खाना मन नलाग्ने, निन्द्रा नलाग्ने, हात खुट्टा झमझमाउने, बेहोस हुने आदि रोगहरूको सफल उपचार।
5: बिरामी जाँच हुने मिति यही वैशाख 25 गते शुक्रबार।
6: अन्य सेवाहरू फार्मेसी सेवा, डिजिटल एक्सरे सेवा र ईसीजी सेवा।
7: सम्पर्क मित्र मेडिकल एन्ड न्यू मित्र पोल्ने क्लिनिक जिल्ला हुलाक अगाडि वाइदाङ। फोन 082-5-61-419 र मोबाइल 98-4-78-28-943।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
9: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
10: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
10: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था,
9: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
10: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
9: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
11: बिरामी जाँच हुने मिति यही वैशाख 26 गते शनिबार।
9: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082-560-652।

0: नम्बरमा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: शुभ प्रभात गुरुआमा
3: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: भित्र नै पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। पर्सीसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना। अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। नेपाल खबरमा अब पूरा खबर। विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको समेत जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खनिजन्य पदार्थ उत्खनन तथा संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहहरूलाई निर्देशन दिएको छ। कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, पालिकाबाटै हुँदै आएकामा नदीजन्य र खनिजन्य पदार्थको उत्खनन, संकलन, ओसारपसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित कानून, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खनिजन्य पदार्थको अभाव हुन नदी, यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा पालिकाहरूलाई पत्राचार गरी यस्तो आग्रह गरेको छ। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहबरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसारपसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। यो सम्बन्धमा भएका प्रगति तथा समस्याका सम्बन्धमा गृह मन्त्रालयले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रतिवेदन पेश गर्न पनि भनेको छ। पर्सी आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँहरूमा पनि मध्यमसम्मको वर्षा हुने महाशाखाको अनुमान छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित वर्षा तथा बाँकी हिमाली भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ भने केही ठाउँमा हिमपातको पनि सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सी, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ। मौसमविदले अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान गरेका छन्। प्री मनसूनमा हावाहुरी, चट्याङ सहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविदहरूको सुझाव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन तोलामा 1,100 रूपियाँले बढ़्यो, 11,600 सहकारी दर्ता प्रक्रियामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: यतिन्जेल हामीले विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान नदी तथा खनिज जन्य पदार्थ उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका ती सहकारी संस्थामध्ये झण्डै 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी

0: सय पचपन्न रूपियाँ थियो। अब विदेशको खबर। भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सन् 2030सम्ममा 25 अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने लक्ष्य निर्धारण गरेका छन्। भारतको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि तीन समझदारीमा साझा हस्ताक्षर भएको हो। दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, त्यसै गरी शिक्षा र पर्यटन प्रवर्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समेत समझदारी भएको छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आईपीएल का टोलीहरूलाई हनी ट्र्याप र सुरक्षा सम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ। बीसीसीआई का सचिव देवजीत सकियाले टोलीहरूलाई सात विश्वको निर्देशन पठाउँदै खेलाड़ी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहार सम्बन्धी आरोप र अन्य सुरक्षा जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनेको छ। निर्देशन अनुसार अब टोली व्यवस्थापनको लिखित अनुमति बिना कुनै पनि बाहिरी व्यक्तिलाई खेलाड़ी वा सहयोगी सदस्यको होटल कोठामा जान दिइने छैन। पाहुनासँग भेटघाट गर्दा होटलको लबी वा सार्वजनिक ठाउँमै गर्नुपर्नेछ। यस्तै खेलाड़ी वा सहयोगी सदस्यले होटल बाहिर जानुअघि सुरक्षा अधिकारीहरूलाई जानकारी दिनुपर्ने भनिएको छ। अनुमति बिना राति वा अन्य समयमा बाहिर निस्कन नपाइने नियम लगाइएको छ। बीसीसीआईले केही टोली सदस्यहरूले परिचय पत्र देखाउन आनाकानी गरेको भन्दै अब मैदान, होटल र अभ्यास स्थलमा परिचय पत्र अनिवार्य रूपमा देखिने गरी लगाउन समेत निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान, आजदेखि 10 दिनभित्र दरखास्त पेश गर्न सकिने। नदी तथा खनिज जन्य पदार्थको उत्खननलाई मापदण्ड बमोजिम बनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। दोहन नियन्त्रणका लागि सबै मन्त्रालय र पालिकालाई पत्राचार। वर्षेसम्म नै कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना, अझै दुई हप्ता वर्षा र बदली हुने अनुमान। भारत र भियतनाम बीच सन् 2030सम्म 25 अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण। दुई देशबीच विभिन्न अन्य महत्वपूर्ण समझदारीमा पनि हस्ताक्षर। र आईपीएल टोलीलाई हनी ट्र्यापको जोखिमबाट सतर्क रहन बीसीसीआईको आग्रह। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा लगिने
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइरोइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-85-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट।

0: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560434 र 082560138।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
4: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
4: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
4: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
7: खुशीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
8: घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही वैशाख 26 गते हुन गइरहेको निर्वाचनमा सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापनका लागि अध्यक्ष पूर्व केसी नेतृत्वमा रहेको आधिकारिक प्यानललाई अत्याधिक मध्ये विजयी गराऊ। अध्यक्ष पदका उम्मेद्वार ध्रुव केसी, वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार भरतमणि पाण्डे, महिला उपाध्यक्ष पदका उम्मेद्वार निरिजा पोखरेल, सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ, खुला सदस्य पदका उम्मेद्वार नवीन पोखरेल, पूर्ण बहादुर ओली, नीरज कार्की, महिला सदस्य पदका उम्मेद्वार बिन्दु पाण्डे, उषा सुवेदी र रेखा न्यौपानीलाई आफ्नो अमूल्य मध्ये विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौं। स्वच्छ खानेपानी, व्यवस्थित सेवा र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुभवी र प्रतिबद्ध ध्रुव केसीको टीमलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौ। समृद्ध संस्था, पारदर्शी नेतृत्व र सेवामुखी अभियानका लागि ध्रुव केसी नेतृत्वको आधिकारिक प्यानललाई मतदान गरौं। चुनाव प्रचार प्रसार समिति, खोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था दाङ।

टेस्टिङ प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिक्स इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै छलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
7: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 0825674552
5: 0825674552 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजीको मध्यपश्चिम हाइलाइट्सबाट भावना सुवेदीको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङ्रा घोराही उपमहानगरपालिकाले संयुक्त बजार अनुगमन गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा तथा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनारको नेतृत्वको टोलीले संयुक्त बजार अनुगमन गरेको हो। बुद्ध अस्पतालदेखि निमाहलसम्म र तुलसीपुर चकमा अनुगमन गरी केही सामान नष्ट गरिएको छ। अनुगमनका क्रममा स्वीट हाउस, डेरी, किराना पसल, खाजा पसल, तन्दुरी फास्टफूड, फ्रेश हाउस, करी होटल लगायतका ठाउँमा अनुगमन गरिएको घोराही नगर अनुगमन टोलीका संयोजक सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार अखाद्य रंगको प्रयोग गरिएको भान्सामा काम गर्नेले हेड क्याप पंजा नलगाई काम गरेकाले उनीहरूलाई सरसफाईमा ध्यान दिन, डस्टबिन राख्न, गल्ने र नगल्ने फोहोर अलग अलग व्यवस्थापन गर्न, एउटै तेल पटक पटक प्रयोग नगर्न सुझाव दिइएको छ। भान्सामा सड़कको धूलो नआउने व्यवस्था गर्न, पकाउने र भण्डारमा अखाद्य वस्तु नराख्न, उत्पादन र म्याद गुज्रेको मिति ख्याल गर्न, खाद्य सामग्री भुइँमा नपर्ने गरी भण्डारण गर्न पनि सुझाव दिइएको छ। केही पसलमा फेला परेको अखाद्य सुजी, बेसन, दाल, ढुसी परेको नमकिन जफत गरेर नष्ट गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने गिटी, ढुङ्गा, बालुवा, माटो लगायतका नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य उत्खनन संकलन, ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारी प्रति ध्यान आकर्षण भएको जनाइएको हो। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव र नदी यस्ता स्रोत साधनको अनिवार्य दोहन निरुत्साहित गरी उत्खनन संलग्न संकलन ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्रीको कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री तथा स्थानीय तहलाई पत्राचार गरी सो आग्रह गरेको हो। विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयहरूका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। सिफारिश समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको जनाएको छ। र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोनका कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी, मौरी र बाख्रा लक्षित कार्यक्रमहरूले क्षेत्र विस्तार, उत्पादकत्व वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लमही नगरपालिका, राप्ती गाउँपालिका, गडुवा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 1 शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगेश्वरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा केन्द्रित छ। बाख्रा जोन पनि लमही नगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 मा कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 900
70 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपार्जनमा उत्पादन र उत्पादकत्व दुवैमा सुधार देखिएको छ। हौस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477779770
8: र 98578639।
9: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, टी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क मिनीजुली मेडिकल हल, कान्छी रोड, लमही दाङ, डाक्टर गणेश भट्टराई, मोबाइल नम्बर 98471993944।
11: मित्र मेडिकल एन्ड न्यू मित्र पोल्ने क्लिनिकमा विशेषज्ञ डाक्टरहरूद्वारा बिरामीको चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: युनिभर्सल मेडिकल कलेज भैरामा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन अब दाङ घोडा स्थित मित्र मेडिकल पोल्ने क्लिनिकमा।
11: टाउको दुख्ने, चक्कर लाग्ने

0: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
0: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
0: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
0: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
0: घरको जस्तै माया पाउने
2: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
3: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
2: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
5: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाम
5: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: हामी जन्मजात नै शिकारी हुँ, शिकारी पूरै दैलेख मलाई चाहियो।
2: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
2: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
4: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
5: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
7: आजदेखि
6: लाली बजार
8: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
6: गुरु आमा
9: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
6: र परालको आगो।
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
11: मध्य पश्चिम ट्रान्जिट यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट भावना सुवेदीको नमस्कार। बाल विवाह न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी निकायबाट प्रयास भए पनि लुम्बिनी प्रदेशमा भने प्रविधिको गलत प्रयोगले नयाँ चुनौती खड़ा गरिदिएको छ। दाङको चखुरामा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालको मिसयुज अर्थात गलत प्रयोगले नै बाल विवाहको मुख्य प्रवेशद्वार बन्न थालेको निष्कर्ष निकालेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शिव कुमार पौडेलले अहिले धेरै जसो बाल विवाहको आधार टिकटक र अन्य म्यासेजिङ एपहरू भएको बताउनुभयो। यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले प्रदेशको भयावह चित्र प्रस्तुत गर्नुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेशमा अझै पनि 45% बाल विवाह हुने गरेको छ, जसमा 10% 15 वर्ष मुनिका बाल बालिका रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश स्तरीय संसदीय मंचका संयोजक धनलक्ष्मी श्रेष्ठले अभिभावकको निगरानी कमजोर हुँदा बाल बालिकाले गलत निर्णय लिने गरेको बताउनु भएको छ। जस्ट राइट फर चिल्ड्रेनको सहयोग र ब्याकवार्ड सोसाइटी एजुकेशन बेसको आयोजनामा भएको उक्त कार्यक्रममा दाङका डीएसपी रेशम बोहरा, बर्दियाका लोकराज अवस्थी, बार इकाई तुलसीपुरका अध्यक्ष मधुसूदन गौतम लगायतले बाल विवाहका असर बारे विद्यालयकै पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभएको थियो। बेसका संस्थापक महासचिव लोकजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बेसका निर्देशक पिंकी डागीले बाल विवाहको अवस्था न्यूनीकरणका प्रयासका बारेमा प्रस्तुत गर्न भएको थियो। जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले संयुक्त बजार अनुगमन गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापाका तथा घोराही उपमहानगरपालिका उपभोक्ता संरक्षण शाखा प्रमुख मोहन सिंह सुनार नेतृत्वको टोलीले संयुक्त बजार अनुगमन गरेको हो। बुद्ध अस्पतालदेखि निमाहलसम्म र तुलसीपुर चोकमा अनुगमन गरी केही सामान नष्ट गरिएको छ। अनुगमनका क्रममा स्वीट हाउस, डेरी, किराना, खाजा पसल, तन्दुरी, फास्टफूड, फ्रेश हाउस, बेकरी, होटल लगायतका अनुगमन गरिएको घोराही उपमहानगरपालिका नगर अनुगमन टोलीका संयोजक सुनारले जानकारी दिनुभएको छ। उहाँका अनुसार अखाद्य रंगको प्रयोग गरिएको भान्सामा काम गर्नेले हेड क्याप पंजा नलगाई काम गरेकाले उनीहरूलाई सरसफाईमा ध्यान दिन, डस्टबिन राख्न, गल्ली नगर्ने फोहोर अलग अलग व्यवस्थापन गर्न, एउटै तेल पटक पटक प्रयोग नगर्न सुझाव दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संलग्नलाई संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन, ओसार पसार तथा बिक्री वितरण लगायतका कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाइएको छ। प्रचलित कानून अनुसार मापदण्ड तथा प्राकृतिक स्रोत सम्बन्धी नीति बमोजिम विकास निर्माणका कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्याधिक दोहनलाई निरुत्साहित गरी उत्खनन संकलन, ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित र पारदर्शी दिगो बनाउन भनिएको छ। प्रधानमन्त्रीको कार्यालयले गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री र स्थानीय तहलाई पत्राचार गरी सो आग्रह गरेको हो। र विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निमित्त दरखास्त आह्वान गरेको हो। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी मुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि हवस्त। दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्स सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: छत्र नो इट लाइक प्रो राशिता पा फ्रम टू एंड यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857318340 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा

0: MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा वीडियो एक्सरे सेवा
1: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन
2: फोन बाट पनि नाम दर्ता गर्न सक्ने छ
1: संपर्क दांग मध्य पश्चिम पोलिक्लिनिक हॉस्पिटल रोड खोराही दांग
2: संपर्क फोन 082-590-079 मोबाइल नंबर 98478-10-030 र 98229-54555
3: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में
4: यस सिद्धार्थ पोलिक्लिनिक हॉस्पिटल रोड घोराही दांग में महिलाहरुका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थायराइड रोग संबंधी उपचार वरिष्ठ फिजिशियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूप में बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौं सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
5: घोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्था को यही वैशाख 26 गते हुन गइरहेको निर्वाचन में सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापन का लागि अध्यक्ष पूर्व केसी नेतृत्व में रहेको आधिकारिक प्यानललाई अत्याधिक मध्ये विजयी गराऊ अध्यक्ष पद का उम्मेदवार ध्रुव केसी वरिष्ठ उपाध्यक्ष पद का उम्मेदवार भरतमणि पांडे महिला उपाध्यक्ष पद का उम्मेदवार निरिजा पोखरेल सचिव पद का उम्मेदवार धर्मेन्द्र श्रेष्ठ खुला सदस्य पद का उम्मेदवार नवीन पोखरेल चूर्ण बहादुर ओली नीरज कार्की महिला सदस्य पद का उम्मेदवार बिन्दु पाण्डे उषा सुवेदी र रेखा न्यौपानीलाई आफ्नो अमूल्य मतदी विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौं स्वच्छ खाने पानी व्यवस्थित सेवा र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुभवी र प्रतिबद्ध ध्रुव केसीको टीमलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौं समृद्ध संस्था पारदर्शी नेतृत्व र सेवामुखी अभियानका लागि ध्रुव केसी नेतृत्वको आधिकारिक प्यानललाई मतदान गरौं चुनाव प्रचार प्रसार समिति खोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्था दाङ

बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त
2: के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
6: सम्पर्क मोबाइल नम्बर 9822964264
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असो 14 चार महीनाको अवधिमा देशका धेरै जसो ठाउँमा दर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सभादनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्य कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ्ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटघाटका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जड़ीबुटी यार्सा गुम्बा संकलन का लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च

मा फसेका 20 जना पदयात्रीको खोजी गर्न प्ररिसहित दर्जनौ कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल 17 देखि यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 9847268673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिस आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
14: आया आया मम्मी मम्मी दाँत दुख्यो
15: मम्मी मेरो दाँत बङ्गो आयो साथी

0: डेन्टिस्ट ल्याइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
1: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
2: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
4: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
5: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
2: सम्पर्क फोन नम्बर 0825902022।
0: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
6: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
6: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
3: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
6: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
7: बिरामी जाँच हुने मिति जेठ 9 गते शनिबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095128171।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
7: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
12: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
7: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
13: राई खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको यही वैशाख 26 गते हुन गइरहेको निर्वाचनमा सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापनका लागि अध्यक्ष पूर्व केसी नेतृत्वमा रहेको आधिकारिक प्यानललाई अत्याधिक मध्ये विजयी गराउ अध्यक्ष पदका उम्मेद्वार ध्रुव केसी वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार भरतमणि पाण्डे महिला उपाध्यक्ष पदका उम्मेद्वार निरिजा पोखरेल सचिव पदका उम्मेद्वार धर्मेन्द्र श्रेष्ठ खुला सदस्य पदका उम्मेद्वार नवीन पोखरेल पूर्ण बहादुर ओली नीरज कार्की महिला सदस्य पदका उम्मेद्वार बिन्दु पाण्डे उषा सुवेदी र रेखा न्यौपानीलाई आफ्नो अमूल्य मध्ये विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौ स्वच्छ खाने पानी व्यवस्थित सेवा र उपभोक्ताको अधिकार सुनिश्चित गर्न अनुभवी र प्रतिबद्ध ध्रुव केसीको टीमलाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछौ समृद्ध संस्था पारदर्शी नेतृत्व र सेवामुखी अभियानका लागि ध्रुव केसी नेतृत्वको आधिकारिक प्यानललाई मतदान गरौं चुनाव प्रचार प्रसार समिति खोराई खाने पानी उपभोक्ता तथा सरसफाई संस्था दान

नमस्कार, आवाज हिंद का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेगबेसी को फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तोता अमृता डागी को तर्फबाट तपाई रेडियो कार्यक्रम लेगबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ। लोक तथा दोहोरेकी संगीतको संगालो रेडियो कार्यक्रम लेगबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका बजाउने श्रृंखलामा छौ। आफूलाई मन परेको लोक भाका आजको श्रृंखलामा रोज्न पाउनुहुनेछ। त्यसको लागि 082560954 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभारम्भ गर्छौ निकै नै मिठो सांगीतिक आवाज बाट।

एकदमै मिठो भाका चाहिँ प्रस्तुत गरेका थियो। यो भाकापछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुनिराख्नु भएको छ। यी फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी शुक्रबार श्रृंखलामा छौ, तपाईँकै रोजाईको फाका सुन्ने श्रृंखलामा छौ। आफूलाई मन परेको लोकभाका आजको श्रृंखलामा चाहिँ रोज्न पाउनुहुनेछ, हजुरहरू पनि जोड़िन सक्नुहुनेछ। तपाईँलाई मनपर्छ लोकगीत संगीत, आज रेडियोबाट यो भाका सुन्छ है भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँहरूको माझमा चाहिँ हामी 4 बजेसम्म चाहिँ रहनेछौ। साथी रहनुभयो भने पक्कै पनि हामी कुराकानीलाई प्लस तपाईँकै रोजाईको भाकालाई बजाउनेछौ। यति बेला पनि हाम्रो रोजाईको भाका फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

0: एकदमै मिठो भाका चाहिँ प्रस्तुत गरेका थिए। यो भाका पछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखविश्वको भाकामा। छ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई म जोड्न चाहन्छु। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्कार, शुभ नाम जीवन संगिनी भन्नुभयो, के भन्नुभयो?
1: जीवन सांगीतिक मगर।
0: ए, जीवन सांगीतिक है।
1: हजुर।
0: ओके, जीवन जी सन्चै हुनुहुन्छ?
1: सन्चै आरामै छ भन्नु पर्छ। हजुर पनि सन्चै हुनुहुन्छ?
0: एकदमै हामी पनि सन्चै छौ। अनि के गर्दै हुनुहुन्छ
1: यति बेला? हजुर हाम्रो कार्यक्रम सुनेर बसिराख्छु।
0: ओके, प्रोग्राम सुनेर बसिराख्नु भएको छ। प्युठानबाट केबाट सुनिराख्नु भएको छ?
1: मैले फिक्सनबाट सुनेको छु।
0: ओके, ठिक छ, एकदमै माया गर्नु भएको छ। आज लोक भाका रोज्नु पर्ने हुन्छ, कुन भाका रोज्नुहुन्छ?
1: खान्छ मन कट्य भने सुन्यो ल।
0: खान्छ मन कट्ट।
1: हजुर।
0: ओके, एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछु। आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है त।
1: सरकारलाई सम्झान्छु, त्यसपछि पारिबुलामा रहनुभएको दाइली सम्झान्छु, र दाङ राजपुर गाउँपालिका साथमा रहनुभएको दिदी सम्झान्छु, बङ्गला चाहिँ लेखमा रहनुभएको दिदी बहिनी सम्झान्छु, सन्ध्यान धारमा गाउँपालि रहनुभएका नेताको सम्झान्छु, रुन्डीगिरी गाउँपालिका तारमा रहनु भएको म सम्झान्छु, रुन्डीगिरी एकमै रहनुभएका मौसम मगर, सुन्दर मगर, ठाकुर मगर लगाएर मध्य पश्चिम सुनेर बस्नुभएका सम्पूर्ण सम्झँदै बिरन जान्छु। नमस्ते।
0: हस्टिउ नमस्कार। सम्झिनु भएको थियो प्युठानबाट जीवन सांगीतिक मगर सन्दै हुनुहुन्थ्यो। खान्छ मन कट भन्ने बोलको गीत चाहिँ रोजाइमा पार्नु भएको छ। तपाईँलाई पनि मनपर्छ भने सहभागिता जनाउन सक्नुहुनेछ। 082-8054-5956 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउनुपर्ने हुन्छ है। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट केही साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हजुरले सुनिराख्नु भएको छ है त। जोडिन सक्नुहुनेछ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा सुस्त हुनुहुन्छ होला, व्यस्त हुनुहुन्छ होला है। सुनिरहेको साथीहरूले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। साथीहरू आउनुभयो भने अहिले चाहिँ समर्थन जनाउनु पर्ने हुन्छ। हाम्रो साथीले रोजाइमा पार्नु भएको छ खान्छ मन कट बोलको गीत चाहिँ रोजाइमा पार्न सक्नुहुनेछ। सो यति बेला चाहिँ हामी जीवन सांगीतिक मगरको रोजाइमा परेको भाका चाहिँ प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो भाका चाहिँ रोजाईमा पार्नु भएको थियो जीवन सांगीतिक मगरले। भाका प्रस्तुत गरिसके पछाडि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा। अन्तिम साथीको सहभागिता भइसकेको छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार। नमस्कार।
0: नमस्कार। शुभ नाम?
1: मेरो रेशम
0: कथा। रेशमजी आउनु भयो है?
1: हजुर हजुर।
0: ओके, कुन ठाउँबाट हुनुहुन्छ?
1: सल्यानको शीतल नगरदेखि। हजुर,
0: सल्यानबाट है?
1: हजुर हजुर।
0: सन्चै हुनुहुन्छ नि रेशमजी?
1: हजुर, सन्चै छ। हजुर, भन्नुहोस् आफ्नो के हालचाल?
0: एकदमै हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो रेशमजीले?
1: अब पसलमा छु, काम गर्दै थिएँ। हजुरको प्रोग्राम आयो, धेरै भयो मध्यपछि म कार्यक्रममा फोन नगर्यो, त्यही भएर सुनेर साथ दिइरहेको थियो, आज गरौँ त भनेर।
0: ओके, आफ्नो काम सँगसँगै सुन्नुहुन्छ, खुसी लाग्छ। आज कुन भाका रोज्नुहुन्छ?
1: अहिले नयाँ त भनौँ, अब गोर्खालाई गोर्खा मनोकामनालाई जोडेर गीत सुने गरिरहेको छु मैले।
0: गोर्खा मनोकामना,
1: गोर्खा मनोकामना दर्शाउला जोडेर भन्ने गीत छ नि एउटा।
0: ओके, एकछिन पछाडि हामी पक्कै पनि बजाउनेछौँ। आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है त।
1: अब सर्वप्रथम हजुरलाई प्रयोग दिवस भएको भाइको लागि र रेशम गतमा गरेर चिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिराउँछु। नमस्ते, बाई बाई।
0: हस्टियो, नमस्कार। सम्झिनु भएको थियो रेशमको तामी सल्यानबाट फोन देख्नुहुन्थ्यो। एकदमै मिठो भाका रोजाईमा पारिसक्नु भएको छ भने तपाईँको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले तिनजनासम्म कार्यक्रम सुनेर साथ दिनु भए तपाईँ सबै सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर आफूलाई मन परेको भाका रोज्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै रेशमको तामीको रोजाईमा परेको फाका राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-521,
9: सम्पर्क मोबाइल
11: 9857-32-819 र 9857-32-223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 082-563-479,
8: मोबाइल नम्बर 9894-67-487।
15: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमर क्षितिजको नमस्कार। सल्यानको दारमा गाउँपालिका 2 भूसखोलामा ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा 2 जना घाइते भएका छन्। फारूला चौरबाट भूसखोला जाँदै गरेको RA1T4495 नम्बरको खाली ट्र्याक्टर आज दिउँसो 2 बजेतिर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा ट्र्याक्टर चालक दारमा गाउँपालिका 2 भूसखोलाका प्रदीप विक्क गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दारमा लगिएको थियो, तर स्वास्थ्य कर्मीले मृत घोषणा गरेका थिए। दुर्घटनामा ट्र्याक्टरमा सवार 17 वर्षीय टेकबहादुर विक्क र 22 वर्षीय विशाल विक्क घाइते भएका छन्। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियता क्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभयो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारहरूको प्रश्नमा जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने उल्लेख गर्नुभएको छ। प्रवक्ता पोखरेलले कार्यक्षमताका हिसाबले प्रधान न्यायाधीश सिफारिश गरिएको नेपालको इतिहासमा यो पहिलो पटक भएको दावी गर्नुभयो। त्यसैगरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अगाडि बढ़ने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाबाट अलग हुनुभएको छ। भट्टराई प्रलोपाका संरक्षक हुनुहुन्थ्यो। भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रहन चाहेको कुरा प्रलोपालाई जानकारी गराउनु भएको थियो। त्यस अनुसार पार्टीले वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको छ। साथै प्रलोपाको अध्यक्ष परिषद सदस्य सुदन किराँतीलाई पनि शुभकामना दिएको छ। किराँती आज संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले महाधिवेशन समग्र योजना निर्माण र कार्यान्वयन गर्न छिटै सचिवालय बैठक आयोजना गर्ने निर्णय भएको अध्यक्ष सन्तोष परियारले जानकारी दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देश का धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने सर्वेक्षण गरेको छ। विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख गरिएको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिएको छ। जेठ 18 गतेदेखि असो 14 गतेसम्म को 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेस प्रदेशको पश्चिमी भाग र कोशी प्रदेशको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशका उत्तरी भाग तथा कोशी प्रदेशको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पन्न गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पार्ने गरेको छ। र विभिन्न 8 वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन
विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले आजको मितिदेखि 10 दिन भित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। हवस् त 5 बजे थारू भाषाको समाचार लिएर आउनेछौ। अहिलेको मध्यपश्चिम हाइलाइट्सबाट म अमर क्षितिज पनि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: स्वच्छ पानी पारदर्शी संस्था हाम्रो प्रतिबद्धता। घोराही खाने पानी तथा सरसफाई उपभोक्ता संस्थामा अब चाहिन्छ साझा इमानदार र अनुभवी नेतृत्व।
2: आदरणीय घोराही नगरवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, अध्यक्ष पदका उम्मेद्वार किशोर कुमार आचार्य र उहाँको नेतृत्वमा स्वतन्त्र प्यानललाई आफ्नो अमूल्य मत दिनुहोस् र अत्याधिक मतका साथ स्वतन्त्र प्यानललाई विजयी बनाउनुहोस्।
1: सफा पानी, उज्यालो भविष्य, घोराहीको विकास अगाडि बढाउनुहोस्। वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार यशोदा देवी पाण्डे,
2: महिला उपाध्यक्ष पदका उम्मेद्वार कमला लम्साल,
1: सचिव पदका उम्मेद्वार दिनेश ओली,
2: कोषाध्यक्ष पदका उम्मेद्वार पहलमान थापा,
1: सदस्य पदका उम्मेद्वारहरू आशापुन घरती, सम्झना शर्मा, किरण गौतम, रामकुमार दाहाल, विजय कुमार गुप्ता र तुलसीराम दाहाल। वैशाख 26 गते घोराही 14 बाल मन्दिर जाउँ र स्वतन्त्र प्यानललाई मतदान गरौं। सबै टिमको एउटै लक्ष्य, स्वच्छ, सुरक्षित र सर्वसुलभ खाने पानी हाम्रो जीवनको आधार। स्वच्छ खाने पानीले पार्छ भविष्य साकार।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू,
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
5: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: नेपाली जुत्ता घर,
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर

भर्ती, सम्झना शर्मा, किरण गौतम, रामकुमार दाहाल, विजय कुमार गुप्ता र तुलसीराम दाहाल। वैशाख 26 गते घोराही 14 बाल मन्दिर जाउँ र स्वतन्त्र प्यानललाई मतदान गरौं। सबै टिमको एउटै लक्ष्य, स्वच्छ, सुरक्षित र सर्वसुलभ खाने पानी हाम्रो जीवनको आधार। स्वच्छ खाने पानीले पार्छ भविष्य साकार।

0: प्लास्टिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड़जोड़नी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू,
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
15: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
16: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, वराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
21: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
22: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा।
21: डाक्टरद्वारा गरिने उपचारहरू।
22: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
21: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइकोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा।
22: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा।
21: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा।
22: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा।
21: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने।
22: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
6: बिरामी जाँच्ने मिति यही वैशाख 26 गते शनिबार, समय बिहान 9 बजेदेखि।
23: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98-479-193 र 98-128-89-028।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
25: हाम्रा विशेषताहरू।
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
26: शान्त तथा पारिवारिक वातावरण भएको,
25: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
26: तिहार सुसारको राम्रो व्यवस्था भएको,
25: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
26: घरको जस्तै माया पाउने,
23: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
27: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
23: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
28: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
30: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
31: सक्कु जे लौ खबर सुने।
30: 300 सैया के संजीवनी टिचिङ अस्पताल, आप अपनो कनक सेवा म।
31: आप बेराम पर्ल से बुढुवा करक लाग डाँग से बाहर जाइनी पर्ना।
30: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवाग बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
31: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा।
30: ओपीडी सेवा, भर्ना सेवा,
31: सक्कु मेरिक अपरेशन सेवा,
30: आईसीयू सेवा, रेडियोलोजी सेवा,
31: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेकाना
30: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका वडा नंबर 3 बरगदुआ दांग सम्पर्क फोन नंबर 97090 65225
31: 0825 91 101 591 102 0825 91 103
30: 591 104 ओ 591 105
0: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
0: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ सम्पर्क फोन नम्बर 0825 90 829 सम्पर्क मोबाइल नम्बर 97 4 92 64 643 र 98 578 53 825
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478 26001
9: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
10: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
10: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
9: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
10: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
9: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
8: बिरामी जाँच्ने मिति यही वैशाख 26 गते शनिबार
9: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0825606552

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी भावना सुवेदीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: घोराही उपमहानगरपालिकाको न्यायिक समितिका 69% मुद्दा फर्च्यौट, अधिकांश मुद्दा मिलापत्रबाट टुंग्याइयो।
1: अघिल्लो आर्थिक वर्षको आयोजनाको काम गरेका निर्माण व्यवसायीले लुम्बिनी प्रदेशबाट भुक्तानी पाउन सकेनन्। भुक्तानी नपाउँदा घर छाड्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीको भनाई।
0: दाङका भूमिहीन सुकुम्बासीहरूले आफूहरूलाई राख्नका लागि उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने माग। लुम्बिनी प्रदेशमा भने प्रविधिको गलत प्रयोगले नयाँ चुनौती।
1: र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत इकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रम सफल।
0: अब खबर विस्तारमा।
1: घोराही उपमहानगरपालिकाको न्यायिक समितिले 69% मुद्दा फर्च्यौट गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायिक समितिले चालू आर्थिक वर्षको हालसम्म यो मात्रामा मुद्दा फर्च्यौट गरेको जनाएको हो। न्यायिक समितिका संयोजक हुमा डिसीका अनुसार चालू आर्थिक वर्षको हालसम्म 55 मुद्दा फर्च्यौट भएका छन् भने 25 फर्च्यौट हुन बाँकी छन्। न्यायिक समितिमा चालू आर्थिक वर्षका 55 मुद्दा न्यायिक समितिमा दर्ता भएका हुन् भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएका 25 मुद्दा रहेका थिए। समितिमा स्थानीय सरकार संचालन ऐन 2074 दफा 47 उपदफा 1 का विवाद 12 दर्ता भएका थिए। 9 फर्च्यौट भएका छन् भने 3 फर्च्यौट हुन बाँकी रहेका छन्। उपदफा 2 अन्तर्गत 23 मुद्दा दर्ता भएका थिए, जसमा 13 फर्च्यौट भएका थिए भने 10 फर्च्यौट हुन बाँकी रहेका छन्। अन्य उजुरी तथा निवेदन लेनदेन खराइसी झगडा अंश ऐलानी जग्गा विवाद सम्बन्धी 20 मुद्दामा 14 फर्च्यौट भएका छन् भने 6 फर्च्यौट हुन बाँकी रहेको संयोजक डीसीले बताउनुभयो। समितिका अनुसार आलीधुर बाद पानी कुलो वा पानीको बाँडफाँड तथा उपयोग सम्बन्धी 1 उजुरी परेकोमा फर्च्यौट भइसकेको छ। ज्याला मजदूरी नदिएको 1 उजुरी परेको थियो जुन फर्च्यौट भइसकेको छ। अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रूख बिरूवा लगाएको सम्बन्धी 3 मुद्दा परेका थिए जुन फर्च्यौट भइसकेको छ। सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको 3 मुद्दा परेका थिए, जसमा 1 फर्च्यौट भएको छ भने 2 फर्च्यौट हुन बाँकी रहेका छन्। सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काको ले च्यापी मिची खाएको सम्बन्धी 16 मुद्दा परेका थिए, जसमा 10 फर्च्यौट भएका छन् भने 6 फर्च्यौट हुन बाँकी रहेका छन्। गाली बेइज्जती सम्बन्धी 4 मुद्दा परेका थिए। विवादलाई मेलमिलापको माध्यमबाट मिलापत्रलाई प्राथमिकता दिएको संयोजक डीसीले बताउनुभयो। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले नागरिकहरूलाई छिटो न्याय प्रदान गर्न प्रयास भइरहेको बताउनुभयो। मन मिलाएर विवाद मिलाउने भएकाले केही समय लाग्ने गरेको उहाँको भनाई छ। पत्रकार सम्मेलनको सहजीकरण कानूनी मामिला शाखा अधिकृत पर्तला देवकोटाले गर्नु भएको थियो।
0: दाङका भूमिहीन सुकुम्बासीहरूले आफूहरूलाई राख्न उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने बताएका छन्। बस्न दे सरकार, बाँच्न दे सरकार, हामी भूमिहीन अव्यवस्थित सुकुम्बासी अभियानले शुक्रबार घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी बिना विकल्प हटाएर दुःख दिने काम गर्न थालेको भन्दै उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने माग गरेका छन्। वास्तविक भूमिहीन अव्यवस्थित सुकुम्बासीहरूको पहिचान र दर्ता गर्नुपर्ने, कानूनी रूपमा जग्गा तथा आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, विस्थापन अघि नै उचित व्यवस्थापन र पूर्वाधारको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा स्वास्थ्य खानेपानी रोजगारी जस्ता आधारभूत सेवाको प्रत्याभूति हुनुपर्ने, बस्न दे सरकार, बाँच्न दे सरकार, हामी भूमिहीन अव्यवस्थित अभियानका जिल्ला संयोजक हरिश गिरीले बताउनुभयो। अभियानका संयोजक गिरीले सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरेका नागरिक वास्तविक भूमिहीन सुकुम्बासी भएको भन्दै उनीहरूलाई हटाउने निर्णय खारेज गर्न समेत माग गर्नुभएको छ। सुकुम्बासी तथा भूमिहीनका मागलाई व्यवस्था गरेर अभियानले दोस्रो चरणको आन्दोलन भोलि वैशाख 26 गतेदेखि तय गरेको छ। वैशाख 26 गते जिल्लाका सबै राजनीतिक दलहरूको सहभागितामा सर्वदलीय बैठक गर्ने, 28 गते तुलसीपुरमा विरोध प्रदर्शन गर्ने र जेठको 3 र 4 गते जिल्लाव्यापी रूपमा विरोध कार्यक्रम गर्ने जनाएको छ। सुकुम्बासी भूमिहीन नागरिक र विकास विरोधी नभएको भन्दै उनले बस्ने बास समेत नभएकाले बस्ने उचित ठाउँको व्यवस्थापन गरेर मात्र हटाउन माग गरेको बताइएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। लुम्बिनी प्रदेशले गत आर्थिक वर्षमा काम सम्पन्न गरेका आयोजनाको भुक्तानी नपाउँदा निर्माण व्यवसायी आन्दोलित हुन थालेका छन्। समयमै भुक्तानी नपाएका निर्माण व्यवसायीहरू आफूहरू बेघरबार बन्न थालेको र व्यवसाय नै धरापमा परेको बताएका छन् भने आवश्यकताका आधारमा भन्दा पनि पहुँचका भरमा योजनाहरू बजेटमा समावेश गर्ने र वास्तविकतालाई ख्याल नगरी दबाव र प्रभावबाट घाटा बजेट ल्याउने गरेका कारण लुम्बिनी प्रदेशमा हरेक वर्ष जसो निर्माण व्यवसायले आयोजनाको भुक्तानी समयमै नपाउने समस्या दोहोरिने गरेको छ। एक रिपोर्ट।
2: लुम्बिनी प्रदेश सरकार
0: विकास मन्त्रालय अन्तर्गत झण्डै 1 करोड़को काम 11 महिना अघि सम्पन्न गर्नुभएका रूकुमका निर्माण व्यवसायी कृष्ण केसी रकम भुक्तानीका लागि मन्त्रालय धाउन थालेको 1 वर्ष हुन थाल्यो, तर भुक्तानी पाउन सक्नु भएको छैन। आफूले पाउनुपर्ने पैसा नपाएको र तिर्नुपर्ने ठाउँमा तिर्न नसक्दा घर छाड्नुपर्ने अवस्था आएको पीड़ा कृष्णसँग छ। निर्माण व्यवसायी कृष्ण केसी
2: पैसा पाउन बाँकी लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सामाजिक डिभिजन कार्यालय तुलसीपुरबाट 77 लाख बराबर र शहरी विकास रोल्पाबाट 13-14 लाख बराबरको पैसा पाउन बाँकी हो। काम सकेको असार 8-10 गतेतिर उहाँले असार 12 गते खाता बन्द गर्नुभयो पैसा अभावले, बजेट अभाव छ भनेर। अब यति गर्दाखेरि अहिलेसम्म अब झन्डै 11 महिना बित्दासम्म कुनै भुक्तानीको प्रोसेस छैन उहाँहरूको। त्यो नहुँदा चेक दिया ठाउँहरूबाट बाउन्स भइसक्यो, घरमा बस्न सक्ने अवस्था छैन, घर छोडेको झन्डै 2 महिना बराबर भइसक्यो। चेक बाउन्स गरेको ब्याङ्कहरूले उबाट हुलाक मार्फत चिठीहरू घरमा पुर्याउन थालिसक्यो, 2 वटा चिठी आइसकेको छ घरमा।
0: लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको मात्रै आर्थिक वर्ष 2081-82 सम्पन्न भएका 106 वटा आयोजनाको 9,34,00,000 रकम भुक्तानी हुन सकेको छैन भने उद्योग पर्यटन तथा यातायात मन्त्रालयको 9,44,00,000 रकम निर्माण व्यवसायीहरूले पाउन सकेका छैनन्। अहिलेसम्म निर्माण व्यवसायहरूले 50 करोड़ भन्दा बढ़ी भुक्तानी पाउन बाँकी रहेको छ। उनीहरूले कृष्णको जस्तै पीड़ा निर्माण व्यवसायी सन्तोष सोनी र सीमा ओलीको पनि छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालयबाट सन्तोषले 50 लाख बढ़ी भुक्तानी पाउन सक्नु भएको छैन भने बालमैत्री विद्यालयको काम सम्पन्न गर्नुभएकी निर्माण व्यवसायी सीमा ओलीले 25 लाख भुक्तानीका लागि लुम्बिनी प्रदेश राजधानी धाउन थालेको 1 वर्ष भएको छ। निर्माण व्यवसायी सन्तोष सोनी र सीमा ओली
3: यो पर्यटन डिभिजन कार्यालय कोलपुरबाट सार्वजनिक खरिद उसको चाहिँ ठेकाकै काम गरेको निर्माण व्यवसायको प्युठानबाट छ, रोल्पा स्वास्थ्य कार्यालय रोल्पाबाट छ। यसले गर्दा चाहिँ समग्र चाहिँ यो व्यवसाय नै धरापमा हुने मान्छे चाहिँ भाग्ने स्थिति भइरहेको छ। मान्छेले खोजेर लेबरलाई पैसा दिन सकेको छैन, घरमा चाहिँ फर्केर जान सक्ने स्थिति छैन, साहुको ऋण बढेको बढेको छ, सरकारले अझै दिनै चाहिँ चासो देखाइरहेको छैन। 1 वर्ष भइसक्यो, पोर्स असारमा पाउने पैसा अहिले वैशाख भइसक्यो, यो व्यवसाय धराशय भएर यो भाग्नुभन्दा अर्को विकल्प भएको छैन। मेरो नाम सन्तोष सोनी, घर चाहिँ थवाङ।
4: बालमैत्री विद्यालय निर्माण कार्यक्रम गरेका थियौं सामाजिक विकास कार्यालय तुलसीपुरबाट, अनि 25 लाख बराबर काम गरेका थियौं। अहिलेसम्म हामीले पैसा पाएका छैनौँ, अनि हामी धेरै पटक मन्त्रालय गयौँ, धेरै पटक सामाजिक विकास कार्यालय गयौँ, तलबाट माथि सिकाउने माथिको तल सिकाउने भइरहेछ। हामीले 10% ब्याजे पैसा काटेर काम गरेका हौँ, चेक दिएका थियौँ, चेक बाउन्स हालेर बैङ्कमाथि अब जान सक्ने अवस्था छैन। अब घरमा पनि त्यस्तै समस्या छ होइन, अनि हामी त झन् अब म त लेडिज मान्छे सानसानो कामबाट ठुलो काम गर्नु खोजेको, तर सानै काममा अब सरकारले निमुट्न लाग्यो। अब 5 लाखसम्मको टेन्डर गर्ने भएन, टेन्डरको काम गरेका हौँ, अब टेन्डर लास्टमा खोल्यो, असारको लास्टमा चाहिँ खोल्यो, अरू लास्टमा खोल्दाखेरि लास्टमा पैसा सकियो भनेर हाम्रो चाहिँ पैसा भुक्तानी दिन रोकियो। त्यसपछि अहिलेसम्म अब 11 महिना भइसक्यो हामीले पैसा पाएको छैनौँ। अब अर्को आर्थिक वर्ष हिँड्ने बेला भइसक्यो, हामीले पैसा पाएको छैन, लास्टिक पीडा छ, दुःख छ, हामी अब घर नघाटको हुने बेला आइसक्यो।
0: सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय लगायतका सबै मन्त्रालयहरूको जोड्दा लुम्बिनी प्रदेश सरकारले झण्डै 50 करोड़ रूपियाँ भुक्तानी गर्न सकेको छैन। काम सम्पन्न गरेका निर्माण व्यवसाय

0: योजनाहरू बजेटमा समावेश गर्ने, राजस्व संकलन वास्ता नराखी वास्तविकतालाई ख्याल नगरी दबाव र प्रभावमा घाटा बजेट ल्याउने लगायतका कारणले लुम्बिनी प्रदेशमा हरेक वर्ष जसो निर्माण व्यवसायहरूले आयोजनाको भुक्तानी समयमै नपाउने समस्या दोहोरिने गरेको छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी मकै बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकत्वमा वृद्धि र कृषकको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन रमही नगरपालिका, राप्ती गाउँपालिका, गढ़वा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, वडा नम्बर 1 शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगिसरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिका केन्द्रित छ। बाख्रा जोन भने लमही नगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टरमा विस्तार भएको छ।
0: बाल विवाह न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी निकायबाट प्रयास भए पनि लुम्बिनी प्रदेशमा भने प्रविधिको गलत प्रयोगले नयाँ चुनौती खड़ा गरिदिएको छ। दाङको चखौरामा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले सामाजिक सञ्जालको मिसयुज अर्थात गलत प्रयोगले नै बाल विवाहको मुख्य प्रवेशद्वार बन्न थालेको निष्कर्ष निकालेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शिवकुमार पौडेलले अहिले धेरै जसो बाल विवाहको आधार टिकटक र अन्य मेसेजिङ एपहरू बन्ने गरेको बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले प्रदेशको भयावह चित्र प्रस्तुत गर्नुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेशमा अझै पनि 45% बाल विवाह हुने गरेको छ, जसमा 10% त 15 वर्ष मुनिका बाल बालिका रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश स्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठले अभिभावकको निगरानी कमजोर हुँदा बाल बालिकाले गलत निर्णय लिने गरेको बताउनुभयो। जस्ट राइट फर चिल्ड्रेनको सहयोग र ब्याकवर्ड सोसाइटी एजुकेशन बेस संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा दाङका प्रहरी नायब उपरीक्षक रिक्षक डीएसपी रेशम बोहरा, बर्दियाका लोकराज अवस्थी, बार इकाई तुलसीपुरका अध्यक्ष मधुसूदन गौतम लगायतले बाल विवाहका असरबारे विद्यालयकै पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो। बेस संस्थाका महासचिव लोकजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बेसका निर्देशक पिंकी डाँगीले बाल विवाहको अवस्था र न्यूनीकरणका प्रयासबारे प्रस्तुतिकरण गर्नुभएको थियो।
1: घोराही उपमहानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय दाङले संयुक्त बजार अनुगमन गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा तथा घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनार नेतृत्वको टोलीले संयुक्त बजार अनुगमन गरेको हो। बुद्ध अस्पतालदेखि निमाहलसम्म र तुलसीपुर चौकमा अनुगमन गरी केही सामान नष्ट गरिएको छ। अनुगमनका क्रममा स्वीट हाउस, डेयरी, किराना पसल, खाजा पसल, तन्दुरी फास्ट फूड, फ्रेश हाउस, बेकरी, होटल लगायतमा अनुगमन गरिएको घोराही नगर अनुगमन टोलीका संयोजक सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार अखाद्य रंगको प्रयोग गरिएको, भान्सामा काम गर्नेले हेड क्याप पंजा नलगाई काम गरेको, उनीहरूलाई सरसफाईमा ध्यान दिन, डस्टबिन राख्न, गल्ली नगल्ने फोहोर अलग अलग व्यवस्थापन गर्न, एउटै तेल पटक पटक प्रयोग नगर्न सुझाव दिएको छ। भान्सामा सड़कको धूलो नआउने व्यवस्था गर्न, पकाउने र भण्डारणमा अखाद्य वस्तु नराख्न, उत्पादन र म्याद गुज्रेको मिति ख्याल गर्न, खाद्य सामग्री भूइँमा नपर्ने गरी भण्डारण गर्न पनि सुझाव दिएको छ। केही पसलमा फेला परेका अखाद्य सुजी, बेसन, दाल, ढुसी परेको नमकिन लगायतका सामग्री जफत गरेर नष्ट गरिएको छ।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि निशुल्क जलन उपचार शिविर शुरू भएको छ। नोबेल बैंकको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो। जलनका कारण जीवन रोकिँदैन, उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने मूल नाराका

0: साथ शुरू भएको शिविर 28 गते सम्म सञ्चालन हुनेछ। शिविरले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएको समस्या भएको व्यक्तिलाई निशुल्क परामर्श तथा उपचार गरिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन संकलनलाई स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुंगा गिटी बालुवा माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाइएको हो। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माणका कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदी यस्ता स्रोत साधनको अत्याधिक दोहनलाई निरुत्साहित गरी उत्खनन संकलन ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित पारदर्शी र दिगो बनाउन भनिएको छ। प्रधानमन्त्रीको कार्यालयले गृह मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालय वन तथा वातावरण मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय राष्ट्रिय सतर्कता केन्द्र सबै मुख्यमन्त्री र स्थानीय तहलाई पत्राचार गरी सो आग्रह गरेको हो।
0: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय लगायत 8 विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले आजको मितिदेखि 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत यी विश्वविद्यालयहरूमा पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढ़ाइएको हो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा पारेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 147(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बेनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। यही वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका स्कटल्याण्ड बीच किर्तिपुरको त्रिविक मैदानमा लीग 2 प्रतियोगिता हुँदैछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17.6 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घुराहीले जनाएको छ। बितेको 24 घण्टामा दाङमा फाटफुट वर्षा भएको छ। कार्यालयका अनुसार अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षिक आर्द्रता 67% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: घुराही उपमहानगरपालिकाको न्यायिक समितिका 69% मुद्दा फर्च्यौट, अधिकांश मुद्दा मिलापत्रबाट टुंगाइयो।
0: अघिल्लो आर्थिक वर्षको आयोजनाको काम गरेका निर्माण व्यवसायीले लुम्बिनी प्रदेशबाट भुक्तानी पाउन सकेनन्। भुक्तानी नपाउँदा घर छाड्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीको भनाई।
1: दाङका भूमिहीन सुकुम्बासीले आफूहरूलाई राख्नका लागि उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिलेको स्थानबाट हटाउनु पर्ने माग लुम्बिनी प्रदेशमा प्रविधिको गलत प्रयोगले नयाँ चुनौती
0: र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत इकाई दाङले सञ्चालन गरेका जोन तथा सुपरजोन कार्यक्रमहरू सफल
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म भावना सुवेदी पनि बिदा हुन्छौ नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न जाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र कहाँ?
2: भन्दिन के?
1: साथै भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको।
1: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो,
9: आजदेखि तेरो भाउजू।
7: लाली बजार
10: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
7: गुरु आमा
11: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
7: र परालको आगो।
12: हामी जन्मजात नै सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
13: VFX सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
14: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
13: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
15: डाक्टर गणेश भट्टराई मिलीजुली मेडिकलमा आउने बारे अत्यन्त जरुरी सूचना। के तपाईँलाई पायल फिस्टुला फिसर भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
16: सम्पर्क मिनीजुली मेडिकल हल शान्ति रोड डाक्टर गणेश भट्टराई मोबाइल नम्बर 98 4 91 94 94।
17: आया आया मम्मी मम्मी दाँत दुख्यो।
18: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
19: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
18: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
20: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
21: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 082-595-222।
18: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
23: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
0: बुबालाई होला आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: खै जन्म दर्ता दिनुहोस् त।
23: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
23: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
23: पहिला कसैले भनेनन्?
24: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
25: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
24: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
25: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825612010 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि नीरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: मध्यपश्चिम चाँचक यतिबेला बेलुकीको 7 बजेको छ।

0: 100% offer ma 3 महिना को 125 Mbps internet र 2700 मा खरीद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इन्टरनेट Vyanet अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच
2: सम्पर्क मोबाइल नम्बर 98229264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
6: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा
5: डाक्टरद्वारा गरिने उपचारहरू
6: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
5: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
6: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
5: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
6: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
5: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
6: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
7: बिरामी जाँच्ने मिति यही बैशाख 26 गते शनिबार
8: समय बिहान 9 बजेदेखि
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक जाँच सम्पर्क फोन नम्बर 98479193 र 98182908
11: दिनेश्वर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
12: बिमा गराउन जाँदैछु
11: बिमा किन गर्नु पर्यो सर बिमा
12: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
11: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
12: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
11: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
13: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
11: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
12: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
14: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन।
1: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढ़ी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
0: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू।
2: सुनाई अवधि त कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
0: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना।
3: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
0: र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
5: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौं। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ र जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भाग सर्वदर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सर्दर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
5: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
5: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
7: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
5: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष्ट द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिसानाले सीआईएनलाई बताउनुभयो।
1: हाम्रो अब आरिपिआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
5: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
8: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भन्दिन आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा सुधार गर्दै अझ राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
5: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदमुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौं। साथै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाइ अवधि र कति राख्ने भनेर कुरा गर्यौं, त्यसलाई दशको कुरा, अर्को चाहिँ दश दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ दश दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौं भन्दा यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
5: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 खेल खेल्ने भएको छ।
0: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड़ बढ़ी आमदानी।
9: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
0: डडेलधुराको बिउ आलुको माग बढ़दो रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत भरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मान सरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
3: 1816 सनको सुगौली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अधिक रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
2: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाई छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
4: डडेलधुराको गन्याबधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
5: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेको 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौं, अहिले हामीले करिकरी हामीले 10 क्विन्टल जति आलु लाछौं, योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चीजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
4: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ बैतडी डोटी अछाम कैलाली कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
6: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्डै 9 जिल्लामै पठाएको।
4: डडेलधुराको सदरमुकाम आसपासका तडीबाट भेटा भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत,
7: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको एउटा आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको आलु किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले चाहिँ खानाहरू उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ ट्यागसहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ ट्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
4: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधन पछि पनि सामुदायिक वनमा पर्यापर्यटन अघि बढ़न सकेन।
8: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
2: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
10: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
10: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
9: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
11: ओहो
12: मरेको के हो?
11: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनुभएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
17: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ, बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ, यहाँ चाहिँ बारमा चाहिँ पानी राख्छ।
16: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ़न थालेपछि उहाँको व्यस्तता पनि बढ़न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
18: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर आठजना चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न, अहिले चाहिँ पर्यावरण क्षेत्रलाई हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ, ट्रेनिङलाई चाहिँ लगभग 1.5 वर्ष 2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको केही भएन भन्ने खालको सोच पनि आउँथ्यो कि हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न, हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
16: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षण सँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
19: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ, त्यो त अब हामीले यहाँ हेर्न पाउँछ।
16: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी
20: पनि
21: जुन पर्यटक आए पनि गाडी छैन भन्ने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाडी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटक तर्फबाट चाहिँ थप गरेका छौँ।
20: बाँकेमा नाटा र होमस्टेका गरी तीनवटा सफारी गाडी छन्। एउटा गाडीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाडी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
21: एउटा त अहिले त भयो, अब अझ एक दुईवटा चाहिँ थपौँ भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले चाहिँ यो थालनी गरेका छौँ।
20: पर्यटन प्रवर्धन सँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसाय हरिप्रसाद शर्मा,
22: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वतत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
20: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल,
23: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आय आर्जनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कस्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
20: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
24: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
8: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
25: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेको छ?
8: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
25: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
8: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
25: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न
0: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ होइन, सानो लगानीमा धेरैजनालाई सानो तिनो रोजगार दिनुभएको छ त्यहाँ, चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस् होइन, कम्तीमा नि त्यही सामुदायिक वनका चार पाँचजनाले रोजगारी पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ
25: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर। साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
0: उदाहरण छन् उदाहरणकै रूपमा छन् त्यो त, उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्
25: त्यहाँ। के छ त्यस्तो उदाहरण बताउनलाई?
0: उदाहरण
25: आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
0: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र सिरेपछि त।
24: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: मध्य पश्चिम जाङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: अधिवेशन आह्वानको पहिलो दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध अदालतमा मुद्दा संसदीय समितिमा उजुरी आह्वान।
0: लिपुलेक विवादबारे सरकार भारतसँग कूटनीतिक सम्वादमा इरानमा बन्दक बनेका अमृत झाको रिहाई हुन अझै केही समय लाग्ने।
1: सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश। यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण।
0: रूसको एयर नेभिगेशनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण 13 एयरपोर्टहरू अवरूद्ध।
1: र नेपाल ए सँग अमेरिका 3 विकेटले स्तब्ध। आईपीएलमा टस हारेर दिल्ली ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले अधिवेशन आह्वानको पहिलो दिन नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख 28 गते बस्ने दुवै सदनको संयुक्त बैठकमै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यतालिका बनाएर प्रस्ताव गरेको हो। बैठकपछि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले वैशाख 28 गते नै राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने बताउनुभयो।
3: 28 गते अपरान्ह 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त सभालाई हुने सम्बोधन, व्यवस्थापनका विषयहरू, प्रतिनिधि सभामा अहिले उपलब्ध कार्यभार र सभाको बैठकलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सन्दर्भमा आजको कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको हो।
0: आज बसेको मन्त्री परिषद बैठकले पनि संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। यसअघिको मन्त्री परिषद बैठकको सिफारिश अनुसार राष्ट्रपतिले संसदको बजेट अधिवेशन वैशाख 28 गते दिउँसो 2 बजेलाई आह्वान गर्नुभएको थियो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बसेर अधिवेशन शुरू भएको जानकारी गराइनेछ। सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरिएको छ। कार्यक्रममाथि वैशाख 30 गते छलफल हुने संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा उल्लेख छ। सोही दिन नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। कार्यतालिका अनुसार वैशाख 31 गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि कर प्रस्ताव बाहेक छलफल शुरू हुनेछ। सोही दिन प्रतिनिधि सभाको बैठक सञ्चालन नियमावलीको मस्यौदामा छलफल गर्ने कार्यतालिका रहेको छ। सरकारले जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारणमा पहिलो पटक सांकेतिक भाषा समेत समेटेर देखाइने व्यवस्था गर्न लागेको पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो।
1: प्रधान न्यायाधीशमा चौथो वरियताका मनोज कुमार शर्माको नाम सिफारिश भएपछि त्यसको असर सर्वोच्च अदालतभित्रै देखिन थालेको छ। 3 न्यायाधीशले इजलास नै नहेरेपछि अदालतको नियमित काम प्रभावित भएको छ भने दैनिक पेशी सूची सार्वजनिक गर्न पनि ढिलाइ भएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि सर्वोच्च अदालतले बिहान 9:30 बजेदेखि 10 बजेसम्म दैनिक पेशी सूची सार्वजनिक गर्दै आएको थियो। तर आज भने सभा 11 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले भने पेशी सूची समयमै तयार भए पनि प्राविधिक कारणले सार्वजनिक गर्न ढिलाइ भएको दावी गरेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले 3 न्यायाधीश इजलासमा नबसेको विषयमा एकजना विदामा रहेको र अन्य न्यायाधीश कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको बताउनुभयो।
4: बेसी त अगाडि आइसकेको थियो, त्यो प्राविधिक कारण ढिलो भएको थियो, अलि हाम्रो इन्टरनेट पनि समस्या भएको हुनाले अलिक ढिलो भएको रहेछ। एकजना त बिरामी हुनुहुन्थ्यो, एकजना श्रीमानले कार्य व्यस्तताको कारणले इजलास लिनु भएको छैन भन्ने बुझिएको थियो।
1: यसअघि सबै न्यायाधीश सहभागी फुलकोट बैठक बसेको थियो। बैठकमा वरियता मिचेर प्रधान न्यायाधीश नियुक्त गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बढ़न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको बताइएको छ। केही न्यायाधीशहरूले संवैधानिक परिषदले सिफारिश गरेका छ जना मध्ये कुनै एकलाई नियुक्त गर्नु संविधानको भावना अनुरूप हुने धारणा राख्नु भएको थियो भने केही न्यायाधीशले तत्काल सार्वजनिक प्रतिक्रिया नजनाउने बताउनु भएको थियो।
0: प्रधान न्यायाधीशमा सर्वाको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमै रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डाक्टर प्रेम सिलवालले छुट्टा छुट्टै रिट पेश गर्नुभएको हो। रिटमा संवैधानिक परिषदको निर्णय यथास्थितिमा राख्न र संसदीय सुनवाईको प्रक्रिया अघि नबढ़ाउनु अन्तरिम आदेश माग गरिएको छ। त्रिपाठीले संवैधानिक परिषदको निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दायर गरेको बताउनुभयो। अधिवक्ता ढकालले वैशाख 24 गते 48 घण्टाको समय समेत नदी बोलाएको र प्रधान न्यायाधीशमा गरिएको सिफारिश संवैधानिक नभएकाले बदर गर्न माग रिटमा गरिएको छ।
1: प्रधान न्यायाधीश सिफारिशको विषयमा प्रतिपक्षी दलहरूले पनि आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाले संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्न नदिन संविधानमा व्यवस्था गरिएको भए पनि त्यसको पूर्ण रूपमा धज्जी उडाइएको आरोप लगाउनु भएको छ।
5: संविधान सभाले बनाएको संविधानको प्रत्येक जुन धारा लेखेको छ त्यो धाराको पछाडिपट्टि एउटा अवधारणा छ। त्यो बेलामा संविधान लेख्ने मान्छेले त्यसको किन लेख्यो होला भनेर त्यसको पछाडिको आइडिया थियो, त्यसलाई फ्रेमवर्क भ्यू भन्छ लेख्ने मान्छेहरूको त्यो बेलाको आइडिया। जस्तै हिजोको संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी नचल्नु हुँदैन, सबै छ सरकारको प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नको लागि यस्तो संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लिटली त्यसको धजी उडाइयो।
1: नेपाल कम्युनिष्ट पार्टी एमाले पनि प्रधान न्यायाधीश सिफारिश गलत ढंगबाट गरिएको आरोप लगाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले न्यायालयमाथि ठाडो हस्तक्षेप गरी आफ्नो नियन्त्रणमा लिन खोजिएको टिप्पणी गर्नुभयो।
6: न्यायालयको आफ्नै गरिमा छ, आफ्नै मर्यादा छ, आफ्नै यसको चाहिँ ब्रह्माण्ड प्रतिष्ठा छ, यसको आफ्नै एउटा पद्धति संस्कृति छ। त्यो न्यायालयमाथि चाहिँ कार्यपालिकाको ठाडो हस्ते पनि गरेको र न्यायालयलाई पनि आफ्नो चाहिँ पन्जातिर राख्नका लागि जुन प्रकारको न्यायालयको धज्जी उडाउने, न्यायालयको त्यहाँको चाहिँ संस्कारको न्यायालयको जुन परम्पराको धज्जी उडाउने काम भएको छ, यो लोकतन्त्र पनि कमजोर बनाउने, न्यायालयलाई चाहिँ कब्जामा राख्ने, आफ्नो न्यायालयमा एक प्रकार आतंक मचाउने प्रयास सरकारले गरेको छ।
1: नेकपाका नेता माधव सापकोटाले सरकारले न्यायालयको थिति विधि र नजिर मिचेर मनोमानी गरेको आरोप लगाउनु भएको छ। सरकारका पछिल्ला गतिविधिबाट सकारात्मक सन्देश नआएको उहाँको बुझाइ छ।
7: न्यायालयको थिति विधि र नजिर मिचेर सरकारले मनमौजी गराएछ। विधि पद्धतिका हिसाबले यो लय सँगसेन, अदालतका स्थापित मानक र नियमहरूलाई उल्लङ्घन गर्ने, उतातिर संसद छल्ने, संसदमा केही अभिव्यक्ति नदिने, देश तल सम्पूर्ण कुराहरूबाट त्यति सकारात्मक संकेत भने देखिएन सरकारको।
0: सरकारले कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश मुद्दाको फर्स्यौटको हिसाबमा भएको बताउनुभयो।
8: सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्स्यौटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
0: नीतिगत कानूनी संवैधानिक रूपमा सुधार गर्नुपर्छ भन्ने विषय पहिलादेखि नै उठ्ने गरे पनि अहिलेको सरकारले मात्रै सही निर्णय गरेको उहाँको आशय थियो। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई एकअर्काबाट टाढा राख्नुपर्नेमा अहिले न्याय परिषद हेर्दा पनि पाँचजना सदस्य मध्ये तीनजना राजनीतिक नियुक्ति जस्तो देखिएको उहाँले टिप्पणी गर्नुभयो।
1: आजै संसदीय सुनवाई समितिले प्रधान न्यायाधीश सिफारिश हुनुभएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकले शर्मा विरूद्ध उजुरी आह्वान गरेको हो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार शर्मा विरूद्ध कुनै उजुरी भए भोलिदेखि जेठ 4 गतेसम्म 10 दिनभित्र उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको छ। श्रेष्ठले उजुरी दिने प्रक्रियाबारे जानकारी दिनुभएको छ।
9: विद्युतीय माध्यमबाट उजुरीहरू उपलब्ध गराउन सकिनेछ र अर्को खानबन्दी गरेर यही सिंहदरबारमा जसले पत्रहरू बुझाइन्छ त्यसरी पनि यहाँ उजुरीहरू उपलब्ध गराउन सकिन्छ र सम्बन्धित शिर कार्यालयहरू मार्फत पनि विभिन्न जिल्ला सतहत्तर जिल्लाको शिर कार्यालयहरूबाट पनि उपलब्ध गराउन सकिन्छ र यो आफ्नो नाम किटान गरेरै पठाउन सकिन्छ। बेनामी पनि पठाउन सकिन्छ तर बेनामीमा चाहिँ अब हामीले विशेष गरिकन प्रमाण सहितको पठाउनु पर्यो भन्ने कुरा अनुरोध गरेका छौं।
1: अब 5 गते बस्ने बैठकमा उजुरी हेरेर सांसदहरूलाई वितरण गर्ने र अर्को बैठकबाट सुनवाई प्रक्रिया शुरू गर्ने तयारी छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्मा संसदीय सुनवाई समितिबाट अनुमोदन भए मात्र राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ।
0: नेपालको भूमि कब्जा गरेको भारतसँग कूटनीतिक सम्वादबारे सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। हिजो मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिम्पियाधुराबाट चीनको मानसरोवर जाने बाटो पुरानै भएको भन्दै नेपाल सरकारसँग भारत सरकार वार्ताका लागि तयार रहेको बताउनु भएको थियो। त्यसको भोलिपल्ट बसेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिको नोट पठाइसकेको र दुई देशबीच सम्वाद शुरू भइसकेको बताउनुभयो। आज दिउँसो परराष्ट्र मन्त्रालयले लिपुलेख लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको मन्त्रालयले जनाएको हो। नेपाली भूमि

0: प्रवक्ता लोक बहादुर छेत्रीले इरानको वर्तमान अवस्था र कानूनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिएको बताउनुभयो। तर पनि इरानी परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो। मन्त्रालय पीड़ितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको पनि उहाँले दावी गर्नु भएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण ल्याऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
4: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्को।
6: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज अन्तरिम आदेश जारी गरेको हो। कानूनका विद्यार्थी सहित विभिन्न 11 जनाले सुकुम्बासी बस्तीमा डोजर चलाएर भत्काउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले अब जे छ यथास्थितिमै राख्न र बाँकी भत्काउने कार्य नगर्न आदेश भएको बताउनुभयो।
1: यस्तै सुकुम्बासी बस्तीमा डोजरबारे नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने बताउनु भएको हो। सभापति थापाले राष्ट्रपा सरकारले सुकुम्बासीहरूले अपराधीको रूपमा हेर्ने गरेकाले त्यसको विपक्षमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ।
7: हामी संघ प्रतिपक्ष छौ, प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो संघको संसदमा तपाईँहरूले यो विषयलाई उठाउने, यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने, किनकि एकदमै गलत ढंगले सुसूचित गरिएको छ। यस्तो बनाइएको छ कि खासगरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन्, सबजना चाहिँ जगाएर कब्जा गराएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ। यसलाई चिन्ने काम तपाईँहरूको हाम्रो हो।
0: काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै माइतीघर मण्डलामा विशेष र्याली र प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्। उनीहरूले समाजवादको नारा डोजरको सहारा विकास को नाममा विस्थापन बन्द गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदी बलपूर्वक हटाइनु मानवीय संवेदना विरूद्ध भएको उनीहरूको तर्क थियो।
1: विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोभियोको संरचना खारेज गर्ने सरकारको निर्णय विरूद्ध विभिन्न 8 विद्यार्थी संगठनले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। एमाले निकट नेता सोभियो, नेकपा निकट नेता सोभियो क्रान्तिकारी लगायत संगठनहरूले अध्यादेशबाट गरिएको सोभियो खारेजी विरूद्ध आज रिट दायर गरेका हुन्। उक्त रिटमा विद्यार्थी संगठनहरूले संविधान प्रदत्त संगठन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटको सुनवाईका लागि 28 गते पेशी तोकिएको छ।
0: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान

0: गरिएको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिनभित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले अध्यादेश मार्फत यी विश्वविद्यालयहरूका पदाधिकारी पदमुक्त गरेको थियो। लगत्तै रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
1: सरकारले अध्यादेशबाट एकै पटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढ़ी शुल्क लिइरहेको विषयमा अनुगमन र कार्यवाही अघि बढ़ाउन स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढ़ी भर्ना शुल्क उठाउन नपाइने उल्लेख रहेको बताउनुभयो। मन्त्रालयमा दिनहु विद्यालयहरूले विभिन्न विषयमा बढ़ी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कार्यवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनुभयो। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने उहाँको भनाई छ। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख र मेयर्स फोरमले समेत अनुगमन र कार्यवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गराउनु भएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कर्णाली कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म रहेको महाशाखाको भनाई छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईले
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा
6: तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
9: सम्पर्क फोन नम्बर 0825367775।
6: सम्पर्क नम्बर 98478826873।
10: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065523।
0: योगमा आयोगले यादव विरूद्ध 4,47,34,212 बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। सो मुद्दामा विशेष अदालतले 2081 असार 23 गतिको फैसलामा आंशिक सफाई दिएको थियो। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति विभिन्न आफन्तहरूका नाममा राखेको पाइएको छ। विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। आयोगका प्रवक्ता सुरेश नेपानेले प्रचलित भ्रष्टाचार निवारण ऐन 2059 अनुसार थप कार्यवाहीको माग गर्दै पुनरावेदन गरिएको जानकारी दिनुभयो।
1: यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा हेम बहादुर मसाङ्गी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग 15,000 रूपियाँ घुस मागेको अभियोग लागेको छ। आरोपी नायब सुब्बालाई आयोगले घुस रकम सहित केही दिन पहिले पक्राउ गरेको थियो।
0: अनुमति बिना यास्ता गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यास्ता गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यर्सागुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यर्सागुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यर्सा पाटनमा सुरक्षा बढ़ाइएको छ।
1: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 27.49 अंकले बढ़ेर 2745.65 को बिन्दुमा कायम भएको छ। यो 1.01% वृद्धि हो। आज 335 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,28,68,570 बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढ़ेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी रूसको एयर नेभिगेशन शाखाको प्रशासनिक भवनमा युक्रेनले ड्रोन आक्रमण गरेपछि रूसका 13 एयरपोर्टहरू सञ्चालनमा अवरूद्ध भएको रूसी यातायात मन्त्रालयले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोव अन डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेशन तथा आक्रमणपछि सञ्चालन अस्थायी रूपमा अवरूद्ध भएको जनाएको छ। घटनाको समयमा उक्त भवनमा रहेका सबै कर्मचारीहरू सुरक्षित रहेको र विशेषज्ञहरूले उपकरणको परिचालन स्थितिको अवलोकन गरिरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालय र संघीय हवाई यातायात विभागले यस क्षेत्रमा उडान तालिका संशोधन गर्न र हवाई यातायात व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र एयरपोर्टहरूसँग समन्वय गरिरहेको जनाइएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। अमेरिका विरूद्धको एक दिवसीय अभ्यास खेलमा नेपाल एले 3 विकेटको रोमाञ्चक जीत निकालेको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। नेपाल एको जीतमा मयन यादवले सर्वाधिक 72 रनको योगदान दिए। त्यसै गरी सन्दीप जोहरा 36, कुशल मल्ल 33 पवन सराफ अभिजित 24 कप्तान अनिल कुमार शाह 27 तथा त्रित राज दासले 23 रन बनाए। देव खनालले 70 तथा बसीर अहमदले 18 रन जोड़े। अमेरिकाका मिलिन्द कुमारले 2 तथा सौरभ नेत्र भालकर नोस्थुस केन्जिगे र रुसिल उगरकरले समान एक एक विकेट हात पारे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको थियो। अमेरिकाका लागि स्मिथ पटेलले 116 रनको शतकीय पारी खेले पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन। त्यस्तै जसदीप सिंहले अभिजित 33 रन, हरमित सिंहले अभिजित 25 तथा कप्तान मोनाङ्क पटेलले 20 रन जोड़े। बलिङतर्फ नेपाल एका लागि पवन सराफले 2 तथा विपिन खत्री, साहब आलम, बसीर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक एक विकेट लिए। जारी अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि नेपाल एले हिजो स्कटल्याण्डलाई पराजित गरेको थियो।
0: र इण्डियन प्रिमियर लीग आईपीएलमा अहिले कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। दिल्ली स्थित अरूण जेटली स्टेडियममा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले ताजा अवस्थामा 9 ओभर 2 बलमा 2 विकेटको क्षतिमा 78 रन बनाएर खेलिरहेको छ। कोलकाता अंक तालिकाको 8 स्थानमा छ भने दिल्ली 7 छ। कोलकाताले हालसम्म 9 खेल खेल्दा 3 जित र 5 हार बेहोरेको छ, उसको 7 अंक छ। त्यस्तै 10 खेल खेलेको दिल्लीले 4 खेलमा जित र 6 हार बेहोरेको छ, दिल्लीको 8 अंक छ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अधिवेशन आह्वानको पहिलो दिन नै राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध अदालतमा मुद्दा संसदीय समितिमा उजुरी आह्वान।
1: लिपुलेख विवादबारे सरकार भारतसँग कूटनीतिक सम्वादमा, इरानमा बन्दक बनेका अमृत झाको रिहाई हुन अझै केही समय लाग्ने।
0: सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश, यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण।
1: रूसको एयर नेभिगेशनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, 13 एयरपोर्टहरू अवरुद्ध।
0: र नेपाल एसँग अमेरिका 3 विकेटले स्तब्ध, आईपीएलमा टस हारेर दिल्ली ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ, नमस्कार।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
13: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
5: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
7: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने माइग्रेन छाली रोग एपिलेप्सी बेहोस हुने निद्राको समस्या इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुला रोड गुराई दाङ फोन नम्बर 082-563-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
8: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
8: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक गोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 082-560-734 र 082-560-138।
14: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
16: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
16: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
17: बिरामी जाँच्ने मिति जेठ 9 गते शनिबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
21: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
16: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903650 र सम्पर्क मोबाइल नम्बर 9857843123।
23: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
24: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649141944।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्ने खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843503523।
22: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
27: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
22: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
27: हजुर,
22: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
27: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
22: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
27: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
22: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
27: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: खुशीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुमाश्री जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
1: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्नमित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्ने अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौं।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौँ।
4: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
5: समीक्षा तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
4: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदी बहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
5: एउटा तपाईँले एक किसिमको को त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
5: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई दास बासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौं र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
5: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बासकोठा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। घोराई उपमहानगरपालिकाको न्यायिक समितिले 69% मुद्दा फर्सेट गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायिक समितिले चालू आर्थिक वर्षको हालसम्मको यो मात्रामा मुद्दा फर्सेट गरेको जनाएको छ। न्यायिक समितिका संयोजक हुमा डिसीका अनुसार चालू आर्थिक वर्षको हालसम्म 55 मुद्दा फर्सेट भएका छन् भने 25 फर्सेट हुन बाँकी रहेका छन्। न्यायिक समितिका चालू आर्थिक वर्षका 55 मुद्दा न्यायिक समितिका दर्ता भएका हुन् भने अघिल्ला आर्थिक वर्षको जिम्मेवारी सरी आएका 25 मुद्दा रहेका थिए। समितिमा स्थानीय सरकार सञ्चालन एन 2074 दफा 47 उपदफा 1 विवाद 12 दर्ता भएका थिए। 9 फर्सेट भएका छन् भने 3 फर्सेट हुन बाँकी रहेका छन्। उपदफा 2 अन्तर्गत 23 मुद्दा दर्ता भएका थिए, जसमा 13 फर्चेट भएका थिए भने 10 फर्चेट हुन बाँकी रहेका छन्। अन्य उजुरी तथा निवेदन लेनदेन घरायसी झैं झगडा अंश एलानी जग्गा सम्बन्धित 20 मुद्दामा 14 फर्चेट भएका छन् भने 6 फर्चेट हुन बाँकी रहेको संयोजक डिसीले बताउनुभयो। दाङका भूमिहीन सुकुमवासीले आफूहरूलाई राख्नका लागि उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने बताएका छन्। बस्नदेश सरकार हामी भूमिहीन अव्यवस्थित सुकुमवासी अभियानले आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी विकल्प बिना हटाएर दुःख दिने काम गर्न थालेको भन्दै उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने माग गरेका छन्। वास्तविक भूमिहीन अव्यवस्थित सुकुमवासीहरूको पहिचान दर्ता गर्नुपर्ने, कानूनी रूपमा जग्गा र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, विस्थापन अघि नै उचित व्यवस्थापन र पूर्वाधारको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा स्वास्थ्य र खानेपानी रोजगारी जस्ता आधारभूत सेवाको प्रत्याभूति हुनुपर्ने बस्नदेश सरकार हामी भूमिहीन अव्यवस्थित अभियानका जिल्ला संयोजक हरिश गिरीले बताउनुभयो। अभियानका संयोजक गिरीले सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरेका नागरिक वास्तविक भूमिहीन सुकुमवासी भएको भन्दै उनीहरूलाई हटाउने निर्णय खारेज गर्न समेत माग गर्नु भएको छ। सुकुमवासी तथा भूमिहीनका मागलाई व्यवस्था गरेर अभियानले दोस्रो चरण अन्तर्गत भोलि वैशाखको 26 गतेदेखि विभिन्न आन्दोलन गर्ने समेत बताएका छन्। वैशाख 26 गते जिल्लाका सबै राजनैतिक दलको सहभागितामा सर्वदलीय बैठक गर्ने, वैशाख 28 गते तुलसीपुरमा विरोध प्रदर्शन गर्ने र जेठको 3 र 4 गते जिल्लाव्यापी रूपमा विरोध कार्यक्रम गर्ने जनाएको छ। सुकुमवासी भूमिहीन नागरिक विकास विरोधी नभएको भन्दै उनले बस्ने बास समेत नभएकाले बस्ने उचित ठाउँको व्यवस्थापन गरेर मात्र हटाउन माग गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यावसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी, मौरी र बाख्रा अलक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादनमा वृद्धि र कृषकहरूको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लभई नगरपालिका, राप्ती गाउँपालिका, गढ़ गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन गोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीसरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन गोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लमही नगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 977 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपर जोनमा उत्पादन र उत्पादकत्वमा दुवैमा सुधार देखिएको छ। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि निशुल्क जलन उपचार शिविर शुरू भएको छ।
नोबेल ब्याङ्कको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो। जलनका कारण जीवन रोकिँदैन, उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने मूल नाराका साथ शुरू भएको शिविर 28 गतेसम्म सञ्चालन हुनेछ। शरीरले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएको समस्या भएको व्यक्तिलाई निशुल्क परामर्श तथा उपचार गरिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। हवस् त, अहिले राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राप्तीघर रोड खोराही दाग
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: सुगर रोग सम्बन्धी उपचार,
10: हर्मोन सम्बन्धी समस्याको उपचार,
9: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच्ने मिति यही वैशाख 27 गते आइतबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0985904010, मोबाइल नम्बर 98478829913 र 98095128071।
13: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
14: बिमा गराउन जाँदैछु।
13: बिमा किन गर्नु पर्यो सर? बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
13: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
14: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
13: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो, बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद, अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
16: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।
17: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
18: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
19: हो र?
18: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
18: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
18: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
1: त्यो त मैले सिकी बहिनी हो,
3: आजदेखि तेरो भाउजू।
2: लाली बजार
4: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
2: गुरु आमा
5: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
2: र परालको आगो।
6: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भक्कर त औषधि गरेको, 20 को 19 भएको हैन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। घोराई उपमहानगरपालिकाको न्यायिक समितिले 69% मुद्दा फर्सेट गरेको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी न्यायिक समितिले चालू आर्थिक वर्षको हालसम्मको यो मात्रामा मुद्दा फर्सेट गरेको जनाएको छ। न्यायिक समितिका संयोजक हुमा डिसीका अनुसार चालू आर्थिक वर्षको हालसम्म 55 मुद्दा फर्सेट भएका छन् भने 25 फर्सेट हुन बाँकी रहेका छन्। न्यायिक समितिका चालू आर्थिक वर्षका 55 मुद्दा न्यायिक समितिका दर्ता भएका हुन् भने अघिल्ला आर्थिक वर्षको जिम्मेवारी सरी आएका 25 मुद्दा रहेका थिए। समितिमा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 विवाद 12 दर्ता भएका थिए। 9 फर्सेट भएका छन् भने 3 फर्सेट हुन बाँकी रहेका छन्। उपदफा 2 अन्तर्गत 23 मुद्दा दर्ता भएका थिए, जसमा 13 फर्चेट भएका थिए भने 10 फर्चेट हुन बाँकी रहेका छन्। अन्य उजुरी तथा निवेदन लेनदेन घरायसी झैं झगडा अंश एलानी जग्गा सम्बन्धित 20 मुद्दामा 14 फर्चेट भएका छन् भने 6 फर्चेट हुन बाँकी रहेको संयोजक डीसीले बताउनुभयो। दाङका भूमिहीन सुकुमवासीले आफूहरूलाई राख्नका लागि उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने बताएका छन्। बस्नादेश सरकार हामी भूमिहीन अव्यवस्थित सुकुमवासी अभियानले आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी विकल्प बिना हटाएर दुःख दिने काम गर्न थालेको भन्दै उचित ठाउँको व्यवस्थापन गरेर मात्र अहिले बसेको स्थानबाट हटाउनुपर्ने माग गरेका छन्। वास्तविक भूमिहीन अव्यवस्थित सुकुमवासीहरूको पहिचान दर्ता गर्नुपर्ने, कानूनी रूपमा जग्गा र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, विस्थापन अघि नै उचित व्यवस्थापन र पूर्वाधारको ग्यारेन्टी गर्नुपर्ने, शिक्षा स्वास्थ्य र खानेपानी रोजगारी जस्ता आधारभूत सेवाको प्रत्याभूति हुनुपर्ने बस्नदेश सरकार हामी भूमिहीन अव्यवस्थित अभियानका जिल्ला संयोजक हरिश गिरीले बताउनुभयो। अभियानका संयोजक गिरीले सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गरेका नागरिक वास्तविक भूमिहीन सुकुमवासी भएको भन्दै उनीहरूलाई हटाउने निर्णय खारेज गर्न समेत माग गर्नु भएको छ। सुकुमवासी तथा भूमिहीनका मागलाई व्यवस्था गरेर अभियानले दोस्रो चरण अन्तर्गत भोलि वैशाखको 26 गतेदेखि विभिन्न आन्दोलन गर्ने समेत बताएका छन्। वैशाख 26 गते जिल्लाका सबै राजनैतिक दलको सहभागितामा सर्वदलीय बैठक गर्ने, वैशाख 28 गते तुलसीपुरमा विरोध प्रदर्शन गर्ने र जेठको 3 र 4 गते जिल्लाव्यापी रूपमा विरोध कार्यक्रम गर्ने जनाएको छ। सुकुमवासी भूमिहीन नागरिक विकास विरोधी नभएको भन्दै उनले बस्ने बास समेत नभएकाले बस्ने उचित ठाउँको व्यवस्थापन गरेर मात्र हटाउन माग गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 मकै सुपर जोन मार्फत कार्यक्रम अघि बढ़ेको थियो। त्यसपछि तोरी, मौरी र बाख्रा अलक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादनमा वृद्धि र कृषकहरूको आमदानी बढ़ाउन बल पुगेको पाइएको छ। मकै सुपर जोन लभई नगरपालिका, राप्ती गाउँपालिका, गढ़ गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जोन गोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 1, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीसरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जोन गोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा बंगलाचुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जोन भने लमही नगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6 र 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 977 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपर जोनमा उत्पादन र उत्पादकतामा दुवैमा सुधार देखिएको छ। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि निशुल्क जलन उपचार शिविर शुरू भएको छ।
नोबेल ब्याङ्कको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो। जलनका कारण जीवन रोकिँदैन, उपचारले जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने मूल नाराका साथ शुरू भएको शिविर 28 गतेसम्म सञ्चालन हुनेछ। शरीरले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएको समस्या भएको व्यक्तिलाई निशुल्क परामर्श तथा उपचार गरिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज दिनभरि हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।